0: यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
2: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
4: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौं। याद राखौं।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
4: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578143123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2000 तर्बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
1: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
2: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
1: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर, रोल्पा।

0: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमि मस्तक जरुरी सूचना जुमो बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कटास ओचुदुरी जेउ आउ बेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र तखेक ज सक्षम नादे वातावरण मिलेने ल खेपा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल मे लागिने सज जिमे गिमे लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल नेला की नाते जन धने में खेता छेती ताऊ दुबो होकाई
1: गेचो छानेला बन्न नेला किने पुरो रंगदे नौ पुराले चौसो खेल गिरिए
0: वन जंगल सर मेरा आइडी बानी एनेल एले ओ छानेला लि उसोतर पोतर राले पार जगे रहते
1: सलाई लाइटर सियाला ने सचाउने चीज राले जबांगजा र यामा देले पोल गेले या इतो चीज र रहिदे वन जंगल याल के भाबा या
0: पिकनिक वन भोज बाको ने सचाउसु छिनि नेले चौसो सई देखि खनाले वन जंगल ओ छानि दैके बानीको चुरोद दिदी ओरेको नै कोबा
1: लाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउस गिरिए
0: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज निके लैजु अब नजिरे बनाए गेम याल गेज निके नलाए औलेम लायो के लाइए
1: वन जंगल स जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउसु छिमे ने चाउसो सैले के खेले या
0: वन जंगल नेला के माइए ला दिकिनी पार जना खरना मार मिली दे बने चानो जने गेसे
1: बतास उचली जु बेला को हिजिन के कोटल ने के सतांगी ने एनो के मछिनि ने चास गेसे ने
0: ने लागि ने निताई गे मने के बचिए सुनो अरुले मने के बच या
1: के छ छामला पोयाल ने लागि कि सन्किनी गे छटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिकाले उनी कार्यालयले खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
3: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
2: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
2: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
3: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
2: सेतो पानी बग्ने यौनी चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
2: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ
3: सम्पर्क मोबाइल 98578211105
2: 98479802
3: 98095268605
2: र 98103940
4: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन के भएको छ र तपाईँलाई
4: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
5: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ र घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
4: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
5: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
4: लौ उसो भए म सामान लिन गइहाले
5: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578-30504
5: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
7: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
8: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
7: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
8: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
7: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु गर्नुहोस्।
7: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपद, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
8: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
7: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
8: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
9: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
10: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
9: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
10: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
9: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
10: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
11: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
12: खै यहाँ त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
11: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
12: सबै चल्लाले खाने दाना पाइने रहेछ, बुनु जाउँ है दाना लिनु। ल ल जान्छ।
13: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848505171 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
9: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
10: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
9: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
10: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
9: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
10: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जान

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

0: बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्माको संसदीय सुनवाई आज 1:30 बजे शुरू हुने भएको छ। आज बिहान संसदीय सुनवाई समितिले शर्मा विरूद्ध परेका उजुरीबारे छलफलका लागि समितिको बैठक बोलाएको हो। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संघीय संसदको संसदीय सुनवाई समितिले शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। परेका उजुरीहरू आज सांसदलाई वितरण गरिएको छ। समितिले आजै सुनवाई सक्ने हतार देखाएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदले विरोध गरेका छन्। उनीहरूले शर्मा विरूद्ध परेका उजुरी पढ्न समेत नदी सुनवाई सक्ने हतार देखाइएको भन्दै आपत्ति जनाइएका हुन्। 2076 सालको वैशाखमा शर्मा सर्वोच्च अदालतको न्यायाधीश बनेका बेला संसदीय सुनवाईमा सर्वोच्च अदालत गएर गर्ने कामबारे व्याख्या गर्न नसकेको भन्दै सांसदले सुनवाईकै क्रममा न्यायाधीशको योग्यतामाथि प्रश्न उठाएका थिए। तत्कालीन नेकपा एमालेका सांसद पार्वत गुरूङले उहाँको प्रस्तुति एनर्जेटिक नदेखिएको टिप्पणी गर्नुभएको थियो। त्यो विषयले आज पनि प्रवेश पाएको छ। सत्तापक्षका सांसदले भने न्यायालयमा देखिएको निकासका लागि आजै नियुक्त गर्नुपर्ने, आजै सुनवाई सक्नुपर्ने धारणा राखेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक आह्वान गर्नुभएको छ। आज दिउँसो 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कारवाही लगायतका विषयमा छलफल र केही निर्णय हुने बताइएको छ। पोखरामा सार्वजनिक स्थानमा टहरा बनाएर व्यवसाय गर्दै आएका व्यवसायीले आफैले टहरा भत्काएपछि महानगरले आज बिहान डोजर चलाएको छ। अमरसिंह माविको नाममा रहेको जग्गा स्कूलले नै भाडामा लगाएपछि व्यवसायीले जग्गा भाडामा लिएर टहरा बनाएर व्यवसाय गर्दै आएका थिए। स्कूलले टहरा हटाउन सार्वजनिक सूचना जारी गरेपछि स्कूल प्रशासन, पोखरा महानगर र व्यवसायी बीच टहरा भत्काउने सहमति भएको थियो। सोही सहमति पश्चात व्यवसायीले टहरा भत्काएका थिए। व्यवसायीले भत्काएको टहरा सफा गर्न महानगरले आज डोजर लगाएको हो। अमरसिंह चोकमा रहेको जग्गा बाममा 52 जना व्यवसायीले भाडामा लिएर टहरा बनाएका थिए। विद्यालयले 2036 सालदेखि उक्त जग्गा भाडामा दिन थालेको थियो। अहिले उक्त जग्गामा 52 जना व्यवसायीले टहरा बनाएका छन्। यसैबीच पोखरा महानगरपालिकाले न्यू रोड क्षेत्रका सड़क पेटीमा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ। महानगरको वडा नम्बर 8 र 9 अन्तर्गत पर्ने न्यू रोड क्षेत्रमा पैदल यात्रीको सहजताका लागि सड़क पेटी खाली गराउन थालिएको हो। नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाका अनुसार फुटपाथ पैदल यात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध हुने र दुर्घटनाको जोखिम बढ़ने भएकाले यो कदम चालिएको हो। उहाँले महानगरले तोकेका निश्चित स्थानमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पार्नुभयो। महानगरले यो अभियान शुरू गर्नु अघि गत शुक्रबारदेखि आइतबारसम्म 3 दिन लगातार माइकिङ गरी नगरवासीलाई सचेत गराएको थियो। सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कार्यवाही शुरू गरिएको छ। पार्किङ गरिएका 8 मोटरसाइकल नियन्त्रणमा लिएको नगर प्रहरीले बताएको छ। कानून व्यवसायले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन्। सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रमको विरोध स्वरूप नेपाल बार एसोसिएशनको नेतृत्वमा प्रदर्शन हुन लागेको हो। एसोसिएशनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो। सत्य र न्यायको खोजीका लागि आज दिउँसो 1 बजे नेपाल बारको कार्यालय प्राङ्गणमा कार्यक्रम राखिएको बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले बताउनुभयो। प्रधान न्यायाधीश सिफारिश विरूद्ध परेको रिट दर्ता हुन नसकेको विषयमा यो विरोध केन्द्रित छ। हिजो मात्र कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट दर्ता गर्न आदेश दिएपछि कर्मचारीहरू कार्यकक्ष छाडेर हिँडेका थिए। संसदमा समेत यस्ता कदमबारे आलोचना भएको थियो। र विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ 12-15 गतेसम्म हुने भएको छ। ग्लोबल ग्यादरिङ अफ दि पास्टोरालिस्ट वुमेन विषयक सम्मेलनमा सहभागी हुन काठमाडौँमा 40 देशका पशुपालक तथा खुल्ला चरण क्षेत्रमा गरिने पशुपालन सञ्चालन गर्ने महिला सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 अन्तर्गत हुने पहिलो ठूला विश्वव्यापी कार्यक्रम मध्येको एक हो। कार्यक्रमको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरणभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु हुनेछ। पशुपालक महिला तथा बालिकाहरूले चरणभूमिको संरक्षण गर्न र खाद्य तथा रेसा उत्पादनलाई टिकाइ राख्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरू पृथ्वीको लगभग आधा भूभागको संरक्षणमा प्रत्यक्ष रूपमा संलग्न भए पनि योगदानलाई अझै पर्याप्त मान्यता दिइएको छैन। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुन सहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुन सहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुन सहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
3: हैया बद्दी मेरो त दादुखिलो के गर्ने होला अब।
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन। जे सुझै गर्नुहोस् तपाईँले।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खसिरा सेतो धब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825-62-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825-90-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
6: बाजे के भयो, किन गालामा हात?
7: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: हो, दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुलिचौर रोल्प में जानु निको हुना
9: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
8: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने
10: नदुखै दात निकाल्ने
6: दुखीको दात जरैदेखि उपचार गर्ने
10: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
6: दातमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दातमा सिमेन्ट भर्ने
10: एक दुईवटा तथा तलमाथिको पुरै दात लगाउने
6: दात तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 718 9095 14 52
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
11: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने छाती दुख्ने खकारमा रगत देखिने शरीरको तौल घट्दै जाने खानामा रुचि नहुने
11: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका उमेर ढल्केका ज्येष्ठ नागरिक मधुमेह सुगरका बिरामीहरू
12: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म
11: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ
12: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: 子的。
1: 这不娘了，二里八去，二里八去，完事，别拿一点。啊，我这你咋这样穿那么又难看？你咋办？
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
3: सुनसुहारी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसुहारी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसुहारी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
2: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
3: पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
2: अध्यक्ष पूर्ण

0: हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भर सुत्न नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
1: अब के गर्ने रे? त्यही त सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
1: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 98-67-67-67। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
1: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
0: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
7: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
7: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
4: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
8: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
8: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा परेको नगरौ।
8: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
8: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
8: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
8: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
8: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
10: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
10: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खत खत के को झगडा हो यो?
10: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
10: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
12: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
13: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
14: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
14: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
14: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
15: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
14: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
14: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
15: सम्पर्क मोबाइल 98578211105,
14: 98479802,
15: 98095682605
14: र 98103949040।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: सूचना
5: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिभान स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने छाती दुख्ने खकारमा रगत देखिने शरीरको तौल घट्दै जाने खानामा रुचि नहुने
5: जोखिम समूहहरू जस्तै नियमित धुम्रपान मद्यपान गर्ने व्यक्तिहरू श्वास प्रश्वास सम्बन्धी दीर्घरोग भएका उमेर ढल्केका ज्येष्ठ नागरिक मधुमेह सुगरका बिरामीहरू
6: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म
5: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ
6: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: सबैजना जुटेर
3: रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी

0: को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा संचुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध सोह्र उजुरी, आजै सुनवाई सक्ने तयारी, सत्तापक्षको हतारमा विपक्षीले उठाए प्रश्न।
0: न्यायपालिकामा कार्यपालिकाले हस्तक्षेप गरेको कानून व्यवसायको आरोप, आज बार प्रांगणमा लालटीन प्रदर्शन गरिँदै।
1: सवारी चालकलाई कार्यवाही गरेर ट्राफिकले उठायो एक महिनामा 1 करोड़ भन्दा बढ़ी राजस्व। काठमाडौँ उपत्यकामा दुर्घटनाको जोखिम पनि बढ़्दो।
0: इरानमाथि आजको आक्रमण स्थगन गरिएको अमेरिकी राष्ट्रपतिको दावी, सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य सम्झौता प्रस्ताव हुने अपेक्षा।
1: र चेन्नाईलाई पराजित गर्दै हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश।
2: मार्बलको पाइप जलान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको योग्यतामा प्रश्न उठाउँदै विभिन्न 16 उजुरी परेका छन्। ती उजुरी आज बिहान बसेको संसदीय सुनवाई समितिको बैठकमा खोलिएका छन्। अध्ययनका लागि सांसदहरूलाई उजुरीको प्रति वितरण गरिएको छ, तर उजुरीमाथि छलफलको प्रक्रिया भने निकै छोट्याइएको छ। आवश्यक छलफल नै नगरी सत्तापक्षले आजै नियुक्तिका लागि सिफारिश गर्ने तयारी गरेको छ। सभापति बोधनारायण श्रेष्ठले दिउँसो 1 बजे उहाँको नाम अनुमोदन गर्ने गरी समय तोक्नु भएको छ। शर्मा न्यायाधीश नियुक्त हुने बित्तिकै एमालेको पार्टी कार्यालयमा आशीर्वाद थाप्न गएको, 15 वर्ष वकालत गरेको हुनुपर्ने वा उच्च अदालतमा कम्तीमा 5 वर्ष काम गरेको योग्यता नभएको, एनसेल र काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा शर्माले गरेका विवादास्पद फैसला लगायतका कारण न्यायाधीश नियुक्त नगर्न माग गर्दै रित परेका छन्। तर सत्तापक्षको बहुमत रहेको समिति भने उजुरीमाथि आवश्यक छलफल गराउन तयार नदेखिएपछि प्रतिपक्षीहरूले प्रश्न उठाएका छन्। एमालेकी सांसद पद्मा अरियालले अहिलेलाई उजुरी स्थगन गर्न समय माग गर्नुभएको छ, बरू आज रातभर अध्ययन गरी भोलिपल्ट मात्र सुनवाई गर्न उहाँले सुझाव दिनुभयो। आजलाई आवश्यक कागजात झिकाएर पढ़न पाउनुपर्ने उहाँको भनाई थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले संसदीय सुनवाईको नाम नै फेरेर अनुमोदन समिति राख्न भन्दै कटाक्ष गर्नुभयो। सुनवाई समितिले केही पनि नसुनी काम गर्ने हो भने अनुमोदन समिति राख्दा उचित हुने उहाँको तर्क छ। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीकै तर्फबाट वर्षमान पुनले पनि छलफलका लागि समय अपुग भएको हुँदा प्रक्रिया मात्रै पूरा गर्नका लागि भए पनि गर्न सुझाव दिनुभयो। उहाँले सभापति नै दबावमा देखिएको समेत बताउनु भएको थियो। रासोपाका सांसदले भने सुनवाईका लागि बसिसकेपछि सक्नुपर्ने धारणा राखेका थिए, अहिले उजुरीकर्ताहरूसँग छलफल भइरहेको छ।
1: कानून व्यवसायीहरूले आज लालटीन बालेर प्रदर्शन गर्नेभएका छन्। सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रमहरूको विरोध स्वरूप नेपाल बार एसोसिएशनको नेतृत्वमा प्रदर्शन गर्न लागिएको हो। एसोसिएशनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटीन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो। सत्य र न्यायको खोजीको लागि आज दिउँसो 1 बजे नेपाल बारको कार्यालय प्रांगणमा कार्यक्रम राखिएको बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जानकारी दिनुभयो। प्रधान न्यायाधीश सिफारिश विरूद्ध परेको रिट दर्ता हुन नसकेको विषयमा यो विरोध केन्द्रित छ। हिजो मात्र कायम मुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट दर्ता गर्न आदेश दिएपछि कर्मचारीहरू कार्यकक्षा छोडेर हिँडेका थिए। संसदमा समेत यसबारे कुरा उठेको छ। मध्येका एक रासोपा सांसद यज्ञमणि नेपालीले कानून व्यवसायीहरूको यो विरोधमा समेत टिप्पणी गर्नुभएको छ। उहाँले लालटिनलाई राजनीति गर्ने औजार नबनाउन आग्रह गर्नुभएको छ। समाजमा आगो लाग्दा इनार खोज्न ननिस्कने, घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकेर हिरो बन्न निस्कने शैलीलाई एकाएक लालटिन क्रान्तिको अभिनय भन्दै उहाँले टिप्पणी गर्नुभएको छ।
0: सांसदहरूले सुकुमवासीहरूलाई बनेपामा राखिएका सुकुमवासीको संवेदनशीलतातर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद विष्णुमाया विकले उनीहरूले कैदी जस्तो जीवन बिताइरहेकाले सरकारको ध्यानाकर्षण गराउनु भएको हो। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको अनुगमन टोलीमा सामेल विकले नर्सरीदेखि कक्षा बाह्रसम्म अध्ययनरत 22 र स्नातकमा अध्ययनरत 5 जना युवाहरूले स्कूल कलेज जान नपाएर कैदीको जीवन बिताइरहेको अनुभव सुनाएको बताउनुभयो। यस्तै कुपोषण, मुटु रोगी र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरू समेत त्यहाँ रहेकाले उनीहरूप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गर्नुभएको छ। काठमाडौँबाट गरीब भगाउने नीति गलत भएको र डोजर आतंकबाट आतंकित देशभरका नागरिकलाई सान्त्वना दिने सरकारी कदम पर्याप्त नभएको बताउनुभयो। यस्तै दोलखाबाट निर्वाचित रासोपाका सांसद जगदीश खरेलले शून्य समयमा सांसदका आवाजहरूको सम्बोधन नभएको भन्दै आलोचना गर्नुभएको छ। शून्य समयमा उठेका कुराहरू क्यामेरामा खिचेर राख्नका लागि मात्र शून्य समय हो भने शून्य समयको कार्यक्रम नै बन्द गर्न नभए यो समयमा उठाइएका कुराहरूको सुनवाईका लागि समिति गठन गर्न माग गर्नुभयो। अघिल्लो संसदमा हरि ढकालले शून्य समयमै मौन धारण गरेको स्मरण गराउँदै त्यतातर्फ जान बाध्य नपार्न समेत सचेत गराउनु भएको छ।
1: ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई गरेको कार्यवाहीबाट एक सातामा 1,18,00,000 बढ़ी राजस्व संकलन गरेको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख 29 गतेदेखि आजसम्म गरी 1,13,090 सवारी चालक तथा नियम उल्लंघनकर्तामाथि कार्यवाही गरेको छ। उक्त अवधिको कार्यवाहीबाट 1,18,06,013 राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ़दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको व्यवस्थाका कारण दुर्घटनाको जोखिम बढ़दै गएको छ। यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो। ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राजसुविधिका अनुसार कार्यवाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने 629 जना छन् भने राइड सेयरिङ सम्बन्धी नियम उल्लंघन गर्ने 1,036 जनामाथि कार्यवाही गरिएको छ। विशेष गरी मापसे तीव्र गति मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा सिग्नल उल्लंघन गर्ने गतिविधिले दुर्घटना निम्ताउने भएकोले त्यस्ता कार्य विरूद्ध कड़ाई गरिएको सुविधिले बताउनुभयो।
0: विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ। यही जेठ 12 15 गतेसम्म सम्मेलन हुने भएको हो। ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन विषयमा सम्मेलनमा सहभागी हुन काठमाडौँमा 40 देशका पशुपालक तथा खुल्ला चरण क्षेत्रमा गरिने पशुपालन र्याञ्च सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तर्राष्ट्रिय चरणभूमि तथा पशुपालक वर्ष 2026 अन्तर्गत हुने पहिलो ठूला विश्वव्यापी कार्यक्रम मध्ये एक हो। कार्यक्रमको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरणभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु रहेको आयोजकले बताएको छ। पशुपालक, किसान, महिला तथा बालिकाहरूले चरणभूमिको संरक्षण गर्न र खाद्य तथा रेसा उत्पादनलाई टिकाई राख्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरू पृथ्वीको लगभग आधा भूगोलको संरक्षणमा प्रत्यक्ष रूपमा संलग्न भए पनि योगदानलाई अझै पर्याप्त रूपमा मान्यता दिइएको छैन। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी सेपाले 8,516 मिटर अग्लो लोत्से हिमालको सफल आरोहण गर्नुभएको छ। विश्वको चौथो अग्लो हिमाल लोत्सेको आरोहणसँगै वहाँ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट लोत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल हुनुभएको छ। सशस्त्र प्रहरी नायब उपेक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सहायक निरीक्षक शेर्पाले लोत्से हिमाल घटनाको आरोहण हिजो दिउँसो 3:25 गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालाई स्थापना गरेपछि पर्वतीय उद्धार सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ। निम्डिकी शेर्पाको यो ऐतिहासिक आरोहणले उत्तरी सीमा सुरक्षा तथा पर्वतीय उद्धार क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यसअघि उहाँले मे 17 तारीकमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताउनु भएको छ। युद्ध अन्त्यका लागि भइरहेको वार्ता आज गम्भीर बन्दै गएको उल्लेख गर्दै वहाँले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको दावी गर्नुभएको छ। ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै पनि क्षणको पूर्व सूचनामा इरानमाथि पूर्ण रूपमा ठूलो स्तरको आक्रमण शुरू गर्न तयार रहन आफूले अमेरिकी सैन्य नेतृत्वलाई निर्देशन दिएको समेत उल्लेख गर्नुभएको छ। उहाँले पश्चिम एसियामा अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य हुने सम्झौता हुन सक्ने सम्भावनाप्रति क्षेत्रीय नेताहरू आशावादी रहेको दावी गर्नुभयो। व्हाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले यसपटकको अवस्था विगतमा इरानसँग सम्झौता नजिक पुगेको भनिएका अवस्थाहरूभन्दा थोरै फरक रहेको बताउनुभयो। वार्ताको सुस्त गतिबाट असन्तुष्ट बनेपछि ट्रम्पले वरिष्ठ सैन्य सल्लाहकारले दिएको विकल्पको सूचीका आधारमा आज इरानका विभिन्न ठाउँमा आक्रमण गर्ने योजना बनाउनु भएको थियो। तर ट्रम्पले कुन लक्ष्य वा कति ठूलो स्तरको सैन्य कार्यवाहीबारे विचार भइरहेको भन्ने खुलाउनु भएको छैन। इरानसँग आणविक हतियार हुन नहुने आफ्नो रेड लाइन पुनः दोहोर्याउँदै ट्रम्पले खाड़ी राष्ट्रहरू कुनै शान्ति प्रस्तावबाट सन्तुष्ट भए अमेरिका पनि सन्तुष्ट हुन सक्ने संकेत गर्नुभयो।
1: र अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै सनराइजर्स हैदराबाद प्लेअफमा प्रवेश गरेको छ। गैराती भएको खेलमा चेन्नईलाई 5 विकेटले हराउँदै हैदराबादले प्लेअफमा स्थान बनाएको हो। घरेलु मैदानमा पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित विश्वभरमा 7 विकेट गुमाएर 180 रन जोड़ेको थियो। त्यस क्रममा चेन्नईका डेवाल्ड ब्रेभिसले 44 र सन्जु सामसनले 27 तथा शिवम दुबेले 26 रन बनाएका थिए। चेन्नईलाई मध्यम स्कोरमा समेट्न हैदराबादका कप्तान प्याट कमिन्स 3 तथा सकिब हुसेनले 2 विकेटले त्यसपछि जवाफी ब्याटिङमा उत्रेको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर लक्ष्य भेटायो। हैदराबादको जितको लागि इशान किशनले 70, हेनरिक क्लो क्लासिनले 47 तथा अभिषेक शर्माले 26 रन बनाए। चेन्नईका मुकेश चौधरीले 2 विकेट लिए। यो खेलको नतिजापछि हैदराबादसँगै गुजरात टाइटन्स पनि एकसाथ प्लेअफमा पुगेको छ। यो सँगै प्लेअफमा पुग्ने टोलीको संख्या 3 पुगेको छ। यसअघि रोयल च्यालेन्जर्स बेंगलुरू प्लेअफमा पुगेको थियो। अब एक टोली प्लेअफमा पुग्न बाँकी छ। आईपीएलमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध स्वर उजुरी, आजै सुनवाई सक्ने तयारी, सत्तापक्षको हतारमा विपक्षले उठाए प्रश्न।
0: न्यायपालिकामा कार्यपालिकाले हस्तक्षेप गरेको कानून व्यवसायको आरोप, आज बार प्राङ्गणमा लालटिन प्रदर्शन गरिँदै।
1: सवारी चालकलाई कार्यवाही गरेर ट्राफिकले उठाए एक सातामा 1 करोड़ भन्दा बढ़ी राजस्व। काठमाण्डु उपत्यकामा दुर्घटनाको जोखिम पनि बढ़्दो।
0: इरानमाथि आजको आक्रमण स्थगन गरिएको अमेरिकी राष्ट्रपतिको दावी, सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य सम्झौता प्रस्ताव हुने अपेक्षा।
1: र चेन्नईलाई पराजित गर्दै हैदराबाद आईपीएल क्रिकेटको प्लेअफमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।

0: तैको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz
1: बाजे के भयो किन गालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
6: नदुखाई दाँत निकाल्ने
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
7: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ
2: अनि अरू के गर्नु पर्छ?
4: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिद सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको

0: र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: सूचना सूचना सूचना
3: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिभाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने,
3: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
4: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
3: स्थान लिभाङ स्वास्थ्य चौकी भवन लिभाङ।
4: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: सक्दिना।
1: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र

0: 98578 43 123।
1: B&B डेंटल क्लिनिक घोराही 15 दाम।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो म मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तको जरुरी सूचना जुमो पेला खेमरिदे गरम ओगोतिरी जेउ पेला सुनो फुरी कदास ओचुदुरी जेउ आउ पेला क वन जंगल ल भे लागिने मस्त ज संभावना पाए आउए जिने प्राकृतिक सम्पदा र त खेप्त ज सखेन्नाले वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे कामे वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखर नामे ल भे लागिने सज जिने जिने लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाते जन धने में खेता छिटी ताऊ दुबो खोकाई
3: बिचो छालियाला बल्ल मेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
2: वन जंगल सर मेरा आज मेरी बानी एमएल एमए उस छाने लाली उस पर पोतर राले पार जगिर हटे
3: सलाई लाइटर सियाला ले सचांगे चीज राले जबांग जारो यामा देने पोला गिने या इतो चीज रहे थे वन जंगल याद गिरा भाई
2: पिकनिक वन भोज बाको ने सचांसु छिन्नी मेले चौसो सहिदे के खनाये वन जंगल उस छाने दाई के बारी को चुरोद विधि ओरे बने कोबा
3: नान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
2: गेछो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेज मेके लैजु अब नजरे बनाई गेन येल गेज मेके नालाए औलेम लायो के लाइए
3: वन जंगल स जुलिसियो गेन बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउसु छिनि ने चौसो सहिदे के खेले या
2: वन जंगल मेला दुगे माइए ने अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा
5: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू
6: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दूध खुवाउनु पर्छ यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ जति धेरै दूध चुसाए त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ छ महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ छ महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन् त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ
5: यसका साथै स्वस्थ रहनका लागि के गर्ने
6: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने दाल केरागुडीहरू हरेक दिन उपभोग गर्ने माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने स्तनपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
5: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: खै जन्मदाता दिनुहोस् त।
7: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
9: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
13: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
12: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
13: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
12: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेशनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070 98578443123 98478443।
12: नेशनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
13: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
2: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
13: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ डोल्पा।

0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: चटाइङ पर्न आँटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, साकुवा तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाप रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यस्तो त जसले पनि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो

0: सकि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
6: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
5: यी सबै कार्य वन ऐन 2006 तर्बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: हेलो हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के हो के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्छु?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
5: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
6: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
5: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
5: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
5: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
6: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
9: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
12: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
12: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाफो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
12: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
15: उफ मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
14: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
15: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
16: होइन रात दिन खच खच के को झगडा हो यो
15: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
16: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि एक किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
14: ओहो यस्तै घर हो हामीलाई चाहिएको
15: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन् त भन्
16: ल सिधै फोन गर्न मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर नत्र फेरि छुट्ला
15: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
17: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
18: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
19: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
18: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
19: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
18: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कट खाने रोगको उपचार तथा परामर्श,
19: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
18: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
19: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
18: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
19: सम्पर्क मोबाइल 98578211105,
18: 98479802,
19: 98095826005
18: र 98103940.
20: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।

0: कुमारीको पार्टी कार्यालयमा आशीर्वाद थाप्न गएको 15 वर्षीय कार्यकाल 15 वर्ष ओकालत गरेको हुनुपर्ने वा उच्च अदालतमा कम्तीमा 5 वर्ष काम गरेको अनुमोदन गर्ने समय तोक्न भएको छ। शर्मा न्यायाधीश नियुक्त हुन बित्तिकै एमालेको पार्टी कार्यालयमा आशीर्वाद थाप्न गएको 15 वर्षीय कार्यकाल 15 वर्ष ओकालत गरेको हुनुपर्ने वा उच्च अदालतमा कम्तीमा 5 वर्ष काम गरेको योग्यता नभएको महानगरको
1: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
2: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
3: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टाभित्र आमाको पहिलो बिगौती दूध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ। आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसाए त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
2: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
3: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केरागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
2: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: सुन सहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुन सहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुन सहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
0: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: बाजे के भयो, किन गालामा हात
8: दुखेको छ? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
9: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
10: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
9: हजुर हाम्रा सेवाहरू,
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 318 9095 14 652।
10: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू,
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
4: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा सुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: सुनौला हजार दिनका आमालाई ओसार के हो थाहा छ।
4: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
5: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
4: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
5: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
4: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
5: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
7: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
6: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ।

0: लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दान।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओबोतरी जेउ बेला सुनो फुरीको दास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए दिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुन चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरो आयुर्वेदी बानी एमएल एमए सोचा मेला सोतर पोतरालाई पार्दै हटाए
3: मलाई लाइटर स्याउला मे सचाउने चिज राई जा बाङ्जा र यामा धेने पोल घेने या इचौ चिज र हैदे वन जङ्गल याल के भयो
2: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्ने मेलै चाउँछु सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
3: लाङथाङ नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मे हालले छ अनुगमन धुने व्यवस्था चाउँछ गिरुए
2: गेछो छामेला खोरेल चाउसी पोलिए होलिदे तरिम गाई गेजो मेके लैजु अब नजरे बनाई गेम एल गेजो मेके नलाए औले
3: घेमबारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी ने चाउँछु सहिदेखि खेले
2: वन जङ्गल मेलाकी गेमाइए मे होला दिने पार्सोमा खरनामदार मिलिदिए भनै चानो छ मे घेस
3: बतासु चिलिजु बेला त घिजिन्के कोठो ल मे के सताङ्किने हेनोखेम छिन्ने ने चाउँछु घेस
2: मे लागिने निकाय गे भने गे बचिए सोनो अरूले भने गे बच्छ या
3: के छ छामला पोया ल मे लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
5: बाफ्रे
4: अब चाहिँ के हुने हो
6: यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जल्दै लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
1: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
9: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
1: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
9: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-07-670
9: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
12: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
10: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
12: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
11: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा वासस्थान ध्वस्त पार्दछ।
12: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
10: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
0: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
12: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
11: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
12: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
11: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
12: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
10: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
10: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
12: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
13: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
14: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
13: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
14: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
15: होइन, रात दिन खत के को झगडा हो यो?
14: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
15: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
13: हो, यस्तै घर हो हामीलाई चाहिएको।
14: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
15: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
16: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
17: खै जन्मदाता दिनुहोस् त।
18: जन्मदर्ता गरेको छैन नि म्याडम।
17: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
18: हो र, मलाई त थाहा नै थिएन म्याडम।
17: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
18: पहिला कसैले भनेन?
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
20: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
9: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना।
19: प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
21: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यासिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
21: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
21: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
21: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
21: सम्पर्क मोबाइल 98578211105,
3: 98479802,
21: 98095682605
3: र 98103949040।

0: 不干了，二零八七哥，二零八七哥，完事，你上来干。啊，我这你上来了，管他吧，我难看，你上吧。
1: ए लौ न लौ लौ चटाङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चटाङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाषा र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
7: अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
8: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
9: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड काया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
8: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
9: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
8: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
9: लौ उसो भए म सामान लिन गइहाले
8: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
9: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578-30504
8: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
9: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
10: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
11: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
11: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
11: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
12: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
11: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
12: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
11: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
11: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
12: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
13: हेलो
14: हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
14: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
15: हजुर,
14: यहाँ आउ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
15: हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
15: हजुर,
13: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
15: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
14: ए नानी, के भने रहेछ, के भयो?
15: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
14: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
16: जजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
9: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
17: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72
18: दिउँसो 2 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्माको योग्यतामा प्रश्न उठाउँदै विभिन्न 16 उजुरी परेका छन्। ती उजुरी आज बिहान बसेको संसदीय सुनवाई समितिको बैठकमा खुलिएका छन्। अध्ययनका लागि सांसदहरूलाई उजुरीको प्रति विवरण गरिएको छ, तर उजुरीमाथि छानबिनको प्रक्रिया भने निकै छुट्याइएको छ। आवश्यक छलफल नगरी सत्तापक्षले आज नियुक्तिका लागि सिफारिश गर्ने तयारी भएको छ। सभापति बोधनारायण श्रेष्ठले दिउँसो उहाँको नाम अनुमोदन गर्ने गरी समय तोक्नु भएको छ। शर्मा न्यायाधीश नियुक्ति हुने बित्तिकै एमालेको पार्टी कार्यालयमा आशीर्वाद थाप्न गएको, 15 वर्ष वकालत गरेको हुनुपर्ने वा उच्च अदालतमा कम्तीमा 5 वर्ष काम गरेको योग्यता नभएको, एनसेल र काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा शर्माले गरेर विवादास्पद फैसला लगायतका कारण न्यायाधीश नियुक्ति नगर्न माग गरिएको छ। तर सत्ता पक्षको बहुमत रहेको समिति भने उजुरीहरूमाथि आवश्यक छलफल गराउन तयार नदेखिएपछि प्रतिपक्षले प्रश्न उठाएका छन्। एमालेकी सांसद पद्मा अढ्यालले अहिले नै उजुरी अध्ययन गर्न समय माग गर्नुभएको छ। बरू आज रातभर अध्ययन गरी भोलिपल्ट मात्र सुनवाई गर्न उहाँले सुझाव दिनुभयो। आजलाई आवश्यक कागजातहरू झिकाएर पढ्न पाउनुपर्ने उहाँको भनाइ थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले संसदीय सुनवाईको नाम नै फेरेर अनुमोदन समिति राख्न भन्दै कटाक्ष गर्नुभयो। सुनवाई समितिले केही पनि नसुनी काम गर्ने हो भने अनुमोदन समिति राख्दा उचित हुने उहाँको तर्क छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीकै तर्फबाट वर्तमान पुनले पनि छलफलका लागि समय अपुग भएको भन्दै प्रक्रिया मात्रै पूरा गर्नका लागि भए पनि गर्न सुझाव दिनुभएको थियो। संसदले सुकुम्बासीहरूको बनेपामा राखिएका सुकुम्बासीहरूको संवेदनशीलतातर्फ ध्यान दिन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद विष्णुमाया विकले उनीहरूले कैदीको जस्तै जीवन बिताइरहेकाले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको अनुगमन टोलीमा सामेल विकले नर्सरीदेखि कक्षा 12 अध्ययनरत 22 र स्नातक तहमा अध्ययनरत 5 युवाहरूले स्कूल कलेज जान नपाएर कैदीको जीवन बिताइरहेको अनुभव सुनाएको बताउनुभयो। यस्तै कुपोषण, मुटु रोगी र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरू समेत त्यहाँ रहेकाले उनीहरूप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गर्नुभएको छ। काठमाडौँबाट गरीब भगाउने नीति गलत भएको र डोजर आतंकबाट आतंकित देशभरका नागरिकलाई सान्त्वना दिन सरकारी कदम पर्याप्त नभएको उहाँले बताउनुभयो। दोलखाबाट निर्वाचित रासोपाका सांसद जगदीश खरेलले शून्य समयमा सांसदका आवाजहरूको सम्बोधन नभएको भन्दै आलोचना गर्नुभएको छ। शून्य समयमा उठेका विषयहरू क्यामेरामा खिचेर राख्नका लागि मात्र भए शून्य समयको कार्यक्रमलाई बन्द गर्न नभए यो समयमा उठाइएका कुराहरूको सुनवाईका लागि समिति गठन गर्न उहाँले माग गर्नु भएको छ। ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई गरेको कार्यवाहीबाट एक सातमै 1,18,00,000 बढ़ी राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख 29 गतेदेखि आजसम्म गरी एक सातमै 13,090 जना सवारी चालक तथा नियम उल्लंघनकर्तामाथि कार्यवाही गरेको छ।

0: तीन नियम उल्लंघन गर्ने 1036 जनामाथि कार्यवाही गरिएको छ। विशेषगरी मापोसे तीव्र गति मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा सिग्नल उल्लंघन गर्ने गतिविधिले दुर्घटना निम्त्याउने भएकाले यस्ता कार्य विरूद्ध कड़ाई गरिएको सुविधाले बताउनुभयो। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्, निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथि पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9095-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: यस सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छ। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, साकुवा तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्र संघीय आवाजमा उपस्थित भइसकेको छु म तपाईकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता तपाईँको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले भने प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि कार्यक्रम हेलो जलजलालाई सुरुदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यमनभरि सँगालेको छु। हजुर आदरणीय श्रोता यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता जुनसुकै एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। तपाईँले हामीलाई फेसबुक लाइभमा आज पनि सुन्न सक्नु हुँदैन होइन किनकि आज पनि हामी फेसबुक लाइभमा आएका छैनौं हामी केही दिन नभएर केही समस्याका कारणले गर्दा आज पनि आएका छैनौं भोलिका दिनहरूमा भने आउने बाचा गर्नेछु होइन आउने बाचा गर्छु तपाईँको माझमा र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी मंगलबार श्रृंखलामा छौ। मंगलबार श्रृंखलामा के गर्छौ त कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउने नै छु। आजको बसाई भनेको हाम्रो आधुनिक गीत हो होइन तपाईँ सहभागिता जनाइसकेपछि आधुनिक गीत मात्र गाउन सक्नुहुनेछ अन्य कुनै विधाबाट पनि गीत गाउन मिल्दैन होइन यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने तपाईँ आउनुहोस् जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभ आरम्भ गर्छु त्यसपछि पुनः उपस्थित हुनेछु यो गीत स्वीकार्नुहोस् तपाईँको लागि।

0: पुत्तहरूलाई यस्तै खाले मन पर्ने रहेछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने तपाईँको पालो रहनेछ, सहभागिता जनाउनुहोला 97 45 99 36 20 को लाइन भएर हामीले तपाईँकै लागि भनेर खुल्ला गरिसकेका छौ। तपाईँले सहभागिता जनाउनको लागि 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु पर्ने हुन्छ। अब भने साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: त्रिवेणीबाट पार्वती बिसी।
0: त्रिवेणीबाट पार्वती बिसी, के छ पार्वतीको हालखबर?
1: मेरो ठिक छ, अनि तपाईँहरूको सुनाउनुहोस् है।
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो पार्वतीजीले?
1: गोठालोतिर छु भनेर।
0: गोठालोतिर हुनुहुन्छ है?
1: हजुर हजुर।
0: अनि खाजा नास्ता खाइसक्नु भयो कि खाना बाँकी छ?
1: मेरो भयो, तपाईँको भयो कि नै?
0: मेरो त भएको छैन नि।
1: नमस्ते।
0: नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
1: त्रिवेणीबाट पार्वती बिसी।
0: त्रिवेणीबाट पार्वती बिसी, के छ पार्वतीको हालखबर?

0: पठाइहाल्नु होला क्यारे। अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी त होला क्यारे होइन? जानकारी छ भन्ने ल हुन्छ, कुन गीत सुनाउनुहुन्छ?
1: तिमीले दिए चोटहरूमा मैले जिन्दगी भेटेकी छु, आँसु दियो र पो तिमीले मैले प्यास समेटेकी छु, दुःख माया लट्याएर गर्यो तिमीले घाट, रुनलाई आँसु पाएकी छु नपाए पनि साथ, ए बुपु माया तिमलाई धन्यवाद, तिमलाई धन्यवाद, तिमलाई धन्यवाद, तिमलाई धन्यवाद। हजुर यति नै है आए।
0: ए भुपु माया तिमलाई धन्यवाद होइन?
1: हजुर
0: किन हो नि यसरी धन्यवाद दिएको?
1: होइन गीत मन पर्छ क्या त्यो घर
0: माथि। ए गीत मन पर्छ कि धोका दिनुभयो भन्न खोजे क्या?
1: होइन
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: हस् ओके, फर्स्टमा त हजुरलाई, प्राविधिकमा बस्नुभएको मित्रलाई, मेरो घर फ्यामिलीलाई, काठियाडमा भन्नु पर्यो एक मुस्तमा सबै साथीहरू सुनिरहेको छु है, भन्दैछु तिमी नमस्ते बाबाई।
0: हजुर यतिखेरको समयमा पहिलो साथी आउनु भएको थियो त्रिवेणी एक होनबाट पार्वती विशी। पार्वती विशीसँग हामी कुराकानी गरिसकेका छौँ, अब भने पालो तपाईँको रहनेछ 9745 4920। आज हामी टिकटक लाइफमा पनि आएका छौँ, तपाईँहरूले कमेन्ट छोड्नुभयो भने तपाईँको कमेन्ट पनि यहाँबाट वाचन हुनेछ है। त तपाईँले कमेन्ट गर्दै जानुहोला, एकछिनपछि तपाईँहरूको कमेन्ट म यहाँबाट वाचन गर्नेछु। कहाँबाट सुन्दै हुनुहुन्छ, के को माध्यमबाट सुन्दै हुनुहुन्छ होइन, टिकटक लाइभबाट सुन्दै रहे तापनि अरू केहीको माध्यमबाट पनि सुन्दै हुनुहुन्छ कि होइन, तपाईँले कमेन्ट छोड्नुहोला र त्यहाँ आइसकेपछि लाइक गर्नुहोला, कमेन्ट छोड्नुहोला। तपाईँले तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा देख्न र हेर्न सक्नुहुनेछ होइन, सुन्न सक्नुहुनेछ। हामी सदाझै आइरहँदा हामी हिजो आएका थिएनौ, अस्ति पनि आएका थिएनौ होइन, केही समस्याका कारणले गर्दा, केही आफ्नै कार्यव्यस्तताका कारणले गर्दा आएका थिएनौ र आज उपस्थित भइसकेको छु। पालो तपाईँको रहनेछ 9745 4920 को लाइन भएर सहभागिता जनाउनुहोला। टिकटक लाइभमा हेर्नको लागि तपाईँले प्रिया डट नभएर तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष रूपमा हेर्न सक्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। अब भने पाला तपाईँको रहनेछ 9745 4920 को लाइन भएर सहभागी जनाउँदै गर्नुहोला। म भने गीत राख्छु, साथी आउनुभयो भने बल्ल मात्र हामी कुराकानी गर्छौ। गीत तपाईँको लागि

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। प्रमोद खरेलको आवाजमा सजिएको यो गीत ए भोपु माया गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आज मलाई अलिकति गाह्रो भइराखेको छ, योभन्दा पहिलाको भन्दा पनि अलिक गाह्रो भइरहेछ, होइन? अलि सन्चो छैन मलाई, होइन? 97 45 89 36 20 को लाइन भएर फटाफट फोन डायल गर्नुहोला। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ, आउनु भएन भने हामी यहाँबाट गीत राखेरै भए पनि मनोरञ्जन ल्याउनेछौँ, है त? सहभागी जनाउनुहोला। म भने अब टिकटक लाइभमा कसले कमेन्ट छोड्नु भएको छ कमेन्टतर्फ जान्छु है। भन्दै थिए साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: नमस्कार, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: प्युठानबाट आकाश खड्का बोलेको हजुर।
0: प्युठानबाट आकाश खड्का, के छ आकाशजीको हालखबर?
1: हजुर सबै ठिक छ, हजुरको सुनाउनुहोस्।
0: मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: यति बेला समयमा ठ्याक्कै बाख्रा चराउँदै हजुरको कार्यक्रम, हजुरको नै हामी सबैको कार्यक्रम सुन्दै बसिरहेको।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। अनि खाजा नास्ता खाइसक्नु भयो कि खाना बाँकी छ?
1: खाजा नास्ता मेरो भइहालेको, अनि हजुरको नै भयो कि नै?
0: मेरो भएको छैन यारे, अब कार्यक्रम सकिए लगतै हुन्छ। अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत गाउनु पर्छ जानकारी छ?
1: जानकारी जुनसुकै गीत पनि सुन्न पाइँदैन र?
0: होइन, जुनसुकै गीत सुनाउन पाइँदैन आजको बसाइमा। कार्यक्रम सुन्नु भएको छ कि भएको छैन?
1: आधुनिक गीत होइन र?
0: आधुनिक गीत होला। कुन गीत गाउनुहुन्छ?
1: आधुनिक गीत म
0: गाउनु
1: कि म सुरु गर्छु?
0: ल, ओके, सुरु गर्नुहोस्।
1: धोके बात हौ तिमी, धोके बात हौ तिमी, जुनी भरिलाई रुवाई गयो तिमी, अझै पनि यो मनमा हौ तिमी, धोके बात हौ तिमी, धोके बात हौ तिमी, धोके बात हौ तिमी, धोकेबाज हौ तिमी। हजुर यति नै?
0: धोकेबाज हौ तिमी, धोकेबाज हौ, होइन?
1: हजुर।
0: कसलाई हो?
1: कसैलाई पनि होइन, गीतमा मात्रै।
0: बिचरा हाम्रो आकाशजीलाई धोका दिने मान्छे को होलिन् त्यस्तो, होइन?
1: कोही पनि होइन हजुर,
0: होइन होइन। ल हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्,
1: विशेष गरेर हजुरका लागि, अनि कार्यक्रम अहिले सुनेर बस्नुभएका सम्पूर्णका लागि, अनि मलाई ज जसले आकाश खड्का भनेर चिन्नुहुन्छ चिन्नुहुन्न, अनि मेरो प्यारो भाइको लागि, अनि मेरो बहिनी बिन्सा छेत्रीका लागि, अनि भन्दै बिदा हुन्छ। नमस्ते।
0: नमस्ते। यतिखेरको समयमा आउनु भएको थियो आकाश खड्का प्युठानबाट, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। पालो तपाईँको रहनेछ, है त? 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ आजको बसाइमा। अब भने म टिकटक लाइभमा साथीहरूले के कमेन्ट गर्नुभएको छ त गुण्ठाबाट सुन्दै हुनुहुन्छ। हाम्रो डिजी मगरले सुन्दै हुनुहुन्छ, डिजिएम मगरले सुन्दै हुनुहुन्छ, त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ अमृत थापाले सुन्दै हुनुहुन्छ, त्यसै गरी हामीलाई रूपलले पनि सुन्दै हुनुहुन्छ। तपाईँले कमेन्ट छोड्दै गर्नुहोला। अब भने म गीत राख्छु, एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

आज रेडियोको समयमा तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम हेलो जलजला सँगसँगै छौ। तपाईले यतिखेर सुन्दै हुनुहुन्छ समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा jaljalapress.com। हाम्रो पात्र नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुनानी कान्दरमा पनि सुन्न सक्नुहुनेछ, सुनिराख्नु भएको छ भन्ने पूर्ण आशा लिएको छु मैले यहाँबाट। आँखा नलाउ काले दाई यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हामीले नम्बर खुल्ला गरिसकेका छौ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने फेरि पनि अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी त मन परेको।

हजुर, मजदुर माले यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। हामी तपाईँको लागि भनेर नम्बर खुला गरिसकेका छौँ। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। आजको बसाइमा आधुनिक गीतको बसाई हो। खै त साथीहरू, किन हराउनु भयो? यसरी हराउन भएन है। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन पर्यो। अब हामी करिब करिब 15 मिनट भन्दा धेरै रहँदैनौ, त्यसै कारणले गर्दा तपाईँले सहभागिता जनाउन पर्यो यो। अब फेरि पनि म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुनेछु यो गीत तपाईँको लागि।

हजुर, यो गीतपछि तपाईँ सम्पर्णलाई फेरि पनि स्वागत छ। अब भने फेरि पनि म अर्को गीत राख्छु, त्यसपछि हामी अन्तिममा छुट्टिने बेलामा आउँछौ यो गीत तपाईँको लागि।

हजुर, अब भने हामी अन्त्यमा यही गीतलाई नै जोड्दै बाहिरिनेछौ। यही तिखिरको समयमा साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।

नमस्ते कुण्ठाबाट को बोल्दै हुनुहुन्छ सुनछ हरि गाउँपालिका चारबाट के छेत्री भन्नुभयो रमिता छेत्री अनि के छ हालखबर हाम्रो पनि ठिकै छ अनि खाजा नास्ता खानु भयो भएको छैन होइन हाम्रो पनि भएको छैन अब एकैछिन पछि हुन्छ क्या अरे अनि आज सहभागी जनाउनु भयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि ककसलाई सम्झिनुहुन्छ नमस्ते यतिखेरको समयमा सुन्छ हरि गाउँपालिकाबाट आउनु भएको थियो रमिता छेत्री भन्दै हुनुहुन्थ्यो उहाँसँग हामी कुराकानी गरिसकेका छौ पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउँदै गर्नुहोला अब भने फेरि म यो गीतलाई उठाउँछु त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, रिगेट बस्मी तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम आइसकेका छौँ। एकजना साथीलाई भेटिरहेछु, त्यसपछि यहाँबाट हामी पनि छुटेर जानुपर्ने हुन्छ। यतिखेरको समयमा साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: सोलनको बनगरको विनय नगरपालिकादेखि योगेश ढुरे केसी भन्ने मान्छे।
0: योगेश ढुरी मगर
1: योगेश गिरी केसी
0: योगेश गिरी केसी
1: योगेश बिरही केसी
0: ए बिराही
1: हजुर।
0: अनि अलि राम्रोसँग शुद्ध गरेर भन्नु पर्थ्यो त, नत्र म त फेरि के भनिदिन्छु भनिदिन्छु।
1: ठिकै छ हजुरले।
0: अनि के छ योगेशजीको हालखबर?
1: एकदम ठिक छ दिदी, घाम लागिराखेको छ, लगभग धेरै गर्मी छ।
0: धेरै गर्मी छ होइन?
1: एकदम दिदी।
0: यता रोल्पातिर पनि हिजो अस्तिदेखि त गर्मी चढिराखेको छ। अनि खाजा मासु खानु भयो कि भएन?
1: अब एकछिन पछाडि भन्दा पनि अब झन्डै झन्डै एक घन्टा जति लाग्छ होला दिदी।
0: एक घन्टा जति लाग्छ होइन?
1: एकदम।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: यतिकै बसेर कार्यक्रम सुन्दै अनि त्यहाँ फोन ट्राई गर्दै गरिराखेको थिएँ। अनि खै मेरो लक पनि त्यस्तै हो कि के हो, अघि पनि हजुरकै यता रोल्पाकै जलजलातिर जलजलासम्म कन्ट्याक्ट गरेको थिएँ, त्यतिखेर लास्टमै लागेको थियो, अहिले हजुर पनि लास्टमा नै लाग्यो।
0: अहिले पनि लास्टमै लाग्यो होइन?
1: एकदम
0: ठिक छ, लास्टमै आउनुभयो, एकदमै खुसी लाग्यो। अब भने हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ, कुन गीत गाउनुहुन्छ?
1: गीत गाउनु पर्ने रहेछ दिदी आज।
0: गीत गाउन त पर्यो त, कार्यक्रम सुन्दै हुनुहुन्न? आधुनिक गीत गाउनु पर्छ है त?
1: आधुनिक
0: हजुर?
1: आधुनिक गाउने कि कस्तोमा?
0: होइन, आधुनिक मात्र हो आजको बसाई, आज मंगलबार हो नि त है?
1: हजुर हजुर।
0: ल आधुनिक गीत गाउनुहोस् है, हामी अन्तिम आइसकेका छौँ।
1: जसको लागि तिमलाई छोडे उसले पनि तिमलाई छोड्यो भने, जसको लागि मलाई छोड्यो उसको उसले पनि तिमलाई छोड्यो भने।
0: लौ अब गीत गाउँदा गाउँदै यसरी भाग दिनुभयो होइन, उहाँले त आफै मौखिक गाउनुभयो जस्तो लाग्यो मलाई। ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अब भने म पनि यहाँबाट छुट्टिनुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु। र तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भए दिन सक्नुहुनेछ, जसको लागि 97 45 89 36 20 लाइन भएर दिन सक्नुहुनेछ भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। नमस्कार।

0: Ultra Mega Jazola Time Check यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुघाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 9645-78-232

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आजै सक्ने तयारी। संघीय संसदका दुवै सदनमा आज अर्थमन्त्री वाग्लेले जवाफ दिने।
0: इजरायल जाने पर्खाईमा रहेका युवाहरू आन्दोलित। हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि।
1: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन थाल्ने सरकारको निर्णय। नयाँ भर्ना धमाधम खुला।
0: युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसको आणविक अभ्यास शुरू। 65,000 भन्दा बढ़ी सैनिक सहभागी।
1: र दोस्रो टेस्टमा पाकिस्तान बंगलादेशले दिएको 437 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: समाचार अब विस्तारमा। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज भइरहेको छ। शर्मा विरूद्ध 16 उजुरी परेका थिए। आजको सुनवाईमा उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन्। सिंहदरबार स्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दीपक न्यौपानेले शर्माको शैक्षिक प्रमाण पत्र मगाएर अध्ययन गर्न माग गर्नुभयो। गत वैशाख 24 गते संवैधानिक परिषदको बैठकले शर्माको नाम सिफारिश गरेको थियो। शर्माको आजै सुनवाई सक्ने सत्तापक्षको तयारी छ। सत्तापक्षको हतारोलाई लिएर विपक्षी सांसदहरूले आपत्ति जनाएका छन्।
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आज संघीय संसदको दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुहुने भएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभामा आज बोल्न बाँकी सांसदले धारणा राखेपछि अर्थमन्त्रीले जवाब दिने कार्यसूची रहेको छ। अहिले दुवै बैठकमा सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। यसअघि वैशाख 31 गते बसेको बैठकबाट सरकारको नीति कार्यक्रम बहुमतले पारित भएको थियो। नीति कार्यक्रमकै आधारमा सरकारले आगामी वर्षको बजेट ल्याउने गर्दछ।
0: इजरायल रोजगारी खोल्ने विषय अन्यलमा पर्दा विगतदेखि प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवाहरू आन्दोलित बनेका छन्। उनीहरूले आज राजधानीको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्। वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया चाँडै शुरू हुने संकेत दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौं उम्मेद्वार अन्यलमा परेका हुन्। विक्रम सम्बत 2081 भएको गोला प्रथा लक्की ड्रमा छनौट हुन नसकेका उम्मेद्वारहरूलाई आगामी कोटामा स्वत समावेश गरिने आश्वासन विभागका अधिकारीहरूले पटक पटक दिँदै आएका थिए। यही आश्वासनका आधारमा धेरै युवाहरूले नयाँ आवेदन प्रक्रिया कुर्ने निर्णय गरेका थिए। तर लामो समय बित्दा पनि ठोस निर्णय नआउँदा उनीहरूमा निराशा बढ़दै गएको छ। पीड़ित उम्मेद्वारहरूले आफूहरूलाई पुनः गोला प्रथामा सहभागी गराउनु अन्याय हुने बताएका छन्। विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेका उम्मेद्वारहरूलाई फेरि प्रारम्भिक चरणबाटै प्रक्रिया थाल्न बाध्य बनाइनु मानसिक तथा आर्थिक रूपमा ठूलो बोझ भएको उनीहरूको भनाइ छ।
1: सरकारले कक्षा एघारको पठन पाठन आगामी असार 1 गतेदेखि थाल्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्र प्रसाद अधिकारीले छलफलपछि असार 1 गतेदेखि पठन पाठन थाल्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार कक्षा एघारको पठन पाठन असार 1 गतेदेखि शुरू हुने भएकाले त्यसअघि नै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुनेछ। यसपटक राष्ट्रिय परीक्षा बोर्डले एक महीना अर्थात वैशाख भित्रै 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतीजा प्रकाशन गरेपछि कक्षा 11 को पठन पाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो। मन्त्रालय को विद्यालय शिक्षा महाशाखाका सहसचिव अधिकारी का अनुसार यति बेला कक्षा 11 मा खाली छैन। अघिल्लो शैक्षिक सत्र को कक्षा 11 को पठन पाठन र परीक्षा नसकिएको उहाँले बताउनुभयो। यही जेठ भित्रै कक्षा 11 को वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र शुरू हुने सहसचिव अधिकारीले जानकारी दिनुभयो। निजी तथा सामुदायिक विद्यालय कलेजहरूले कक्षा 11-12 को नयाँ भर्ना धमाधम खुलाएका छन्। अघिल्लो वर्षहरूमा एसईई को नतिजामा ढिलाइ हुने गरे पनि यसपटक भने परीक्षा सकिएको एक महिनामा नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएपछि बोर्डले समयमै नतिजा प्रकाशन गरेको थियो।
0: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभएको छ। हालसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका हुन्। यसबाहेक सगरमाथाकै लागि अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रसियाका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजिलका 10 जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनुभयो। यसबाहेक लोत्सेका लागि 143, आमा दब्लुमका लागि 111, नुप्सेका लागि 5 र हिमलुङका लागि 46, कञ्चनजंघाका लागि 36, धौलागिरीका लागि 30 जनाले अनुमति लिएका छन्। यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति लिने क्रम जारी रहेको छ। पर्यटन विभागले 6500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। 5800 देखि 6500 सम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण संघ एनएमएले दिने गरेको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ राजस्व संकलन गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सिक्ने कृषि प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कभर
1: टेशो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कानून व्यवसायीहरूले दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएशनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो। सत्य र न्यायको खोजीका लागि कानून व्यवसायीहरूले आज दिउँसो नेपाल बारको कार्यालय प्रांगणमा लालटिन बालेर प्रदर्शन गरेका हुन्। एसोसिएशनको हिजोको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेन युद्ध तीव्र भइरहेका बेला रूसले देशभरका हजारौं सैनिक सहभागी गराउँदै तीन दिन लामो ठूलो स्तरको आणविक हतियार अभ्यास शुरू गरेको छ। किएवले ड्रोन आक्रमणहरू बढ़ाइरहेको र राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जानु अघि भएको यो अभ्यासलाई रणनीतिक रूपमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। रूसी सेनाले आजदेखि मे 21 सञ्चालन हुने उक्त अभ्यासमा आक्रमणको सम्भावित खतरा सामना गर्ने परिस्थितिमा आणविक शक्तिको तयारी र प्रयोग सम्बन्धी परीक्षण गरिने जनाएको छ। रूसले युक्रेनमा करिब 4 वर्षभन्दा बढ़ी समयदेखि जारी आक्रमणका क्रममा बारम्बार आणविक हतियार प्रयोगको चेतावनी दिँदै आएको छ। पछिल्लो अभ्यास पनि त्यही पृष्ठभूमिमा आएको हो जहाँ मस्को र पश्चिमी मुलुक बीचको तनाव उच्च बनेको छ। रक्षा मन्त्रालयले जारी गरेको विवरण अनुसार यस अभ्यासमा 65,000 बढ़ी सैनिक सहभागी हुनेछन्। साथै 7,800 प्रकारका उपकरण तथा हतियार प्रणाली प्रयोग गरिने भएको छ, जसमा 200 भन्दा बढ़ी मिसाइल प्रक्षेपण प्रणाली समावेश छन्। अभ्यासमा विमान, युद्धपोत पनडुब्बी र आणविक पनडुब्बी समेत सहभागी हुने जनाइएको छ।
4: अब खेल समाचार। दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान बंगलादेशले दिएको 437 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको छ। सिलेटमा घरेलु टोली बंगलादेशले दोस्रो इनिङ्समा 390 रन बनाएपछि पाकिस्तानले उक्त लक्ष्य पाएको हो। बंगलादेशले पहिलो इनिङ्समा 278 रन बनाएको थियो। पाकिस्तान भने पहिलो इनिङ्समा 232 रनमा अलआउट भएको थियो। आज चौथो दिनको खेल भइरहेको छ। जितका लागि 437 रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले ताजा अवस्थामा 59 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 221 रन बनाएर खेलिरहेको छ। दुई म्याचको श्रृंखलामा बंगलादेश 1-0 अघि छ। पहिलो टेस्ट म्याचमा पाकिस्तानले बंगलादेशले 104 रनले हराएको थियो।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रस्तावित प्रधान न्यायाधीश शर्माको संसदीय सुनवाई आज सक्ने तयारी। संघीय संसदका दुवै सदनमा आज अर्थमन्त्री वाग्लेले जवाफ दिने।
3: इजरायल जाने पर्खाईमा रहेका युवाहरू आन्दोलित। हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि।
4: असार 1 गतेदेखि कक्षा 11 पठन पाठन थाल्ने सरकारको निर्णय। नयाँ भर्ना धमाधम खुला।
3: युक्रेन युद्ध तीव्र भइरहेको बेला रूसको आणविक अभ्यास शुरू। 65,000 भन्दा बढ़ी सैनिक सहभागी।
4: र दोस्रो टेस्टमा पाकिस्तान बंगलादेशले दिएको 437 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।

ever to float 4 megahertz. सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ टोल्पा।
2: बाजे के भयो, किन गालामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
6: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: सूचना सूचना सूचना
9: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने,
9: जोखिम समूहहरू जस्तै नियमित धुम्रपान मध्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
2: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
9: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
2: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरु के गर्नु पर्छ
2: हो अनि सर हाम्रो बाजे त डाँ दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे दिदी त सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचोर बजार रोल्पा युनिसा सुनसादी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना।
3: एक वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू, बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ, बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ। स्वर्ण प्राशनको आउने मिति 2082 असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
2: समय बिहान 36 देखि 10 बजेसम्म।
3: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र। सावधानी, ज्वरो, झाडा पखाला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858777027। स्वर्णबिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र, रोल्पा नगरपालिका 4, लिबाङ, रोल्पा।
4: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
5: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
6: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा

0: जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ। आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसाए त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। छ महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा भएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
0: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केरा हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दान।
2: मेरा लागि मायुका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुँ तेला खेमरिदे गरम ओबोतिरी जेऊ तेला सुनो फुरी कतास ओचुदुरी जेऊ आउ तेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिनी प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नादे वातावरण मिलेने ल घेर्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिएने सुनो नाखार नामे ल मे लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाटी जन धनी में खेता छिपी ताऊ जो होकाई
3: गेछो छानेला बल्ल मेला किने कुरो रङ्गे नौ पुराले चौसो खेल गिरी
2: वन जङ्गल सर मेरा आदिमी बानी एमएल एमए ओसो छानेला लिउसो तर पोतर राले पार जगे रहते
3: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जङ्गल याल के भबाय
2: पिकनिक वन भोज बाको ने सचाउसो छिन्नी मेले चौसो सैदे के खनाले वन जङ्गल ओसो छामि दैके बानी को चुरोद विधि ओरे बनै कोबा
3: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
2: गेछो छानेला खोरेल चाउसी पोलिए होइदे तरिन गाई गेज मेके लाइजु अब नजिरे बने गेम एल गेज मेके मालाए औले लायो के लाइए
3: वन जङ्गल स जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमे ने चौसो सैलेके खेले यहाँ
2: वन जङ्गल मेला दुगे माइए
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई खुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
5: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
6: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खचखच के को झगडा हो यो?
7: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
7: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
2: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगतमै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
9: म तिमीलाई साँच्चै माया गर्छु।
10: कतिजनालाई भनिसक्यो उतै तारक?
9: विद्या नै म तिमीलाई साँच्चै माया गर्छु।
10: विद्या त हुनु पर्यो नि ना सुन्नलाई।

0: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना।
1: एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नका साथै पाचौं शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ। स्वर्ण प्राशन पाउने मिति 2082 असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
0: समय बिहान 6:30 10 बजेसम्म।
1: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रोल्पा। सावधानी: ज्वरो, झाडा पखाला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858877027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र, रोल्पा नगरपालिका 4, लिबाङ, रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
2: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
3: सम्पर्क मोबाइल 9857821105,
2: 9479802,
3: 9805982605
2: र 9910939940।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू: मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003, 9865443383।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
7: सुनौला हजार दिनका आमालाई पोषण
8: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
9: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
8: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
9: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
8: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
9: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
8: पोषण सम्बन्धी सचेतनाका लागि रोपा नगरपालिकाद्वारा जनहितमा जारी

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्राउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी यति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकबाट हामीलाई कार्यक्रम लोकसारथी नेपाली अक्षरमा टाइप गर्नुभयो भने त्यहाँबाट हामीलाई एउटा हाम्रो आधिकारिक कार्यक्रमको आधिकारिक फेसबुक एकाउन्ट लोकसारथी कार्यक्रम लोकसारथी भेटाउन सक्नुहुन्छ त्यहाँबाट हामी अडियो लाइभमा प्रसारण छौं भने तपाईँले विभिन्न साझेदार रेडियोहरूबाट देशैभरि एकैसाथ सुनिरहनु भएको छ अब म कति पनि ढिला नगरिकन तपाईँको माझमा कार्यक्रम लोकसारथी प्रसारण हुने रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगरको साथ मिलिराखेको छ रेडियो स्वर्गभूमि 93 MHz बिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो चुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिल आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमखास गल्मीबाट सुषमा मल्ला सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट हामीलाई साथ मिलिराखेको छ कृष्ण बस्यालको भने रेडियो मलमला 88.6 MHz सैना मैना दुई कालिका चोक रूपन्देहीबाट प्रेम बुढाथुकी सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडिया भर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चेडाई रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट बिनु राईको साथ मिलिराखेको छ यसै क्रममा रेडियो आफ्नो एफएम 90.4 MHz चौरजहारी रूकुम पश्चिमबाट यति बेला त्रिसा डागीको साथ मिलिराखेको छ मनिषा डागी पनि हुनुहुन्छ यसै क्रममा रेडियो मौराखारा 106.5 MHz रूकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ रेडियो खबर पालिका 88.7 MHz धनकुटाबाट खड्का राज बस्नेत आकाशले साथ दिइरहनु भएको छ आजबाट हामी पुनः रेडियो पालुङ एफएम 107.2 MHz जोड़िएका छौं जहाँबाट रेशम थापाको प्राविधिक साथ मिलिराखेको छ रेडियो पालुङ हेटौडाबाट यसै क्रममा रेडियो सरोवर 92.5 MHz हेटौडाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ एलिसा ढुङ्गानाले साथ दिइरहनु भएको छ रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट हामीलाई एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट हुम्ला सिमीकोटबाट धन बहादुर भण्डारी हुनुहुन्छ रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री हुनुहुन्छ यसै क्रममा रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट
हामीलाई गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म हामी आउँछौ। आज मंगलबारी बसाईमा छौं। मंगलबारी बसाईमा के गर्छौं, कसो गर्छौं, तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आजको बसाईमा तपाईसँग हामी प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछौ। यो क्रममा तपाईलाई जानकारी गराए। प्रश्न उत्तरको रमाइलो खेल खेल्नका लागि तपाईले हामीलाई फोन गर्नुहोला 9868609940 को नम्बर 9868609940 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईको लागि हामी खुला गरेका छौं। आउनुहोस्, यो त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ। तबसम्मका लागि यो गीत तपाईँको लागि।

0: युधित सिद्धबालाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं। रेडियो बेलुका एफएमको नाम मैले छुटाएको रहेछु। आज रेडियो बेलुका एफएम 100.9 MHz उदयपुरबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई नवीना सुनारले साथ दिइरहनु भएको छ। यो क्रम तपाईँलाई जानकारी गराउँछु। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नेपाली अक्षरमा लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट एउटा फेसबुक एकाउन्ट भेटाउनुहुन्छ, कार्यक्रम लोकसारथीको आधिकारिक फेसबुक एकाउन्ट। सोही एकाउन्टबाट हामी अडियो लाइभमा छौं। कार्यक्रमलाई शेयर गर्नुहोला र कमेन्ट गर्नुहोला। शेयर गर्ने र कमेन्ट गर्ने साथीहरूको नाम पनि वाचन गर्नेछौ। यति बेला प्रश्न उत्तर खेल खेल्दै गर्दाखेरि हामीसँग 1 देखि 8 नम्बरसम्मका प्रश्नहरू छन्। ती प्रश्नहरूमध्ये एउटा रोज्नु भयो भने तपाईँलाई हामी गीतको झलक सुनाउनेछौ। यति बेला साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: गुड आफ्टरनुन। कहाँदेखिको बोल्नुभयो? सिया चामलिङ खोटाङबाट। अनि रेडियो आफ्नै एफएमबाट हामीलाई सुन्दै हुनुहुन्छ? कार्यक्रममा आउनु भएको छ, कस्तो लाग्छ कार्यक्रम लोकसारथी यहाँलाई? केही सुझाव सल्लाह वा प्रतिक्रिया छ भने भन्न सक्नुहुन्छ नि हजुर? हुन्छ, कार्यक्रममा आउनु भएको छ। कति नम्बरको प्रश्न रोज्नुहुन्छ आज? एक नम्बरको। हुन्छ, तपाईँको लागि प्रश्न नम्बर 1 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: ल अब यो पूर्वेली गीत को गायिका को नाम तपाईले चिन्नु पर्ने भयो।
1: हजुर यो सुनिता थेगिङ भन्ने दाइ।
0: सुनिता थेगिङ भन्नुहुन्छ?
1: हजुर दाइ।
0: कति को ढुक्का हुनुहुन्छ?
1: हजुर त्यसै लागिर भनेको के छ त्यो भनौँ न दाइ।
0: अहा हुन्छ तपाईले दिनु भएको जवाफ हामी लग गरौँ त। हुन्छ हामी लग गर्छौँ हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब एकदमै सही छ है त। हुन्छ अहिलेको लागि हामी तपाईँलाई साथीहरूलाई सम्झिने मौका दिउँ ल। पाँचजना साथीलाई सम्झिनुहोस्।
1: हुन्छ दाई तपाईँको लागि टेक्निसियन मित्र लगेर चल्चलाई अष्टमको लागि अब बच्ने भएको सुनेर फुल इन्जरी नलाउन चाहिँ साथी त एकदमै धेरैभन्दा पनि धेरै हुन्छ। जति पनि मेरो नाम राहसँग तिरपछि स्विफ्ट हुनुहुन्छ सो सम्पूर्ण साथीहरूलाई अब बच्ने भएको सुनेर फुल इन्जरी नलाउने स्विटिङ। नमस्कार।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सूर्य आउनु भएको थियो। उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँले सही जवाब दिनुभएको छ र सोही भाका तपाईँको लागि हामी राख्छौँ। त्यसपछि तपाईँको माझमा आउनेछौ। आज हामी वाट्सएपको कल लिँदैनौ किनभने वाट्सएपको कलमा प्रश्न सुनाउनु पर्ने हुन्छ। प्रश्न सुनाउनका लागि यहाँ हामी भित्रबाट कल लिने भएको हुनाले अलिकति सम्भव हुँदैन कि यो गीतको झलकहरू सुनाउने बेला सम्भव हुँदैन वाट्सएपका साथीहरूलाई। त्यसैले आज हामी वाट्सएपको कल लिँदैनौ साथीहरूलाई म आग्रह गर्छु र यति बेला गीत राख्छौ। गीतपछि फेरि आउँछौ।

0: च्याब्रोङको ताङ केतन गाउँला धानामा नाच्दै बिरती नाउँला ए हातमा हात।
1: यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत गर्छौं। सुनिता थेजिङ र गोविन्दा लिम्बुको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868609040 फोन डायल गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? ओखलढुङ्गाबाट। आसु मगर होइन, ओखलढुङ्गा कुन ठाउँमा हुनुहुन्छ आसुजी? ए भदौरीमा हुनुहुन्छ। के छ, हामीलाई कुन माध्यमबाट सुन्नुभयो ओखलढुङ्गामा? ओखलढुङ्गा एफएम, आफ्नो एफएमबाट सुन्नुभयो। होला, आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ आसुले? दुई नम्बरको प्रश्न तपाईँको लागि यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर दुई,

0: त्यो गीत कुन लोकभाका अन्तर्गत पर्छ? ठाडे भाका हो कि भन्नुहुन्छ? लग गरौँ। हुन्छ, हामी ठाडे भाकामा लग गर्छौँ। हेरौँ जवाब मिल्छ या मिल्दैन। माफ गर्नुहोला, तपाईँले दिनुभएको जवाब मिलेन। आँसु मगर आउनु भएको थियो उखलढुङ्गा भदौरीबाट, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो। अर्को सहभागी साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नु भयो? कहाँबाट?
1: पवित्र छेत्री हो, सुनिल स्मृति गाउँपालिकाबाट है।
0: ओहो, पवित्र छेत्री सुनिल स्मृति गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ।
1: हजुर।
0: भनेपछि हाम्रो नजिकै रोल्पाबाट होइन?
1: हजुर।
0: के गर्दै हुनुहुन्छ पवित्रले?
1: यतिखेरको समयमा ठ्याक्कै गोठालोतिर आएर रेडियो सुन्दैछु भनौँ क्या रे
0: है। गोठालोतिर आएर रेडियो सुन्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: कतिको सुन्न मन लाग्छ? आज भोलि त पवित्र हराउनु भएको छ, सुन्नै छोड्नु भएको छ अरे भन्ने सुनेको छु।
1: होइन, त्यस्तो थोरै अलि समय नभएर मात्रै हो, नत्र रेडियो त सुनिन्छ नै भनेको
0: अरे। ल ठिक छ, प्रश्न सुन्नु भएको छ?
1: हजुर सुनेको छु।
0: ल जवाब के होला?
1: म देउडा हो कि भन्छु क्या रे।
0: देउडा हो कि भन्नु छ? हो किले चल्दैन, कि त हो भन्नु पर्यो, कि त जवाब परिवर्तन गर्नु पर्यो। एसीमा नै लग गर्नुहुन्छ नि?
1: हजुर।
0: सयमा कति प्रतिशत ढुक्क हुनुहुन्छ?
1: ढुक्क त होइन, त्यही पनि एसीमा लग गर्छु, यही नै हो कि जस्तो लाग्यो।
0: मिलेन भने म जिम्मेवार हुनेवाला छैन है पवित्रजी।
1: हुन्छ
0: हुन्छ, हामी चेक गर्छौँ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ एकदमै सही छ, देउडा भाका मा आधारित लोक भाका भएको थियो होइन? लाभ साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, फर्स्टपल्ट त धेरै समयपछि बोल्न पाइएको छु, एकदम खुसी लाग्यो छ। तपाईँले धेरै सम्झना माया भन्न चाहन्छु, अनि टेक्निसियनबाट पनि मिठो सम्झना भन्न चाहन्छु। साथै साथीहरू धेरै हुनुहुन्छ, कसैले पनि सम्झे बिर्सेको छैन भन्दै सुति। नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ र अब हामी सोही भाका राख्छौ। यो गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ, त्यसपछि म सामाजिक सञ्जालको कमेन्ट वाचन गर्नेछु, त्यसपछि बल्ल साथीको फोन कल लिनेछु है। यो कुरा म तपाईँलाई जानकारी गराए। म गायक र गायिकाको नाम भनिदिन्छु यो गीतको। हामीलाई इशाराले बोला सुनिल नेपाली र पूर्णकला विशी, सुनिल नेपाली र पूर्णकला विशीको आवाजमा रहेको गीत राख्छौ। गीतपछि फेरि आउँछौ। कमेन्ट वाचन गर्नेछु, त्यसपछि बल्ल साथीको फोन कल लिनेछु है। यो कुरा म तपाईँलाई जानकारी गराए। म गायक र गायिकाको नाम भनिदिन्छु यो गीतको। हामीलाई

0: पूर्णकला विशी र सुनील नेपालीको आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868603040 फोन गर्नुहोला। नमस्कार हजुर।
1: नमस्ते, गुड आफ्टरनून डे।
0: नमस्ते, दिवाकालीन अभिवादन। कहाँदेखि को बोल्नुभयो?
1: म उदयपुरको ताप्लीबाट रेणुका राणा मगर।
0: रेणुका राणा मगर उदयपुरबाट बोल्दै हुनुहुन्छ।
1: हजुर दाई।
0: अनि उदयपुरको कुन ठाउँबाट भन्नुभयो?
1: ताप्ली गाउँपालिकाबाट हो दाई।
0: ताप्ली गाउँपालिकाबाट, होइन?
1: हजुर दाई।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ यहाँले?
1: हामी आफै एफएमबाट भन्दै आफ्नो।
0: आज पहिलो चोटि तपाईँले फोन गर्नु भएको हो कार्यक्रममा?
1: होइन दाई, म धेरै चोटि भइसक्यो, आजको कार्यक्रममा चाहिँ पहिलो चोटि हो भनौँ न।
0: ल, आजको कार्यक्रममा चाहिँ पहिलो चोटि हो, नत्र भने धेरै चोटि फोन गरिसक्नु भयो, होइन?
1: हजुर दाई।
0: कति नम्बरको प्रश्न राखौँ तपाईँलाई भन्नुहोस् त?
1: चार नम्बरको भन्नु राखिदिनु न दाई।
0: कति नम्बरको?
1: चार नम्बरको।
0: चार नम्बरको, होइन? हुन्छ, तपाईँको लागि प्रश्न नम्बर चार यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर चार।

ल भन्नुहोस् यो गीतको गायकको नाम के हो, यो गीत गाउने मान्छेको नाम के हो? राजेश पायल राई भन्नुहुन्छ। लगरौ हजुर, हुन्छ लग गर्छौ, हेरौ जवाब। राजेश पायल राई मिल्छ मिल्दैन चेक गर्छौ। तपाईले दिनुभएको जवाफ मिलेन, विदाय गर्छौ। नमस्ते। रेणुका आउनु भएको थियो उदयपुरबाट, उहाँले दिनुभएको जवाफ मिलेन, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौ। अर्का

0: सहभागी नमस्कार हजुर।
1: हेलो नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो होला?
1: भन्सिताबाट।
0: नाम के होला तपाईँको? किर्जला लिम्बु।
1: किर्जला लिम्बु?
0: किर्जला लिम्बु।
1: हजुर।
0: अनि के छ किर्जला जी खबर तपाईँको?
1: किर्जला लिम्बु चाहिँ हो।
0: के के के लिम्बु फेरि भन्नु त?
1: सिर्जला।
0: सिर्जला? सिर्जना कि सिर्जला?
1: लिम्बु।
0: ए सिर्जना कि सिर्जला?
1: लिम्बु। लिम्बु।
0: ए सिर्जना लिम्बु। ल सिर्जना जी कार्यक्रममा आउनु भएको छ, अनि धनकुटा कुन रेडियोबाट सुन्नुभयो? ए खबर पालिका लालीगुराँस एफएम सोसाको छ कि गीतहरू बजेको छ के छ?
1: अघि चाहिँ लोकगीत गीतहरू बजिरहेको
0: ए भनेपछि लोकदोरी गीतहरू बजिरहेको थियो तर कार्यक्रम बजेन भन्नुभयो होइन? ए ल म त्यहाँ खबर गर्छु। हाम्रो जानुजीले किन कार्यक्रम बजाइरहनु भएको छ जानकारी पनि दिनु भएको छैन, म खबर गर्छु, उहाँलाई म सम्पर्क गर्नेछु। र प्रश्न सुन्नु भएको छ नि? ल जवाब भन्नुहुन्छ कि फेरिबाट बजाउनु पर्छ के छ? ल म बजाउँछु, ल ध्यान दिएर सुन्नुहोस्।

0: ल भन्नुहोस् यो गीतको गायकको नाम के हो? कृष्ण भक्त राई भन्नुहुन्छ। लग गरौँ कृष्ण भक्त राईमा लग गरौँ। मिलेन नि हजुर, कृष्ण भक्त राई मिलेन है। सृजना लिम्बु धनकुटाबाट आउनु भएको थियो, कृष्ण भक्त राई भन्नुभयो तर मिलेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 39 40 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौ। यति बेला अर्का सहभागी हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार। के बोल्नु भुकाबाट? आरती मगर। खोटाङ कुन ठाउँबाट हजुर? बराहा पोखरीबाट। रेडियो आफ्नै एफएमबाट हामीलाई सुन्नुभयो? कस्तो लागिराखेको छ कार्यक्रम लोक सारथी तपाईँलाई? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज प्रश्न सुन्नु भएको छ नि होइन? शम्भु राई भन्नुभयो। कतिको ढुक्का हुनुहुन्छ? ल हामी शम्भु राईमा लग गरौँ है त। तपाईँले दिनुभएको जवाब पनि मिलेन नि हजुर। अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले दिनुभएको जवाब मिलेन। यसको सही जवाब हो चेतन राई अनि सुनिता थेजिङको आवाजमा। चेतन राई अनि जेतन राई र सुनिता थेजुङको आवाजमा रहेको गीत तपाईँको लागि हामी अब प्रस्तुतिमा जोड्छौ। गीतपछि फेरि आउँछौ यो गीत तपाईँको लागि।
1: लो आस्ते हो दाकीमा।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा। र अब म शेयर गर्ने साथीहरूको नाम वाचन गर्छु, त्यसपछि केही समयपछि कमेन्ट पनि वाचन गर्नेछु है। सन्जु मगरले कार्यक्रमलाई शेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। मनिषा आरसीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। हामीलाई यसै क्रममा सकुन विश्वकर्माले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, दुई ठाउँमा उहाँले चाहिँ कार्यक्रमलाई शेयर गर्नुभएको छ। कर्णप्रिय केसीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, उहाँले पनि दुईवटा ग्रुपमा शेयर गर्नुभएको छ। पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। दिपेश खत्री हो भन्नेले शेयर गर्नुभएको छ। प्रेस वीरेन्द्र गिरीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, अर्थात म आफैले पनि कार्यक्रमलाई शेयर गरेको छु। म आफैले त गर्छु भने तपाईँले झन् किन नगर्ने, होइन, गर्नु पर्यो नि भन्दै अब फोन कलमा साथी हुनुहुन्छ 9868 आउनु भएको छैन भन्ने कुरा आयो, फटाफट फोन डायल गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। यति बेला साथी नमस्कार। हजुर
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: महेश
0: विशी बोल्दिनुहुन्छ, के छ महेशजी खबर? ल, कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? सात नम्बरको हुन्छ तपाईँको लागि प्रश्न नम्बर सात, यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर सात, प्रश्न नम्बर सात हाम्रो प्राविधिक मित्रले बजाउँदै हुनुहुन्छ, अलिकति प्राविधिकमा समस्या उत्पन्न भएको जस्तो छ। हाम्रो प्रश्न नम्बर सात हामी बजाउँदैछौँ तपाईँको लागि। अनि अरू के छ लुङ्गुरीतिरको हालखबर भन्नुहोस् त? बादल लागिराखेको छ, पानी पर्ला पर्ला झैँ छ, होइन? के छ ल, अब यो प्रश्न यस प्रकार छ।
2: शुभारम्भ डिजिटल म्युजिक

0: ल भन्नुहोस् यो कुन गीत हामीले तपाईँको लागि बजाएका हौ, यो कुन गीतको धुन तपाईँको लागि बजाएका हौ?
1: यो गीत चाहिँ सुने त सुने गीत होइन,
0: के भन्नुभयो? हियारे जलाउने होइन, लग गरौँ, हियारे जलाउने भन्नुभएको छ, लग गर्छौ, हेरौँ जवाब मिल्छ मिल्दैन। हाम्रो प्राविधिक मित्रले सही जवाब बजाउनु भयो, तर यो गीतको बोल हियारे जलाउने हो र यो गीतको बोल अर्कै छ। यो गीतको बोल अर्कै छ है, उहाँले सही जवाब बजाउनु भयो तर अलि मिल्ला मिल्ला खोज्या हो तर अलि मिलाएर भन्नु भएन। त्यसैले हामी तपाईँलाई बिदा गर्छौँ, नमस्ते। मिल्न मिल्न खोज्या हो तर उहाँले मिलाउन सक्नु भएको छैन होइन, र पालु तपाईँको फोन गर्नुहोला, अलिकति मात्रै उहाँले मिलाउन मिलाउन खोज्नु चाहिँ भएको हो तर पूर्णतया मिलेको छैन है, फटाफट फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? घोराई 19 तैगाबाट कमलापुन मगर होइन, ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ, ल भन्नुहोस् जवाब के हो? रैछ पियारा होइन, कतिको ढुकाउनुहुन्छ, लग गरौँ, लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। मिलेन हजुर, बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ र उहाँले पनि मिलाउनु भएन। यो गीत मिल्ला मिल्ला खोज्या हो हाम्रो महेशजीले भन्नुभएको तर अलि मिलाउनु भएन है। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? त्रिवेणीबाट, पार्वती बिसी होइन, ल ठिक छ, पार्वतीजी कार्यक्रममा

0: हियारे एल्बमको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। हेरे चियारा हियारे जलाउने रहेछ प्यारा, यो थेगु भाव सहितको यो प्रस्तुति तपाईको माझमा राखिसकेका छौं। हामीले युट्युबमा यो गीतलाई हियारे लेखेर सर्च गर्यो भने हामी भेटाउन सक्छौं है। तर यसको डिस्क्रिप्सनमा भने हियारे जलाउन्या भन्ने लेखेको छ होइन, तर हामी गीतको बोल जे टाइटलमा हुन्छ जे टाइटलमा लेख्या हुन्छ सोहीलाई आधार मान्दाखेरि हामीले यो गीतको बोल हियारे भन्ने मानेका हौ। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868340 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। शान्ति श्री परियार र विनोद बाजुरालीको आवाज यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छौ। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभएको कहाँबाट?
1: हजुर, हुम्ला खारकुन्डाबाट देवीलाई।
0: हुम्ला कुन ठाउँबाट भन्नुभयो?
1: हुम्ला खारकुन्डा गाउँपालिकाबाट।
0: अनि देवीलाल आइडी होइन?
1: हजुर हजुर।
0: देवीलाल जी रेडियो मन सरोवरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कति नम्बरको प्रश्न राखौँ तपाईँलाई? छ नम्बरको होइन?
1: हजुर।
0: के छ प्राइमरीतिर छ नम्बर गइसकेको कि छ? ए छ। ल छ नम्बरको प्रश्न यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: कुरेली बोट, यो गीतको गायकको नाम के हो?
1: पुष्कर शर्मा हो सर।
0: पुष्कर शर्मा, लग गरौ। हुन्छ, हामी लग गर्छौ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन है। लाइटीको लागि बिदाई गर्छौ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। उहाँले पुष्कल शर्मा भन्नुभएको छ, पुष्कल शर्मा मिलेन है। पारो तपाईँको हो, फोन गर्नुहोला 9868309440 फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गरिरह कार्यक्रममा सहभागिता जनाउनुहोला। 9868609440 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। के छ साथी, हुनुहुन्छ? हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। कुरेली बोट गीतको गायकको नाम भन्नुपर्ने हुन्छ यति बेला। साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया मिस कल गर्ने काम चाहिँ नगर्नुहोला। सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गरे। नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, खड्गबहादुर ओली गंगादेवबाट होइन? के छ गंगादेवतिरको हालखबर? यति बेला के गर्दै हुनुहुन्छ? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ? सुन्नु भएको छैन किन? कार्यक्रम नै सुन्नु भएको छैन क्या तपाईँले? ल हामी ध्यान दिएर सुन्नु होला, प्रश्न राख्छौ है त।
1: हजुर हजुर।

0: लभन्नुहोस् यो गीतको गायकको नाम के हो?
1: नारायण
0: रायमाजी। लग गरौँ?
1: हजुर गर्नुहोस्।
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, विदाय गर्छौ। नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा खड्का आउनु भएको थियो गंगादीपबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ, मिलाउन सक्नु भएको छैन। पारो तपाईँको हो, फोन गर्नुहोला 9868309440 नम्बरमा अर्का सहभागी। नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नु बुकाबाट? सुनिल स्मृतिबाट। रेजिना, के छ रेजिना अल्खबर?
2: खबर ठिकै छ भनौँ कि, र पानी पर्दा चाहिँ धुम्म धुम्म गरेर यतातिर के छ लिबाङतिरको?
0: यतातिरको अवस्था पनि हाम्रो प्रियाजीलाई सोध्नुपर्छ कस्तो छ, होइन? यहाँ पनि यस्तै यस्तै छ अरे।
2: राम्रोको त कुरा नगर्नु न, हेन्टी सक्छ भने भयो।
0: त्यही त नि। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ नि, होइन?
2: सुनेको छु भनौँ के र,
0: जवाब के होला?
2: रविन्द्र सुनार भन्छु म।
0: रविन्द्र सुनार, लग गरौँ। हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेको छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, विशेष गरी त हजुरको लागि, रेडियो जलजला अल फ्यामिलीको लागि, टेक्निसियन मित्रको लागि, म सम्झिन्छु बहिनी कृतिका, विशेष त मेरो आमाको लागि,
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, अब कमेन्ट वाचन गर्छु अब मैले, किनभने कमेन्ट अब म कुनै पनि साथीको कल लिँदैन, अब म कमेन्ट मात्रै वाचन गर्छु। मैले कमेन्ट वाचन गर्छु भनेर मैले वाचा गरिसकेका छु, मैले कमेन्ट वाचन गरेन भने फेरि साथीहरूले कस्तो कमेन्टै भाषण गरेन भन्ने खालको कुरा गर्नुहुन्छ, होइन? त्यो कारणले गर्दाखेरि कमेन्ट त भाषण गर्नु पर्यो नि। मनिषा आरसीले पनि कार्यक्रमलाई सेयर गर्नु भएको रहेछ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ, अगाडि नै देखायो, होइन? अब म कमेन्ट गर्ने साथीहरूको नाम भाषण गर्छु ठक्कै। अब मैले 20 जना साथीहरूले सेयर गर्नु भएको छ कार्यक्रमलाई। बिन्दु कुवरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, धन्यवाद। विश्वासी जनक आरले कार्यक्रम सेयर गर्नुभएको छ, धन्यवाद। उहाँले दुई ठाउँमा कार्यक्रम सेयर गर्नुभएको छ, र अन्य साथीहरूको नाम त मैले भाषण गरि नै सकेका छु। अब म कमेन्ट गर्ने साथीहरूको नाम भाषण गर्छु। हामीलाई यति बेला कमेन्ट गर्ने साथीहरूको नाम मैले नाम मात्रै भाषण गर्छु है, कमेन्ट भाषण गर्दिनँ। टीकाराम सुनवारले कार्यक्रममा कमेन्ट गर्नुभएको छ, टीकाराम सुनवार हुनुहुन्छ यसै क्रममा। रिता बाठा हुनुहुन्छ, नवीन श्रेष्ठ हुनुहुन्छ यसै क्रममा, दिपेश खत्री होले कार्यक्रम सुन्दै हुनुहुन्छ, अंकित सिंहले कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ, मुस्कान केसीले कार्यक्रम सुन्दै हुनुहुन्छ, रामजी घिमिरेले कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा, लक्ष्मी बान्तावाले कार्यक्रम सुन्दै हुनुहुन्छ, भक्त प्रसाद श्रेष्ठले कार्यक्रम सुन्दै हुनुहुन्छ, आशिका तामाङले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। आशिका तामाङ उदयपुरबाट रहेछ, होइन? आशिका तामाङ, मैले त धादिङको आशिका तामाङ हुनुहुन्छ होला भनेको त होइन रहेछ, होइन? छविलाल मगरले कार्यक्रम सुन्दै हुनुहुन्छ, यसै क्रममा विपना राईले कार्यक्रम सुन्दै हुनुहुन्छ, निशल राईले कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा, पूर्ण बहादुर मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, कर्णप्रिय केसी संगीतले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, तेजेन्द्र रमजालीले कार्यक्रम सुन्दै हुनुहुन्छ, सकुन विश्वकर्माले कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा, सौरभ केसीले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, विनोद बरुवालले कार्यक्रम सुन्दै रहेको जानकारी, विपुल कार्कीले कार्यक्रम सुन्दै रहेको जानकारी, मनिषा आरसीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी, यसै क्रममा सञ्जु मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी, यसै क्रममा राजा बाबु कुलुङले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, दिलसा राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, विष्णु आचार्यले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, विश्वासी जनक आरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, बिन्दु कुवरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई जीटी डिजिटल म्युजिक प्रालीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, यसै क्रममा अभागी सिर्जनाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। बिलिय जाइनले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं तपाई सबै सबैलाई। त हिजो मलाई असाध्यै खुशी लाग्यो, मलाई सपना लिम्बुले पास्थरबाट फोन गर्नुभयो र उहाँले कार्यक्रम धेरै राम्रो छ, कार्यक्रम नियमित सुन्ने गरेको कुरा जानकारी गराउनु भएको छ। रेडियो आफ्नो एफएम रेडियो लालीगुराँस र रेडियो भोजपुरबाट कार्यक्रम सुन्ने गरेको जानकारी गराउनु भएको छ। र अझ उहाँले जानकारी मात्र गराउनु भएन कि उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि हामीलाई तेह्रथुमको रेडियोबाट पनि कार्यक्रम प्रसारण गर्नु पर्यो भनेर उहाँले भन्नुभयो। र रेडियो मनश्याम रेडियो मेन श्यामबाट को नम्बर पनि उपलब्ध गराउनुभयो र उहाँहरूसँग हाम्रो कुराकानी हुँदैछ, प्रतिक्रिया सकारात्मक छ। रेडियो मेन श्यामबाट पनि कार्यक्रम बजाउन सकिने कुरा भइराखेको छ। हेरौं अब उहाँहरूले सल्लाह गर्छु भन्नुभएको छ होइन। र तपाईँहरूको माया, तपाईँहरूको साथ, तपाईँको सहयोग यस्तै रह्यो भने हामीले तपाईँका गाउँ घरतिरका रेडियोहरूबाट कार्यक्रम प्रसारण गर्न समर्थ हुनेछौ। तपाईँहरूको साथ सहयोग चाहिन्छ, तपाईँहरूको माया छ र त हामी यतिका धेरै रेडियोहरूबाट प्रसारण गर्न सफल भएका छौं कार्यक्रमलाई। यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम प्रति तपाईँको पनि यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया छ, तपाईँलाई कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, सपनाजीले जस्तै गरी होइन, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोस्, जसका लागि मोबाइल नम्बर हो 98644 1729 मा फोन गर्नुहोला। 98644 1729 मा भन्दै हाम्रो आवाजलाई रेडियो शेरसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलचलाबाट प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष आभारका शब्दभावहरू व्यक्त गर्दै आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम अनुमोदन भएको छ। आज संसदीय चुनाव समितिको बैठकले उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको हो। अनुमोदन भएपछि अब उहाँको नाम राष्ट्रपति सिफारिश हुनेछ। आज बिहानबाट बसेको समितिको बैठकले एकै दिन 16 वटा उजुरीमाथि छलफल, उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधान न्यायाधीशमाथि पनि छलफल गरेको थियो। संवैधानिक परिषदले पठाएका 6 जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा 4थो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरिएको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय चुनाव समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण आजै हुने भएको छ। कृषि वन तथा वातावरण पर्यावरण मन्त्रालयले बढ़दो मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति स्टाक फोर्स बनाएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति स्टाक फोर्स गठन गरिएको मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा गठन गरिएको 15 सदस्यीय स्टाक फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति तथा कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकका आधारमा 20 वटा वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि स्टाक फोर्सलाई दिइएको छ। संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गर्ने तथा क्षतिग्रस्त पालिको राहत प्रणालीलाई सरल, प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ। स्टाक फोर्सले दिएको सुझावका आधारमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्य गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ। विभिन्न विश्वविद्यालयका संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने जिम्मेवारी दिइएका प्राध्यापकसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तर्क्रिया गरिएको छ। विश्वविद्यालयहरूका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको अन्तर्क्रियामा नयाँ व्यवस्था नहुन्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन अध्यापनलाई निरन्तरता दिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीहरूबाट योजना प्रस्तुत भएको छ। सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिनुभएको छ। विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेको छ। उपकुलपति नियुक्तिका लागि 8 वटा विश्वविद्यालयमा सिफारिश समिति गठन भई आवेदन दिने समय समाप्त भएका तथा छनौट प्रक्रिया अघि बढ़िसकेको छ। अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अगाडि बढ़ाइने जनाइएको छ। र काभ्रे प्लाञ्चोकको महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिका 1,13,71,90,000 रूपियाँको लेखा परीक्षण गरिएकोमा उक्त लेखा परीक्षणमा बेरुजु शून्य भएको पालिका बन्न सफल भएको हो। यसअघिको 2 आर्थिक वर्षमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकोमा पालिकाले तेस्रो पटक शून्य बेरुजु बनाउन सफल भएको हो। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन कानून र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताउनुभयो। बजेटको उचित कार्यान्वयनसँगै चन्दा सहयोग नगरेको र सञ्चालन खर्चलाई घटाएर पूँजीगत खर्चलाई बढ़ाउने काममा ध्यान दिएर जनप्रतिनिधि एवं कर्मचारीले सामूहिक रूपमा गरेको प्रतिबद्धता अनुसार नियम र कानूनको परिधिमा रहेर काम गरेका कारण निरन्तर रूपमा शून्य बेरुजु पालिका बनाउन सफल भएको उहाँको भनाइ छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: देश सुनसहरी गांव पालिका पांच नारबांग क्षेत्र भीतर रहेका पूर्वमा मावाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गांव पालिका सात जोलबांग खिबांग स्यारीको सिमाना पश्चिममा सुनसहरी गांव पालिका छ धुंसीको सिमाना र दक्षिणमा हामजा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर खर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ
2: अनि अरू के गर्नु पर्छ?
4: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलितुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
8: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक रिलामणि सुनार,
9: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
0: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू, बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ, बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
10: स्वर्ण पाचन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
0: असार 4 गते बिहिबार र असार 31 गते बुधबार,
10: समय बिहान 6:30-10 बजेसम्म,
0: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो झाडा पखाला आऊ मासी रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858-24725 र 9858-77-0-27। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
11: बाजे के भयो, किन गालामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
11: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
11: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर, हाम्रा सेवाहरू
14: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
14: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
14: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
14: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9905 14 652।
13: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: आया मम्मी, दाजु क्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
17: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
17: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
17: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना झुङ बेला खेमरिदे गरम अवधि जेउ बेला सुनौ फोनी कता अचुधरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गुने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाभे वातावरण मिले नेला खेप्ता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सक्यो सुन नाखर नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुन चाउस खेलगेमा दुख हिन्दीको खेल मेला कि नाटे जन धनी खेप्पा छेती ताउ हो खोकाई
2: वन
1: जंगल सर मेरा आयुर्वेदी बानी एमएल एमए छा मेला लिउसोतर पोतरालाई तार जगे हटे
2: सलाई लाइटर स्याउला ने सचाउने चिजरालाई जा बाङ्जा र यामाने पोल गेने या इतौ चिजर रहे वन जंगल याल गे भए
1: पिकनिक वन भोज बाक ने सचाउँछु छिन्ने मेले चाउ सोसै देखि खेनाले वन जंगल ओसो छाम्ने दैके बारीको चुरोट विधि ओरे बनै कोबा
2: लान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिलुए
1: गेसो छानेला खोलेर चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम एल गेज मेके नलाए अरूले लायो के नाइए
2: वन जङ्गल सजुलिसी घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमे ने चाउसो सहिरेकी खेल यहाँ
1: वन जङ्गल मेला गेमाइए
2: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
6: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
7: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
6: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
7: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
7: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
7: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ।

0: ले वन डरेलो लाग्न नदिऊ र लागेहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
1: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
1: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिको घर चाहियो नि।
8: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
7: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
8: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खतखत के को झगडा हो यो?
8: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
7: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
8: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
12: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
13: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
14: हो
13: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
14: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
13: चट्याङ पर्दा भर पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
14: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
13: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
16: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
15: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
16: सम्पर्क मोबाइल 98578121105,
15: 98479702,
16: 98095826005
15: र 98103949040।

0: सूचना सूचना सूचना
1: मेरो साथै न तपाई आई सन्चोले
2: रुल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रुल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबान स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
2: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
0: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
2: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
0: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाथर तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोराले दाँत अहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती सुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
4: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
1: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
4: ल उसो भए म सामान लिन गइहाले
1: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
1: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
6: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
6: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
8: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
9: खै जन्मदाता दिनुहोस् त।
10: जन्मदाता गरेको छैन नि म्याडम।
9: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेन।
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
7: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: खैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
14: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
15: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्य होइन, जे सुझै गर्नुहोस् तपाईँले।
14: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
15: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाबी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने,

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन हो।

0: होइन
1: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्कका जरुरी सूचना। झुङ्गो पेला खिमरिजे, गरम ओबोत्री जेउ पेला सुनो, फुरी कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्क ज सम्भावना ताए। आउए गुमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे, वातावरण मिलेने ल खेप्ता असर किने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्क ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज, गिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, हिन्दीको ठयल भेला किनाटे, जन धनी नि खेप्पा छिति ताउ खोकाई। वन जङ्गल सज मेरा आयुरी बानी एमएल एमए छानेला लिउसोकर पोटरालै पार जगेर हटे
8: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालै जबाङजा र यामाले पोल केले या इतौ चिज्र रहे वन जङ्गल याल के भए
7: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छान्ने दैके बारीको चुरो विधि ओरे बनै कोबाज
8: लान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
7: गेसो छानेला खोरेल चाउसी फोरिए हरिदे तरिन गाई गेज निकेलाई जु अब नजिरे बनाए गेम एल गेज निके नलाए अरूले लायो के लाइए
8: वन जङ्गल छ जुडिसी हो ढेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सहिले के खेले
7: वन जङ्गल मेला गेमाइए
8: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
7: अन समारोह सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
0: खै जन्मदाता दिनुस् त।
9: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
11: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाजे के भयो, किन गलामा हात
13: दुखेको छ? खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
12: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
14: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौ रोल्पामा जानुहोस् निको हुन।
15: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
12: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
14: हजुर हाम्रा सेवाहरू।
12: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
16: नदुखाई दाँत निकाल्ने,
12: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
16: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
12: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
16: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
12: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
16: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
12: 9805014652।
15: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौ रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
17: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
18: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त।
19: मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जल्दै लेखिहाल्छ नि।
17: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
19: तिमीलाई थाहा थिएन?
17: थाहा थिएन।
19: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
17: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
19: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
20: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
21: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
22: नेपाल सरकार, विज्ञापन हो।
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस्तो सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
8: हजुर, हाम्रा सेवाहरू
9: दाँत बाँध्ने,
8: दाँत सफा गर्ने,
9: दाँतमा सिमेन्ट गर्ने,
8: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
9: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
8: फिक्स दाँत लगाउने।
10: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
11: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
12: सम्पर्क नम्बर 98-67-0-67-4-67।
13: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
10: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी

0: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो हेलो, भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो
3: भन्नु? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार। कार्यक्रम सुनिल स्मृति डायरीमा यहाँलाई हार्दिक स्वागत छ। म रीति जामगर। कार्यक्रम सुनिल स्मृति डायरी तपाईं रोल्पा जिल्लाका विभिन्न चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। सामुदायिक रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम तपाईँ अहिले रेडियो मालश्री एफएम 100.5 MHz, रेडियो सभ्यता 99.5 MHz, रेडियो रोल्पा 93.8 MHz, रेडियो जलजला 96.4 MHz र यी सबै रेडियोका आफ्नै अनलाइनबाट हरेक साताको मंगलबार 36 देखि सुन्न सक्नुहुन्छ र यसको पुनः प्रसारण बुधबार बिहान 7:30 देखि सुन्न सक्नुहुनेछ। सुनिल स्मृति गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयहरूको माझमा पुर्याउने र विकास निर्माणको प्रक्रियामा स्थानीयलाई सहभागी गराउनुका साथै गाउँपालिकामा हुने हरेक खालका गतिविधिहरू आम सर्वसाधारण समक्ष पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त, दुरूस्त, पारदर्शी अनि अनियमितताको निगरानी गरी आम कर्मचारी र जनप्रतिनिधिलाई सचेत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै स्थानीय तहमा हुने हरेक खालको विकास निर्माण, चेतना वृद्धि आदि कार्यमा हुने गतिविधिहरूमा स्थानीयको सक्रिय सहभागिता गराउनु पनि यस कार्यक्रमको अर्को उद्देश्य हो। आजको कार्यक्रम सुनिल स्मृति डायरीमा हामी सुनिल स्मृति गाउँपालिका उदा नम्बर 6 बजुलकोटमा रहेको अमर कृषि तथा पशुपन्छी फार्मका संचालक इन्द्रबहादुर थापा छेत्रीसँगको कुराकानी प्रस्तुत गर्दैछौ। अब भने लागो हाम्रा सहकर्मी लोकेन्द्र चन्दले अमर कृषि तथा पशुपन्छी फार्मका संचालक इन्द्रबहादुर थापा छेत्रीसँग गर्नुभएको कुराकानी तर्फ।
1: अनि समय आज हजुरको यो बारीमा आउने अवसर जुड्यो होइन? अब यो बारी भरि सिमी लगाउनु भएको रहेछ।
2: हजुर,
1: कुन महिना लगाउनु भएको यो सिमी?
2: यो सिमी मैले माघमा लगाएको छ। यो सिमी लगाउँदाखेरि योभन्दा अगाडि हामीले टमाटरहरू लगाएका थियौँ सर। व्यावसायिक रूपमा टमाटर खेती गर्दाखेरि यसमा माटोमा भएको भौतिक सुधारको लागि बाली चक्र आवर्णनलाई एकदम राम्रो हुने भएकोले हामीले सिमी लगाउने गरेका छौँ। यो सिमीबाट उत्पादन पनि हुने भयो, सिमीबाट माटो सुधार पनि हुने भयो। किनभने प्रकृतिमा भएका नाइट्रोजनको मात्रा सिमीले सोचेर आफ्नो राख्ने भएको हुनाले, माटोको भौतिक सुधार गर्ने भएको हुनाले सिमी लगाउने गरेका छौँ।
1: कति छ यहाँ क्षेत्रफल?
2: क्षेत्रफल मेरो लगभग 7-8 रोपनी जति होला सर।
1: आफ्नै
2: बारी हो सर? हजुर।
1: त्यो अधिकांशमा यहाँले सिमी रोप्नु भएको छ?
2: हजुर, सिमी लगाएको छ सर।
1: यसपछि?
2: यसपछि टमाटर लगाएको छ सर।
1: टमाटर?
2: हजुर, टनेलभित्र हामीले टमाटर लगाएको थियौँ सर। योभन्दा अगाडि अबपछि नि लगाउनेछौँ। टनेलभन्दा बाहिर चाहिँ अदुवा लगाएको थिएँ योभन्दा अगाडि। अदुवाको उत्पादन ल्याइसकेपछि मैले सिमी लगाएको छु सर।
1: कतिवटा टनेल छ? धेरै रहेछ।
2: अहिले 9 टनेल छन् सर मसँग।
1: त्यो मैले दुई खाले देख्यौँ हामीले।
2: दुई खाले?
1: एउटा फलामको बनाउनु भएको छ।
2: हजुर।
1: एउटा बाँसको?
2: हजुर।
1: त्यो फलामको त स्थायी रूपमा लामो समय रहन्छ होला,
2: राम्रो टिकाउ, त्यसपछि पेन्टिङ गर्ने भनेपछि लामो समयसम्म रहन्छ सर। यो बाँसको आफ्नो पासमा बाँस नभएको कारणले गर्दाखेरि बाँस खरिद गरिरहन पर्ने, यो यस्तै खालको टनेल फलामको बनाएपछि अलिकसन किसानलाई सहज हुन्छ कि भनेर मैले गाउँपालिकामा सरहरूसँग भनेको थिएँ। उहाँहरूले मेरो कुरालाई स्वीकारेर उहाँले किसानको मागमा आधारित कार्य योजना गरिदिनु भयो। उहाँहरूले विशेष धन्यवाद दिन चाहन्छु सर यही हजुरको मालाश्री रेडियो मार्फत। यो लगाएपछि मलाई एकदम सहज भएको छ सर।
1: जस्तै
2: 4 छन्, यसमा गाउँपालिकाबाट चाहिँ हाम्रो 90,000 सहयोग भएको थियो भनेपछि मबाट व्यक्तिगत तर्फबाट 1,50,000 जति मेरो लगानी व्यक्तिगत लगानी गरेर बनाएको हो। यसले गर्दाखेरि
1: 3 लाख
2: जति लाग्यो सर। हजुर।
1: अब सिमी राम्रो उत्पादन भएको रहेछ होइन?
2: हजुर सर।
1: एक दुई दिन भयो टिपेको?
2: एक दुई दिन भयो सर। हजुर, अस्ति मात्र टिपेको आम यता बिगा थियो। त्यसपछि सुजोर स्थानीय आम बजार भनेको हाम्रो सुजोर हो, सुजोरमा पुर्याइयो। त्यसपछि यहाँ 2 विवाह गरेर मैले एक दिनमा 1 क्विन्टल जति निकालेर पठाइदिएँ सर।
1: एक दिनमा 1 क्विन्टल?
2: हजुर।
1: अहिलेसम्म कति क्विन्टल जति बिक्री भयो होला?
2: अहिलेसम्म त्यति त्यही 1 क्विन्टल थियो। त्यसपछि छिटफुटमा गरेर लगभग 1.5 क्विन्टल जति बिक्री गरेँ सर मैले।
1: सिजन भर्खर सुरु भयो?
2: हजुर, सुरु भएको छ। र योभन्दा अगाडि त्योबाट त्यो पानीको टनेलबाट हजुर पुरानो यो त्यसलाई मैले मङ्सिरमा लगाएको थिएँ सर। त्यसलाई त्यसबाट मेरो लगभग 50-60 किलो एउटा टनेलबाट 50-60 किलो माछा बिक्री भयो किनभनेपछि बेमौसमी पऱ्यो चिसोले गर्दाखेरि खासै फसाउन पाएन सर त्यही भएर
1: अब टनेलभन्दा बाहिर त सम्भवै भएन मङ्सिरमै रोप्दा त टनेलभित्रकै
2: टनेलभित्र
1: यो कति लट जति टिप्न मिल्छ होला
2: यो 3-4 लट जति टिप्न मिल्छ सर अहिले अस्ति पठाइयो त्यसपछि अब एक दुई
1: दिन टिप्नु भएको छैन त्यसो भए
2: पुरै एक लट टिप्यो पुरै बारीको एक लट टिप्यो
1: अझै दुई तिन लट
2: बाँकी छ हजुर सर
1: कति जति कति क्विन्टल जति उत्पादन
2: पोहोर साल मैले टनेलमा मात्र लगाएको थिएँ सर लगभग 5-6 क्विन्टल जति बिक्री गरेँ केही टनेलमा मात्रै अहिले टनेलदेखि बाहिर अदुवा लगाएको थिएँ सर पोहोर सालको बर्खामा त्यहाँबाट अलि धेरै नै हुन्छ होला अहिले उत्पादन
1: कसरी बिक्री भइरहेछ
2: हाम्रो यसको त मूल्य नै हुन्छ सर अहिले हामीले 80 रुपियाँमा बेचिरहेको छौँ भनेपछि अर्को पटक 60 रुपियाँ पनि जान सक्छ अर्को पटक 90 रुपियाँ पनि जान सक्छ यसको त्यस्तै हुन्छ सर
1: गत साल अहिले
2: गत साल अलिक कम मूल्यमा पाइएको छ सर अहिले अलि अलिक छिटो भएको हुनाले अलिक धेरै मूल्य पाइएको छ
1: कतिसम्ममा हाई कतिसम्म
2: हाई मैले यो यो सालमा गत साल 80 त्यसपछि 60 40 समेत बेचेन सर अहिलेसम्म हाई मूल्य भनेको हामीले स्थानीय बजारमा 120-130 रुपियाँ किलो हुँदाखेरि पनि मैले 100 भन्दा माथि बेचेको छैन सर 100 रुपियाँ केजी नै ल्याएको हो त्यसलाई त्यसपछि अहिले 80 बिचिरहेको छु
1: अनि बजारको समस्या छ
2: बजारको समस्या अहिले तत्कालै छैन सर यता बरु अहिलेसम्म पछि उत्पादन धेरै भयो भनेपछि अलि बजारको समस्या होला त्यसको ठाउँमा होला तर अहिले खास छैन यहीँ गाउँमै पर्छ सर हाम्रो सामान
1: बजारको समस्या
2: छैन सर हजुर
1: बजारै पुर्याउनु पर्यो भने कहाँ पुर्याउनु
2: बजार पुर्याउनु पर्यो भने त हाम्रो स्थानीय बजार सुलचोरो सुलचोरमै मात्रै हो
1: खपत हुन्छ
2: खपत हुन्छ सर हजुर
1: अनि सुलिचोरसम्म लैजान त सजिलै छ
2: मोटरसाइकलमा त खासै सम्भव नै हुन्न सर उत्पादन धेरै निक्लिएपछि बाइकमा त त्यस्तो हुन्न
1: 50-60 केजी
2: त्यतिसम्म
1: पछाडि एउटा मान्छे
2: हालेर
1: होइन हरेक दिन 50-60 केजी जति लग्न सकियो नजिक बजारै नजिकमा भावनाले टनेल फाल्नु भारे त होइन यो माथिको के यो तिरपाल होइन के भन्छ
2: तिरपाल टनेल नै भन्छ
1: त्यसलाई किन हटाउनु
2: भएको
1: छ
2: यो टनेल माघ फागुनदेखि यता हावाहुरीको बढी हुने भएको हुनाले टनेलहरू फालिन्छ सर एउटा एउटा फेरि बेमौसमी खेती गर्न लाग्यो भने चाहिँ यो टनेलको आवश्यकता पर्ने हो मौसमी खेती जस्तै एसिमीहरूले के अरे टनेलको आवश्यकता नपर्ने भएको हुनाले हावाको डर र बेमो के अरे मौसमी खेतीको लागि टनेल राखेको छैन सर
1: मकै पनि बिचबिचमा फसाइदिनु भएको छ नि किन फेरि यो
2: यसमा
1: मात्रै
2: मकैमा मकै भनेको यो घुसुवा बाली हो सर घुसुवा बाली लगाउँदाखेरि जस्तै म के अरे टनेल के अरे यो सिमीमा भएको नाइट्रोजनको मात्र यसले मकैले पनि ल्याउने भएको हुनाले मकैबाट पनि उत्पादन हुने भयो एउटा एउटा फेरि मकैले थाक्राको रूपमा पनि प्रयोग गर्नुपर्ने भयो अखिलो हुने भयो हामीले हेर्न सक्नुहुन्छ हजुरले यो सिमीलाई थाक्राको रूपमा हामीले यो डोरीहरूको प्रयोग गरेका छौँ हामीले यो डोरी प्रयोग गर्नुको कारण चाहिँ उमा के अरे मूल्यमा त्यसपछि अलिक कसमा सस्तो पर्ने भयो बाँसहरू किन्दाखेरि अलिक धेरै लाग्ने धेरै खर्च गर्ने भएको हुनाले यो डोरीहरूबाट सस्तो पर्ने भयो एउटा एउटा फेरि असिना आउँदाखेरि सर असिनाले जुन थाक्रा दिन्छौँ हामीले बाँस राख्छौँ या केही काठको चिजहरू राख्छौँ त्यसले गर्दाखेरि ठङठङ उभिने भएको हुनाले यो बाँस उभिने भएको हुनाले यो डोरीमा पर्दाखेरि यो हल्लिने भएको हुनाले असिनाले खासै असर नगर्ने भएको हुनाले
1: वैज्ञानिक कारण जस्तो त्यो स्पेस पनि कम गर्छ
2: हजुर सम्भव गर्ने
1: ठ्याक्कै मिल्ने कुरा भएन अलिक ठुलो पनि हुने होइन त्यो बनाउँदाखेरि अप्ठ्यारो त अलिक अप्ठ्यारो टाइम लाग्छ होला छ्याक्राको भन्दा
2: छ्याक्रा भन्दा यो सहज हुन्छ सर एकदम यसले हामीले केही गरेका छैनौँ खासमा गर्न पर्ने त यसमा
1: हरेकको बुटाबाट यसरी बानेर ल्याउनु पर्छ
2: हजुर
1: बुढाबाट
2: बानेर ल्याएको छ सर यसमा डोरी लगाउँदा पनि एकदम ठिक हुन्छ सर यसको यो अहिले कसमा जोखिम हुने भयो बुटाको नजिकबाट एउटा डोरी बाँधेर डोरीबाट माथि उपलो डोरीसम्म बाँध्दाखेरि एकदम सहज हुने भयो एउटा त्योमा अलिक कसमा टाइम लाग्ने भएको हुनाले यसले हामीले यसमा जोखिम छ जरामा बाँधेर त्यसपछि माथिको डोरीमा बाँध्दाखेरि अलिक कसमा जोखिम छ हावाहुरी लाग्दाखेरि यसको जरा सानो बोट बिरुवाको जरा उफ्लिने हजुर उफ्लिने सक्ने हुनाले जोखिम त जोखिम नै छ तर यो एकदम सहज भएको हुनाले मैले यो विधि अप्नाएको छु सर
1: पुनः प्रयोग गर्न मिल्छ
2: पुनः प्रयोग गर्न मिल्छ सर यो मैले अहिले यो साल प्रयोग गरेको डोरी अर्को साल तिन सालसम्म प्रयोग गर्नु मिल्छ।
1: हजुर, कति महँगो हुन्छ
2: डोरी? महँगो हुन्छ सर, लगभग 750 रुपियाँ केजी पर्न जान्छ होला। यो
1: पाइन्छ
2: सर, हजुर अर्डर गर्नुपर्छ यो चिज ल्याउनुहोस् भनेर।
1: कति सालदेखि हो तपाईँले यसरी व्यावसायिक हिसाबले कृषि खेतीमा लागेको?
2: मैले 2073-74 सालदेखि कृषि पेसामा लागेको सर।
1: भने धेरै वर्ष भयो।
2: हजुर सर,
1: यही ठाउँबाट सुरुवात गर्नुभयो?
2: यही ठाउँबाट सुरु गरेको सर।
1: सुरुमा केबाट सुरुवात गर्नुभयो?
2: सुरुमा मैले टमाटर नै लगाएको सर, एउटा टनलबाट सुरु गरेँ मैले। त्यसपछि त्यसबाट सुरुको जुन सिक्ने टाइम हुन्छ त्यस बेला टमाटरले खासै उत्पादन दिएन सर। दोस्रो पटक उत्पादन गर्दाखेरि एकदम राम्रो उत्पादन दिए। त्यो उत्पादन गर्दाखेरि ओहो गरेपछि यहीँ पनि केही हुने रहेछ भन्ने सोचले फेरि बिस्तार गरेर धेरै टनल बनाएको छ अहिले।
1: सुरुमा एउटा
2: सुरु गरेको सर।
1: पहिले त अब परम्परागत हिसाबले यो यतिखेर बौ भित्र्याउने अनि मकै छर्ने त्यही त होला यो बारीको?
2: त्यही हो सर। हजुर, पहिले बौ बाजेले गरेको पहिले मकैहरू गहुँहरू लगाउने गर्नुहुन्थ्यो। पछि हामीले मैले चाहिँ घरमा चाहिँ आर्थिक स्थितिको अभाव भनौँ, त्यसपछि एउटा सानै छँदाखेरि बुवा बित्नुभयो सर, मेरो 8 वर्ष छँदाखेरि बुवा बित्नु भयो। त्यसपछि अब दिदीहरू पनि दिदीहरूको पनि विवाह भइसक्यो। त्यसपछि म आमासँग एक्लै भएको हुनाले गर्दाखेरि कुनै विदेशहरू जाने त्यसपछि इन्डियाहरू जाने त्यस्तो गर्ने कुनै ऊ भएन सर, वातावरण जमेनन। किनभने यी खेतीहरू गर्नको लागि मैले घर छार्ने जस्तो अवस्था भएन। एउटा सरले गर्दाखेरि व्यस्त भइयो। हजुर, त्यसपछि बुबाजीले गरेको परम्परागत खेतीबाट चाहिँ हाम्रो अनाज मात्र उत्पादन हुने भयो। अनाजबाट त्यति आर्थिक लाभ नहुने भएको हुनाले गर्दाखेरि के गरेर आर्थिक लाभ हुन्छ त भन्दाखेरि अब कृषि पेसातिर लाग्नु पर्यो। टमाटर रोपेर केही हुन्छ, त्यसपछि तरकारी खेती गरेर केही हुन्छ कि भनेर यो पेसामा लागियो सर। जस सुरुमा गर्दाखेरि अलिकति झन्झट त झन्झट भयो, त्योदेखि यता अलिकति बिस्तारै यो तरकारी खेतीबाट लाभ भएको हुनाले सन्तुष्ट छु।
1: तर होला नि, जस्तो यो पेसामा लाग्ने पनि केही न केही, नत्र मान्छे पैसा नभएपछि खानापान जाने, विदेश जाने, पैसा कमाउने भन्ने नै हुन्छ होइन? तपाईँ आफ्नै माटोमा, आफ्नै गाउँमा, आफ्नै यो बारीमा होइन, यहीमा 10,000-10,000 ख्याएर आफ्नै घरबारीकै माटोमा केही गर्न लाग्नुभयो होइन? त्यसमा कसैको प्रेरणा छ त्यही योमा जोडिनुमा?
2: कसैको प्रेरणा भन्छ यो त्यही आर्थिक अभावकै कारणले गर्दाखेरि पैसाहरू कसरी जुगो गर्न सकिन्छ भन्ने कारणले गर्दाखेरि यो के अरे पुरानो खेती प्रणालीबाट कसरी के आर्थिक नहुने भएको हुनाले तरकारी खेतीबाट केही उत्पादन हुन्छ कि भन्ने हिसाबले चाहिँ यो पेसामा लागियो सर। प्रेरणा त अब हामीबाट के अरे मैले
1: जस्तो कसै देखेको, कसैले तरकारी लगाएको देखेर अथवा कसैले यसो गर्नुपर्छ है भनेको सुनेर त्यस्तो केही?
2: अह, त्यस्तो छैन सर, त्यस्तो छैन, त्यही नै हो।
1: करेसाबारी थियो पहिला?
2: छैन थियो सर, मैले करेसाबारी यही नै सुरुमै यही गरेँ नि त्यो गरेको।
1: घरहरू पनि करेस
2: छैन?
1: घर अलिक
2: टाढा छ सर, यहाँबाट लगभग 5 मिनट जति लाग्छ होला।
1: यो आफ्नै बारी हो?
2: आफ्नै बारी हो सर। हजुर,
1: कति यो बारी टोटल कति? 6-7 रोप्ने?
2: 6-7 रोप्ने जति होला सर।
1: त्यो उतातिरको त होइन?
2: उतातिर दाजुको पर्छ, मेरो होइन सर,
1: दुई भाइको।
2: हजुर, दुई भाइको।
1: तर यो पुरै भए त झन् धेरै रहेछ नि।
2: हजुर, मेरो ठुलो बुवाको छोरा हुनुहुन्छ, उहाँको।
1: सुरुमा टमाटर मात्रै अहिले खेती गर्नुभयो?
2: हजुर, सुरुमा टमाटर लगाए सर। त्यो टमाटरबाट खासै उत्पादन नभइसकेपछि फेरि मान्छे त्यही नै हो सर, एकपटक खेस लाग्यो भनेपछि त्यो म लडेँ भनेर हार मानेपछि लडेकोले लडे हुन्छ, म केही उठ्न सक्छु, म केही गर्न सक्छु भनेपछि चाहिँ गर्न सकिँदो रहेछ भन्ने उदाहरण भनेको छ मैले।
1: पहिलो वर्ष कति किलो टमाटर उत्पादन गर्नुभयो, याद छ अहिले?
2: छ सर, त्यो त अविस्मरणीय क्षण हुने रहेछ सर। मैले त्यो सुरुमा उ गर्दाखेरि सुरुमा काम गर्दाखेरि चाहिँ वडा कार्यालयबाट जो उहाँ पुरानो वडा अध्यक्षले पनि सम्झाउन चाहन्छु, त्यहाँ अर्जुन सुवेदी हुनुहुन्थ्यो, उहाँको पालामा चाहिँ यो आशा भन्ने प्रोजेक्ट थियो सर। उहाँले उहाँहरूले सहयोग गर्दाखेरि मलाई सुरुमा सहयोग गर्दाखेरि टनेल बनाउने बेलामा सहयोग गर्नुभएको थियो। त्यस बेलामा टनेल बनाउँदाखेरि सुरुमा यहाँ गहुँ छरेको थियो सर, गहुँ छर्दाखेरि एकदम यति यति गहुँ भएको थियो, राम्रो राम्रो बालहरू थिए सर गहुँ। त्यसपछि त्यो गहुँ पाक्न लागेको गहुँ नै काटेर टनेल बनाएको हुन्छ सर। त्यस बेलामा
1: पाक्न दिएको भए हुन्छ नि,
2: उता के अरे संस्था सङ्घ संस्थाहरूको काम उहाँहरूले पनि काम छिटो गर्नुपर्ने, तपाईँले देखाउनु पर्ने हजुर, काम गरेर देखाउनु पर्ने हजुर, त्यस्तो भएको हुनाले गहुँ काटेर टनेल बनाउनु लागि र हाम्रो स्थानीय एकजना दाजु हुनुहुन्छ, उहाँले चाहिँ यस्तो भइसकेको बालीले काटेर के पागल भएको छ, यसरी काटेर नयाँ हुनेवाला खेतीको आश गर्छ भन्ने कुरो गर्नुभयो। त्यसपछि भोलाकै दाई भनेर भने, त्यसपछि मैले फेरि टमाटर लगाएँ। टमाटर लगाइसकेपछि पहिलोपटकको टमाटरले त मैले धोका दिएकै नै हो, खासै राम्रो त भएन। त्यसपछि दोस्रो पटक टमाटर लगाउँदाखेरि लगभग एउटै टनेलमा नै मैले गन्ती गरेको भन्नाले छिटपुटमा एक दुई किलो त कति बेचेको थियो थाहा भएन सर, त्यो गन्ती भएन। मैले थोकमा जस्तै 20 किलो 15 किलो 10 किलो गरेर बेचेको, मैले टिपोट गर्दाखेरि नै 6 क्विन्टल जति बिक्री गरेर थियो हजुर एउटा टनेलबाट। त्यसपछि त्यो 6 क्विन्टल टनेल त्यस बेलामा 60 रुपियाँ किलो थियो सर, 60 रुपियाँ किलो हुँदाखेरि 36 हजारको त्यसले गर्दाखेरि नै त्यहीबाट नै प्रेरणा मिलेको, अब केही गरेपछि हुने रहेछ, मान्छे विदेश जान्छ, विदेश गएर केही कामहरू राम्रो भएन भने चाहिँ फर्केर आउँछ, त्यसपछि केही दलालहरूले ठगिदिने गर्छ, त्यो भन्दा बोर्दैन यही आफ्नै माटोमा केही गर्छु भनेर नै यहाँ लागेको छैन।
1: पहिलोपटकमै ठेस लाग्दाखेरि हरेस खानु भएन?
2: हरेस खाएन सर, किनकि विकल्प छैन थियो, म एक्लै हो। त्यसपछि घर छाडेर बाहिर जान नसक्ने अवस्था, त्यसपछि केही गरेपछि केही हुन्छ कि भन्ने कुरो आशले गर्दाखेरि लगाए लागे।
1: के कारणले पहिलोपटक बारेन्छ, पछि के प्राविधिक हिसाबले केही समस्या?
2: प्राविधिक हिसाबले पहिले यो टनेल बनाउँदाखेरि त सर अझै योभन्दा अगाडि टनेल उता प्रोजेक्टले चाहिँ आशा प्रोजेक्टले चाहिँ टनेल गराउनुहोस् मात्र भन्नुभयो। त्यसपछि प्राविधिक टनल गर्दाखेरि प्राविधिकहरू बिचार उहाँहरू अलिकति टाढा भएको हुनाले गर्दाखेरि हामी टनल बनाउँदाखेरि मसँग भने फेरि खासै त्यस्तो ज्ञान नभएको, यो टनल कसरी बनाउने त भनेर भन्दाखेरि म यतातिर उता धबाङतिर गएको थिएँ सर, लिबाङ नगरपालिका के अरे रोल्पा नगरपालिका धबाङतिर गएको थिएँ, त्यहाँ गएर टनलको नाप लिएको सर मैले, यति लम्बाइ यति चौडाइ रहेछ, त्यसपछि धुरी खामाको लम्बाइ यति, त्यसपछि फेर खामाको चौडाइ यति भनेर उताबाट नाप ल्याएर नै गराएको यो त।
1: यो पनि जस्तो अलिक होचो अग्लो जस्तरी पनि बनाउनु मिल्छ होला नि त
2: हजुर? यो हुन्छ सर, यो जस्तै भूगोल हेरेर हुन्छ सर, हाम्रो के अरे यो स्थानीय जमिनमा यो मेरो जमिनमा कति हाइटको बनाउँदाखेरि ठिक्क हुने रहेछ भनेर जाँदाखेरि जाँदा जाँदा मैले लगभग धेरै टनेल फेरेँ सर त्यो बुझ्नको लागि। जस्तै उहाँको हजुर दबाङको अनुपातमा त यहाँ त हाम्रो अलिक होचो हो, त्यो उहाँको अनुपातको टनेल गर्दाखेरि टमाटर खासै फरेन सर। त्यसपछि त्यो टनेलको खानाहरूले अलिकति घट्दाखेरि होचो बनाउँदाखेरि एकदम राम्रो फले सर,
1: अग्लो बनाउँदाखेरि
2: हजुर अग्लो बनाउँदाखेरि फलेन सर खासै, त्यसको होचो बनाउँदाखेरि फल्यो हाम्रो के अरे हावापानीमा आउनु सर।
1: अनि एउटाबाट त्यसपछि अर्को टनेल कति हुन्छ? एउटाबाट दुईटा त्यसरी बढाउनु भयो
2: हजुर सर,
1: हरेक वर्ष बढाउँदै जानु
2: हरेक वर्ष हजुर। यो पहिलो वर्ष एउटा टनेल बनायो, दोस्रो वर्ष फेरि एउटा टनेल थापे, तेर्सो पटक राम्रै उत्पादन भयो, त्यसपछि तेर्सो पटक गर्दाखेरि तिनवटा टनेल थापेर पाँचवटा पुऱ्याइयो, त्यसपछि पछि फेरि चारवटा थापेर नौवटा भयो।
1: अझै थप्ने सोच छ?
2: यो भन्दा त अलि सकिन के सर,
1: अनि भ्याइन रहेछ होला है? अब यो काम त
2: काम त भ्याइन रहेछ सर, फुर्सद छैन, फुर्सदै हुन्न हजुर हाम्रो त।
1: को को
2: घरमा परिवार हुनुहुन्छ सर, परिवारको साथ सपोर्टले नै यो फार्म यहाँसम्म पुगेको हो, परिवारको साथ सपोर्ट नहुने हो भने त सम्भव नै छैन त्यसो। बाहिरको ज्याला मैले कम मात्रामा लगाउँछु अलिक ठुल्ठुलो कामहरूमा, नत्र भने त घरकै परिवारले नै काम गर्छौँ सर हामीले।
1: छोराछोरी कति
2: हुनुहुन्छ? छोरा एउटा छ सर, छोरी तिन बहिनी छन्, तिन बहिनी मध्येमा एउटाको बिहे भयो सर, 4 साल मात्र बिहे हो।
1: अहिले छोराको त भएको छैन?
2: छोराको भइसक्यो सर। छोराले चाहिँ भेटेरी परेको छ सर. छोरीले पनि बाह्र ब्याचलर फर्स्ट इयर जोइन फर्स्ट इयरमै बिए गर्दैछ. माइ छोरीले पनि एघारमा पढिरहेछ, कान्छीले नि एघारमा पढिरहेछ. अहिलेसम्म जेस अब आफ्नो श्रमको लगानी त्यसपछि के अरे श्रमको लगानीले गर्दाखेरि बाहिर जेस ऋण गर्न परेको छैन, पुगिरहेछ हजुर.
1: अनि यो सूर्यमुखी मकै जस्तै सूर्यमुखी पनि छ कि बिचबिचमा यो पनि
2: सूर्यमुखी एकदम सूर्यमुखी यो एकमा पहेँलो छ सर. पहेँलो चिजहरूमा माउरीहरू त्यसपछि किरा फट्याङ्ग्राहरू प्राय जसो मान्छेहरूलाई फाइदा गर्ने चिजहरू आकर्षण गर्ने भएको हुनाले यसमा यसको प्राक्षेपणको लागि माउरीहरू एकदम आकर्षण गर्ने भएको हुनाले यो सिमीको फुलहरू त्यसपछि अरू जुन फुल्छन् छ तिनी फुलहरू खासै नदेखिने त्यसपछि यो सूर्यमुखीको फुल ढकमक्क बाहिरबाट देखिने भएको हुनाले यो प्राक्षेपणको लागि यो सिमीको प्राक्षेपणको लागि यो सूर्यमुखी लगायौँ भनेपछि यसको प्राक्षेपणको लागि माउरीहरू आउँछन्. यो माउरीहरू आउँदाखेरि त्यसको नजिक नजिक पनि फुलहरू हुन्छन् भनेर यसको प्राक्षेपणको लागि नै लगाएको छ. एउटा फेरि
1: मलहरू यसले धेरै चुस दिँदाखेरि अरू सिमीलाई असर गर्ने, अर्को बालीले मुख्य बालीलाई असर गर्ने त
2: हुन्न, त्यस्तो हुन्न सर. त्यसको यो प्राक्षेपणले गर्दाखेरि उसको उत्पादन पनि त बढ्ने भयो नि सर. हजुर, सिमी यो सूर्यमुखीको फुलहरूमा माउरीहरू आएपछि माउरीहरूले प्राक्षेपण सूर्यमुखीले मात्रै गर्दैन नि सर, सिमीहरूले पनि गर्न पाउने भयो भने त्यसले गर्दाखेरि उत्पादनहरू धेरै हुने भयो. योभन्दा अर्को कारण फेरि यसमा यो टमाटर खेतीमा लाग्ने गबारोहरूलाई यसले विकर्षण गर्ने भएको हुनाले यो त्यो खेतीको लागि पनि एकदम प्रभावकारी छ.
1: अब रोग किराले सताइरहेछ पछिल्लो समय, जलवायु परिवर्तन भइरहेछ होइन, यो कारणले कति प्रभाव असर गरिरहेछ?
2: रोग किराहरू त प्रभाव पारिरहेको छ सर, तर रोग किराहरूको लागि विभिन्न ट्र्यापहरू देख्न सकिन्छ. हाम्रो बारीमा अझ पनि ट्र्यापहरू अझ त्यतिकै नै छन्. हामीले यो ट्र्यापहरू प्रयोग गरेर त्यसपछि ड्रमहरूमा झोलमल एक, झोलमल दुई, झोलमल तिनहरू प्रयोग गरिरहेका छौँ. त्यही प्रयोगबाट नै कन्ट्रोल भइरहेको छ. हामीले रासायनिक विषारीहरू कुनै पनि प्रयोग गरिरहेको छैनौँ सर.
1: पूर्ण रूपमा अर्ग्यानिक हो?
2: पूर्ण रूपमा अर्ग्यानिक हो सर.
1: अर्ग्यानिक विषारी प्रयोग नगर्ने हो भने, युरिया मल खादहरू प्रयोग नगर्ने हो भने त उत्पादनै हुन्न भन्न लागिसक्यो नि त पश्चिम समयको धेरै कृषकहरू.
2: यसमा बिरुवाहरूले चाहिने खाद्य तत्त्वहरू आवश्यकता पर्ने भनेको 16 खाद्य तत्त्वहरू हुन्. 16 खाद्य तत्त्वहरूको मात्रा चाहिँ हामीले यही झोलमल एक, झोलमल दुई र झोलमल तिनबाट नै पुर्याउने भनेपछि त्यो रासायनिक विषादी के अरे रासायनिक मल डिएपी त्यसपछि पोटासहरूको खासै आवश्यकता पर्दैन सर.
1: अहिलेसम्म विषादी प्रयोग गर्नु
2: भएको गरेको छैन सर मैले. हजुर,
1: अहिलेसम्म विश्वासै गर्दैन
2: विषादी हजुर. त्यो त विषादी प्रयोग गर्नुभएको छ, त्यसपछि हामीले विश्वास गर्दैनौँ भन्नेको लागि त अब म आफै नै फिल्डमा गए भयो भने त यो जो सिमीहरू फल्या हुन्छ सर, त्यो सिमीहरू आफैले चपाइदिएपछि जस्तो विषादी हुनु त असर गरिहाल्छ नि. त्यो जुन जुन उत्पादक गर्ने कृषकहरूले चाहिँ तपाईँले गरेको उत्पादनहरूले तपाईँले नै खाएर देखाउनुहोस् त भनेर भन्यो भने उहाँहरूले खान सक्ने नसक्ने, त्यसपछि हामीले त उत्पादन गरेको चिजहरू त आफै उहाँकै त्यो जुन व्यापारी हुनुहुन्छ जो के अरे ग्राहक हुनुहुन्छ ग्राहकको अगाडि आफै चाहिँ खाएर देखाइदिन्छ.
1: यस्तो छ कि 100%
2: हजुर अर्ग्यानिक हो सर,
1: यो 100% अर्ग्यानिक छ
2: हजुर हजुर.
1: त्यस्तो
2: हजुर
1: के के रोग किरा जस्तो हुन्छ नि पोहोर सालको भन्दा अहिले अलिकति केहीले सताए जस्तो त्यस्तो केही भएछ?
2: बर्सातको समयमा बढी बर्सात गर्यो भने रोग किराले खासै सताउने सम्भावना कम हुन्छ सर. बर्सात अलिक कम गर्यो भने अलिकति बढी सताउँछ
1: सुक्खा
2: समयमा हजुर.
1: टमाटर भन्दा योमा अलि त्यति दुःख छैन नि
2: अहँ टमाटर भन्दा यो सिमीमा दुःख छैन सर सिमी भनेको हामीले बाली चक्र अपनाउनको लागि त्यसपछि यसमा माटोको भौतिक सुधारको लागि सिमी लगाउने गरिरहेका छन् खासमा माटोको भौतिक सुधारको लागि त एक दुई वर्ष टमाटर लगाएपछि एक दुई वर्ष पछाडि नै लगाउँदाखेरि एकदम राम्रो छ हामीले बारीको उपलब्ध अलिक कम भएको हुनाले गर्दाखेरि त्यसपछि टनेलहरू यस्तै खालका नै हुन्छन् सर जस्तै सार्ने खालको भएपछि अर्को बारीमा त्यसपछि अर्को बारीमा गर्दाखेरि एकदम राम्रो हुन्थ्यो त्यसको माटोको भौतिक सुधार गर्ने हुन्थ्यो त्यसको लागि हामीले एकपटक टमाटर लगाउँछौँ अर्को पटक सिमी लगाउँछौँ त्यसपछि हामीले यसलाई पूर्ण रूपमा एकदम राम्रोसँग खनेर जोतेर चाहिँ यसलाई माटो उपचार गर्छौँ सर माटो उपचार गर्दाखेरि यसमा हामीले कुनै त्यस्तो कुनै रासायनिक विषादी त्यसपछि रासायनिक औषधिहरूको के अरे विषादीको प्रयोग गर्दैनौँ त्यस यसमा माटोहरू जोति मल त्यसपछि हामीले खरानीहरू मिलाएर त्यसपछि चिउरीका पिनाहरू मिलाएर एकपटक जोतिसकेर जोतेर त्यसलाई सकेसम्म त अझै 15 दिन 20 दिन जति राख्दाखेरि केही फरक पर्दैन सर त्यसपछि हामीले लगभग कम्तीमा पनि 15 दिन 1 हप्ता जति हामीले यो माटोहरूलाई जोतेर उपराबाट सेतो प्लास्टिकहरूले गरेर सूर्यबाट सूर्यको किरणले माटोको उपचार गर्छौँ किटाणुहरू हजुर त्यसमा भएको रोगहरू हजुर हात सर हजुर
1: तपाईँको मेन भनेको टमाटर
2: हजुर सर
1: त्यो पनि अफसिजन
2: हजुर
1: टमाटर कति एकचोटि मात्रै भित्राउनुहुन्छ कि दुईचोटि कति
2: टमाटर त हामीले असारमा लगायौँ भनेपछि टमाटरको पनि जात हेरेर हुन्छ सर टमाटर असोज के असारमा हामीले टमाटर लगायौँ भने अर्को पटक माघ फागुनसम्म त्यसको उत्पादन लिन सक्छौँ त्यसको लगातार यति एउटै प्रकारको उत्पादन लिन सकिन्न कि जुन उत्पादन पहिलोमा हुने जति पैसा त हुँदैन हुनु त तर माघ फागुनसम्म उत्पादन दिन्छ टमाटर दिन्छ सर आज
1: राम्रो वार्षिक कति जतिको आमदानी हुन्छ
2: वार्षिक आमदानी त जे हाम्रो परिवारले खान पुगेको छ त्यही हो
1: त्यति भनेर
2: हजुर
1: हिसाब त राख्नु
2: हिसाब त राखिन्छ सर हजुर पुरै हिसाब राखिन्छ
1: आफूले गरेको हजुर कति हो
2: मेहनत कति हो त्यसपछि आफ्नो लगानी कति छ खर्च कति भएको छ त्यसपछि उत्पादन कति भयो त्यसपछि नाफा भयो कि घाटा भयो कि त्यो आग्रे लेखाजोखा हुन्छ
1: खर्च पनि अब 3-4 वटा छोराछोरीलाई पढाइराख्नु भएको
2: छ
1: पढाउने पनि भयो कतिको पढाइ सकिएको पनि छ घर खर्च सबै गर्दाखेरि त लाखौँ खर्च हुन्छ अनि अर्को कुरा कहीँ कतै यही पेसाबाट अलिअलि जग्गाहरू कहीँ खरिद गर्ने पनि अवसर प्राप्त
2: त्यस्तो त गरेको छैन सर त्यस्तो छैन जे होस् कार्न परेको छैन अहिलेसम्म जे होस् घर खर्च चलिरहेको छ त्यही नै हजुर सर
1: अब पछिल्लो समय कहिलेकाहीँ हुन्छ नि अब असर अब हावाहुरी पनि एकदम वेगमा आउँदिने के
2: हजुर सर
1: अब यो जलवायु परिवर्तनकै कारणले अब कहिलेकाहीँ असिनै पानी पाउँदाखेरि पनि असिना पनि एकदम ठुला ठुला पर्ने अनि पानी पर्ने बेला घाम लाग्ने बेला पानी पर्दिने हुन्छ नि
2: जस्तो
1: पुष्माहरूतिर पनि लामो समयसम्म पानी पर्दिने के यो जलवायु परिवर्तनकै कारणले बर्खाको समयमा पानी धेरै पर्ने समयमा नपर्दिने यस्तो यस्तो कारणले पनि केही असर गरिरहेको
2: असर गरिरहन्छ सर त्यसमा किसानको उत्पादनमा ह्रास आउने त्यसपछि किसानले सोचे जस्तो उत्पादन नहुने त्यसले गर्दाखेरि हावापानी सुहाउँदो जातको छनौट गर्ने त्यसपछि त्यसबाट उत्पादन लिने गरेका छौँ हामीले
1: तालिम पनि लिनु भयो
2: तालिम लिएको छ सर हजुर तालिम सुरुमा चाहिँ यसबाट आशा प्रोजेक्टबाट चाहिँ तालिम लिएर पर्माकल्चरको तालिम मैले 14 दिन यो के अरे काभ्रे प्लान्टको हसेरा जेबीमा गरेका हुन् सर त्यहाँ पूर्ण रूपमा पर्माकल्चर तालिम हो त्यही अर्ग्यानिक खेती सम्बन्धी तालिम नै ल्याएको हो त्यसपछि गाउँपालिकाहरूबाट माडीचोरमा त्यसपछि यहीँ ज्ञान केन्द्र दिबाङबाट पनि तालिम दिइराख्नु भएको छ सरहरूले
1: कहिले चाहिँ आउनुहुन्छ स्थानीय सरकारका मान्छेहरू अनि नजिकमा ज्ञान केन्द्र छ ज्ञान केन्द्रका
2: हजुर ज्ञान केन्द्रबाट नि आइराख्नुहुन्छ
1: हेर्नको लागि होइन
2: हजुर
1: त्यस्तो केही
2: ज्ञान केन्द्रबाट पनि आइराख्नु भएको छ हजुर पोर्टल पनि त्यसपछि कुनै तालिमहरू त्यसपछि केही तालिमहरू भयो भने त्यसपछि गोष्ठीहरू भयो भने चाहिँ यो ठाउँमा जान सक्नुहुन्छ कि सक्नुहुन्न भनेर सोध्ने पनि गर्नुहुन्छ, फोन मार्फत सोध्नुहुन्छ। त्यसपछि आफै प्रत्यक्ष फिल्ड रुममा भयो भने प्रत्येक वर्षमा आइरहनु भएको छ सर, स्थानीय सरकारबाट पनि आइरहनु भएको छ गाउँपालिकाबाट, त्यसपछि ज्ञान केन्द्रबाट पनि आइरहनुहुन्छ।
1: सर कतिको पाइराख्नु
2: सर? कति यो सर त्यही मैले भनिहालेँ, पोहोर साल 90,000 बराबर गाउँपालिकाले सहयोग गर्नुभएको थियो। त्यसपछि ज्ञान केन्द्रबाट चाहिँ पोहोर परारा 3-4 वर्ष भयो त्यसलाई सहयोग गर्नुभएको थियो, 50,000 सहयोग गर्नुभएको थियो टनेलर हो। त्यसपछि पोहोर साल पनि 50% अनुदानमा गाउँपालिकाबाट नि टनेलहरू, त्यसपछि मल्चिङ प्लास्टिकहरू, यो थोपा सिधेका सेटहरू 50% अनुदानमा गरिरहनु भएको थियो
1: गाउँपालिकाले।
2: किसानहरूले बढी अपेक्षा गर्नु त राख्नुहुन्न सर गाउँपालिकाबाट, आफू बढी अपेक्षा राख्यो भने चाहिँ जुन किसानले बढी अपेक्षा गाउँपालिकाबाट ज्ञान केन्द्रबाट यति ध्याए हुन्थ्यो यति गरे हुन्थ्यो भनेर भन्ने किसानहरूले जुन अपेक्षा राख्नेहरूले गर्नुहुन्न सर। त्यसपछि अपेक्षा नराखेकै राम्रो भन्नुहुन्छ म त।
1: आउनुहुन्छ कहिले नेपालीका प्रमुख आउनुभएको
2: छ सर?
1: के भन्नुहुन्छ? खुसी
2: हुनुहुन्छ, राम्रो गर्नुभएको रहेछ भन्नुहुन्थ्यो। पोर्साले फलामको फलामी टनेलहरू स्थायी खालको टनेलहरू बनाउँदाखेरि पनि अनुगमन गमनमा त्यही गाउँपालिकाको अध्यक्ष त्यसपछि प्रशासकीय प्रमुखहरू आउनुभएको थियो सर, कृषिको हाकिमहरू आउनुभएको थियो।
1: पहिले यो बारीमा गहुँ मकै छर्दाखेरि त सायद 6 महिना नै खान पुग्थ्यो?
2: पुग्दैन थियो सर। यो जुन हामीले यो टनेल स्थापना गरेका छौँ त्यतिभरिमा अनाज कति हुँदो होला र 2-3 मुरी हुँदो होला, 2-3 मुरी अन्नको चाहिँ हामीले पैसैमै ढाल्न पर्यो होइन सर। पैसामा ढाल्दाखेरि 3 मुरी अन्नको 3,000 रुपियाँको दरले 9,000 रुपियाँ मात्रै पर्यो। 9,000 रुपियाँको उत्पादन त मेरो एउटै टनेलबाट हुन्छ, त्यो बाँकी टनेलहरू त अनाज भनेर उपरान्त त
1: जस्तो यसलाई अझ विस्तार गर्ने पनि छ सोच भाडामा जग्गाहरू लिएर केही गरेर।
2: भाडामा त यस्तो छ सर, हाम्रो यतातिर खासै भाडामा दिनुहुन्छ, भाडामा दिने मान्छे भेटाउने हो भनेपछि यही सेरोफेरोमा त हुन्न, त्यसपछि बाहिर फेरि आफूले भ्याइन्न। हजुर सर,
1: पानीको के छ सुविधा? राम्रै छ
2: पानीको सुविधा, आफै यही पाइपबाट ल्याएको छ हामीले बोर्डन। यो यही हजुरले भने जस्तै जलवायु परिवर्तनको कारणले गर्दाखेरि पानीहरू सुक्ने, मुहानहरू सुक्ने कारणले गर्दाखेरि मुहानहरू भर्खर अस्ति मात्र सुकेको थियो सर। त्यसपछि यो पानीले डाइरेक्ट खोला, हाम्रो छुट्टै मूल मुहान थियो क्या सर, एकजना स्थानीय छिमेकी हुनुहुन्छ उहाँको खरहरीबाट ल्याएको थियौँ, त्यो मुहान सुकिसकेपछि यही खोलाबाट ल्याएको थियौँ, त्यसपछि पानी परिदिइहाल्यो, अहिले पानी बन्द भइरहेको छ सर।
1: अनि खोलामा त छ?
2: खोलामा त छ सर।
1: अब मान्छेले भन्छ नि अब यो कृषि पेसा गर्नको लागि पानी र मल, माटो माटो पनि एकदम राम्रो हुनुपर्छ, सबैभन्दा त मल एकदम धेरै चाहिन्छ भन्छ नि। हो
2: हजुर, हो सर।
1: मल
2: जल र श्रम यही 3 मिल्नु पर्यो सर।
1: अब यो पछिल्लो समय एउटा कुरा ऊ पनि छ कि, जस्तो यो हाइब्रिड भन्ने कतिपय कुराहरू आउँछ नि, अब यी कुराहरूले राम्रो उत्पादन नदिने, राम्रो नफल दिने, त्यस्तो समस्याहरू पनि आउँछ कृषकलाई, कहिले काहीँ अप्ठ्यारो परिरहेछ त्यस्तो बिउ खरिद गर्दाखेरि भन्ने छ होइन। लोकल उत्पादनले त्यति राम्रो उत्पादन नदिने यस्ता कुराहरू छ के छ, योमा केही छ यहाँको अनुभव?
2: यसमा हाइब्रिड बिउहरूमा त म आफै कृषक हो सर, मैले पनि हाइब्रिड बिउहरू प्रयोग गरेको छु सर। यसले हाइब्रिड बिउहरू प्रयोग गर्दाखेरि पछि कालान्तरमा कुनै जस्तै अहिले तेलको अभाव भएर चाहिँ तेल महँगीको महँगी भएको जस्तै जस्तै बाहिर के अरे वर्णशंकर यो हाइब्रिड जातका बिउहरू नेपालमा उत्पादन नहुने, त्यसपछि विदेशहरूबाट आउने बिउहरूलाई चाहिँ रोग दिने हो भनेपछि हामी किसानहरू चाहिँ भोकभोकै मर्ने जस्तो अवस्था आउन सक्छ। त्यसले गर्दाखेरि हामीहरूले हाइब्रिडले भन्दा पनि चाहिँ स्थानीय बिउहरू संरक्षणको लागि लाग्दाखेरि एकदम राम्रो हुन्थ्यो भन्ने जस्तो लाग्छ सर मलाई।
1: बिउ उत्पादन त गर्नु
2: सर, बिउ उत्पादन
1: सिमी के सर? सिमीको बिउ आफू
2: सिमीको बिउ आफै उत्पादन गर्छु सर हामीले।
1: सिमी जस्तो पहिलेकोलाई यसलाई बिउको रूपमा नि राखेर अर्को साल रोप्नुहुन्छ?
2: हजुर, अहिले चाहिँ किनेको छौँ सर, हामीले चाहिँ जस्तै कस्तो हुन्छ भनेपछि अहिले राखेको बिउहरूलाई चाहिँ अर्को पटक राख्दाखेरि पनि राम्रो उत्पादन हुन्छ, दोस्रो पटक राख्दाखेरि राम्रो उत्पादन, तेस्रो पटकदेखि उता चाहिँ उत्पादन अलिक ह्रास आउने भएको हुनाले यो प्रशासनले गर्दाखेरि अरू सिमीहरूबाट प्रशासनले गर्दाखेरि बिग्रिने भएको हुनाले चाहिँ बिउ फेरिरहन्छौँ सर हामीले।
1: अनि यो अगाडि छ नि साग,
2: हजुर सर,
1: त्यो चाहिँ यो साग
2: यो बिक्रीका लागि हो सर, यो पालकको हो सर,
1: यस्तै उखेलेर बेच्नुहुन्छ?
2: यस्तै उखेलेर बेच्नुहुन्छ सर, हजुर।
1: त्यो पनि यही स्थानीय बजारमै बिक्री हुन्छ?
2: हजुर सर, स्थानीय बजारमै बिक्री हुन्छ सर। मैले योभन्दा माथि यो टनलदेखि माथि लगाएको थिएँ सर, अहिले लगभग 500 माथि मुठा नै बिक्री गरेँ होला सर।
1: कति जति
2: एउटा मुठाले त त्यस्तै दस मुठा हेरेर हुन्छ सर, 10-15 रुपियाँमा
1: लोकल बजार।
2: लोकल बजारमा त यहाँ त स्थानीयहरू त खासै आफै लगाउँछौँ सर हामीले, स्थानीयमा खासै बिक्री भए हुन्न, त्यसपछि स्थानीय बजार सुजोगमै पुऱ्याइदिनु।
1: अहिले उता देखा थियो त्यो धानको राखेको जस्तो पनि छ, के हो त्यो?
2: हाम्रो
1: हजुर
2: धानको ब्याज नै सर, यो उता पारि खेतकोलाई त्यही धानको के अरे बिउ यतै राखेर उता पुऱ्याइदिन्छौँ सर हामीले।
1: त्यो त यो पनि अलिक जस्तो हुन्छ नि सुक्खा ठाउँमै राखे जस्तो लाग्छ क्या, पानी पानी गनारी खेत भन्ने हुन्छ नि त,
2: त्यो
1: खेतमा धानको प्याज राखिन्छ प्राय।
2: हजुर, स्थानीय बिउ हुने भने चाहिँ हामीले अगाडि त उमै राख्छौँ सर, के अरे हिने ब्याड नै राख्छौँ, त्यसपछि यो हाइब्रिड वर्णशंकर जात भएको हुनाले बिउहरू खेर जाने महँगो परे हुन्छ नि सर, त्यसले गर्दाखेरि बिउहरू खेर जाने भएको हुनाले यो सुक्खा ब्याड राखेको।
1: दिनमा कति घन्टा जति काम गर्नुहुन्छ यहाँ?
2: दिनमा त हामीले त लगभग मिल्ने हो भने त 24 घन्टा नै गर्न सकिन्थ्यो सर, तर हामीले लगभग 12-13 घन्टा जति गर्न सक्छौँ।
1: घेरबार गर्नु भएछ, कसैले अब यो क्षति पुर्याइदिने चोर्ने त्यस्तो त छैन?
2: अँ त्यस्तो छैन सर, अहिले
1: सुरुमा हुन्थ्यो कि?
2: अँ सुरुमा हुन्थ्यो सर, पहिले हुन्थ्यो, अहिले त्यस्तो छैन सर।
1: जस्तो मान्छेले कतिपय ठाउँमा सिसी क्यामेरा राखेर निगरानी गरेर जान्छन् होइन, तर यहाँ खुल्ला रूपमै रहेछ कि, तपाईँको यो घेरबार केही छैन आफ्नो घरमा, जस्तो वरपरको कहिले चाहिँ गाई बाख्रा भैँसी गाई बाख्राहरू फुक्यो भने पशु चौपाईले खाइदिने त्यस्तो हुँदैन, छिटो पुऱ्याइदिनु?
2: अँ त्यस्तो हुन्न सर, अहिले नजिक पहिले बाख्रा पाल्ने त्यसपछि गाई भैँसीहरू पाल्ने चराउने भन्ने हुन्थ्यो सर, अहिले खासै त्यस्तो बाख्राहरू पनि बदुवा किसिमले पाल्नुहुन्छ, प्राय जसले वनमा फुगाएर चाहिँ वन लग्नुहुन्छ, एकजना चराउनुहुन्न सर, त्यसरी त्यस्तो
1: कसैले सर त बिमा अनिवार्य भन्ने छ नि त, बिमा गरेपछि कहिले काहीँ त्यस्तो रोग किराले क्षति पुऱ्यायो भने अनि यो परको विपद हुन्छ नि,
2: हजुर,
1: हावाहुरी अनि यो असिना पानीले क्षति पुऱ्यायो भने क्षति पाइन्छ नि त क्षति
2: पुऱ्याउनु। यो बिमा गर्दाखेरि सर खासै त्यस्तो क्षति पुऱ्यायो भने अब जुन पाउने राहत हुन्छ सर, राहत लिन जाँदाखेरि नै त्यो क्षतिको जुन पाउने राहत हो राहतभन्दा बढी खर्च हुन्छ कि जस्तो लाग्छ, त्यसले गर्दाखेरि बिमा नै खासै त्यस्तो
1: प्रभावकारी
2: मैले। हजुर,
1: यो टनल कति वर्ष ठिक छ एक्चुली बनाउनु भयो भने?
2: यो बाँसको टनल त हाम्रो लगभग 2-3 वर्ष जति टिक्छ सर, यसमा हाम्रो धमिरो लाग्छ कि सर, प्राय बढी धमिरो लाग्ने भएको हुनाले यो बाँस 3 वर्ष जति टिक्छ, यसमा चाहिँ हामीले ट्याक्टरहरूले फालेको मोबिलहरू त्यसपछि प्लास्टिकहरू मिलाएछौँ, त्यसले गर्दाखेरि थप 1 वर्ष जति ऊ गरेछ, नत्र 2 वर्षमै सकिन्थ्यो, 3 वर्ष जति टिक्छ सर।
1: 3 वर्ष
2: हजुर,
1: त्यो फलामकोमा त सबै
2: हजुर पुरै सिमेन्ट छ सर, पेन्टहरू गरेका छौँ।
1: पछि जस्तो यो अलिक ठुलो बनाउनु पर्यो भने सिमेन्टेड गर्दा कति तलसम्म बनाउनु त्यतिखेर अवस्था गर्नु अप्ठ्यारो होला नि त?
2: त्यस्तो हुन्न सर, यो सिमेन्टको त यताउताबाट खनिसकेपछि यो त पुरै निस्किहाल्छ सर,
1: सानो
2: सानो सानो
1: माथिको तिर्पाल,
2: माथिको तिर्पाल 90 GSM तिर्पाल लगभग 3 वर्ष जति टिक्छ सर, यो 120 GSM तिर्पाल चाहिँ 5 वर्ष 6-7 वर्ष टिक्ने रहेछ सर, मैले सुरु गरेको टनेलहरू अझै पनि छन्, तिनी 120 GSM टनेलहरूमा चाहिँ उत्पादन अलिक कम हुने रहेछ, त्यसबाट सूर्यको प्रकाश अलिक कम छिर्ने भएको हुनाले उत्पादन हजुर उत्पादनमा अलिक ह्रास हुने रहेछ, त्यसले गर्दाखेरि 90 GSM ठिक छ, 90 GSM चाहिँ लगभग 3 वर्ष चाहिँ ठिक छ,
1: त्योभन्दा बढी हुँदैन
2: सर हजुर।
1: कति महँगो हुन्छ त्यो?
2: यो हामीले
1: जस्तो एउटा टेनको लागि एउटा सिम्बल कति हजार पर्छ?
2: लगभग 6,065 पर्छ सर।
1: पाउँछ
2: पाइन्छ सर। हजुर, अहिले स्थानीय सरकारले चाहिँ 50% अनुदानमा दिनुभएको थियो। लगभग 3,032 कति जति परेको छ है?
1: 50% मल्सिङ पनि अप्लाउनुहुन्छ?
2: मल्सिङ हजुर सर, मल्सिङ पनि दिने अप्लाउनुहुन्छ मानले। मल्सिङ पनि 50% अनुदानमै दिनुभएको थियो।
1: त्यो त अर्को चाहिँ रिज हुन्छ
2: हुन्न सर? हजुर, एकपल्ट
1: कति सस्तो छ, महँगो छ
2: त्यो? जस्तै सबै बारीको लागि मेरो लगभग 2 रोलले पुग्छ होला सर। त्यसमा एउटा एउटा रोलमा चाहिँ 400 मिटर हुन्छ।
1: 400 मिटर भने कति रुपियाँ मिटर पाइन्छ?
2: 65,000 जति पर्छ सर
1: एउटालाई।
2: एउटाले आएछ
1: त्यो भयो भने झारसार आउँदैन होइन?
2: आउँदैन, एउटा एउटा मलहरू बाष्पीकरण भएर उडेर जान पाउँदैन सर। त्यसपछि एउटा फेरि जङ्गलहरू उम्रिन पाउँदैन, जङ्गलहरू नउम्रिन पाउँदाखेरि किसानको चाहिँ श्रम बचत हुने भयो। त्यस्तो हुन्छ।
1: प्रायोगिक यो मल छ नि, कसरी उत्पादन गर्नुहुन्छ? गाई भैँसी पाल्नु भएको छ?
2: गाई भैँसी छन् सर मेरा, गोरु छ, त्यसपछि गाई आँटेर भैँसी छ, त्यसपछि बाख्राहरू छन्। तिनीहरूको पिसाब सङ्कलन छ सर, पिसाब सङ्कलन गरिसकेर बारीको ठुलो ड्रममा मलहरू बनाउने गर्छौँ सर।
1: हामी अहिले त परिवारको सबै सदस्य पनि हजुर जतिकै निपुण भइसक्यो
2: हुनुहुन्छ।
1: बाहिर गए पनि यहाँ पानी राख्ने कसरी, पानी यो जस्तो किराकाटीमा कसरी बचाउने सबै कुराहरू उहाँहरूलाई अनुभव जानकारी छ। कति पढ्नु भएको छ हजुरले?
2: मैले धेरै पढाएको छैन सर, 8 क्लास मात्रै पढेको, पढ्न पनि खासै पाइएन।
1: नजिकै
2: स्कुलमा त्यस्तै छ, घरको स्थितिले पनि, त्यसपछि यो के अरे त्यस बेलामा त यो सशस्त्र द्वन्द्वले गर्दाखेरि पनि खासै पढ्न पाइएन सर।
1: त्यो पनि कारण बाहिर जानु पर्दैन।
2: हजुर,
1: अनि अब यो सुरुमा हुन्छ नि, अब यहाँले अगाडि पनि जोड्नु भएको थियो बहुलाई स्त्री भनेर, कतिले ती मान्छेसँग अहिले भेट हुन्छ होला दिनके पनि, नातेदार पनि हो, छिमेकी
2: भेट हुन्छ? तर तैँले जाने रहेछ र पो यसरी गरिस्, यसरी राम्रो उत्पादन हुने रहेछ। उहाँले धेरै टाइम पनि लागेन सर, मैले त्यो उहाँले भनेको एक उत्पादन ल्याइसकेपछि त्यसमा त राम्रो भएन, दोस्रो उत्पादन लिँदाखेरि टमाटर लटरम्म फलेको देख्नुभयो, त्यसपछि त्यही उत्पादन नै भन्नुभयो, ओहो बौलेर त रहेनछ म रहेछु, त्यसपछि यस्तो राम्रो उत्पादन गर्ने रहेछ हुने रहेछ भन्ने कुरो भयो।
1: पहिलो उत्पादनमै राम्रो नहुँदाखेरि, पहिलो पाइलामै ठेस लाग्दाखेरि निराश अलिकति हरेस खानुभयो भन्दा कि मैले बेकार त्यो पाक्दै गरेको बाली काटेर यतातिर गलत ठाउँमा खुट्टा राखेछु भन्ने लाग्यो?
2: हजुर, त्यस्तो भएन सर। एकपटक हरेस खाएपछि के ठेस लागेपछि अर्कोपटक उठेर हिँड्ने सक्ने क्षमता राख्नुपर्छ भन्ने मनमा साहस जाग्यो सर। त्यसपछि दोस्रो पटक पनि फेल भयो भने चाहिँ अर्कोपटक देखि जाला भन्ने कुरो भयो। त्यसपछि अर्कोपटकको एकदम राम्रो उत्पादन भयो। त्यसपछि त्यसपछि लागेको छैन सर, त्यसपछि लागेको छैन। हजुर, त्यो विभिन्न स्थानीय निकायहरूबाट तालिमहरू, त्यसपछि प्राविधिक सहयोगहरू पाइराखे, त्यसपछि भएन सर।
1: अहिले त यो बारेमा धेरै भित्रभित्र पढेको भन्दा पढेकोलाई धेरै कुरा जानकारी हुन्छ भन्छन् नि।
2: हजुर सर,
1: हजुरलाई त अब यो त भित्रभित्र धेरै अध्ययन गरिसक्नु भयो नि त।
2: हजुर,
1: भनेपछि जानकारी धेरै छ अहिले त,
2: जानकारी
1: कस्तो बेलामा कुन मल प्रयोग गर्ने, पानी कतिखेर राख्ने, कति दिनको फरकमा पानी राख्ने, अनि काँचसाँच गोल गोडमेल कसरी गर्ने, अनि जस्तो आफूले बनाएका यहाँको लोकल लेभलका किरा मार्ने औषधिहरू भनौँ न लोकल, त्योलाई कसरी प्रयोग गर्ने सबै जानकारी भयो।
2: हजुर छ सर,
1: मात्रा मिलाउनु सबै थाहा छ।
2: हजुर, यो पढेर त कहिले पनि सकिन्न होला सर, अनुभव लिएर त कहिले पनि सकिन्न होला, कहिले काहीँ आफूसँग भएको अनुभवहरू अरूलाई बाँड्ने, त्यसले अरूबाट भएका अनुभवहरू आफूले लिने पनि हुन्छ। जस प्राय जसो यो रोग किराहरूलाई कसरी निर्मूल पार्ने भन्ने कुरो आइडियाभरि छ।
1: अब जस्तो यसो हामी पनि आउँदै गर्दा देख्यौँ होइन, अलिअलि सबैको घर वरिपरि करेस्ता बारी त देख्यौँ, अलिकति व्यावसायिक हिसाबले व्यावसायिक रूपमा हजुरको देखियो, अरूको खासै देखिएन। किन यो यसरी आमदानी हुन्छ भन्दा भन्दै थाहा पाउँदा पाउँदै पनि किन फेरि यतातिर हाटा लिएर हामी मान्छेन उयो गहुँ काटेको मकै छरेको त्यही भेट्यौँ हामीले होइन
3: हजुर सर
1: त्यतातिर किन चासो छैन अरू त
2: खै सर त्यो उहाँहरूको
1: छिमेकीहरूसँग
2: गफ हुन्छ सर यस्तो गर्दाखेरि आदिवासमा उत्पादन हुन्छ भनेर नि उयो अनुभव छैन भन्नुहुन्छ अनुभव त हामीबाट सेयर गर्ने हुन्छ भइहाल्छ हामी सिकाइदिन्छौँ भन्नुहुने कुरो हुन्छ त्यस्तो गर्न सकिन्न झ्याउ हुन्छ भन्नुहुन्छ झ्याउ मान्नुहुन्छ अरूले
3: त्यसपछि
1: सजिलो त्यही नै भयो होइन
2: तर झ्याउ त झ्याउ चाहिँ यस्तो झ्याउ सहन नसक्नु होला सायद
1: अनि के छ कृषि ज्ञान केन्द्रबाट पनि आउनुहुन्छ
2: कृषि ज्ञान केन्द्रबाट पछिल्लो समयमा आउनु भएको छैन सर जस कुनै गोष्ठी तालिमहरू भयो भने चाहिँ जान पाउनुहुन्छ के गर्नुहुन्छ भनेर सोधिराख्नुहुन्छ
1: अब स्थानीय सरकारले जस्तो यस्तो गर्ने कृषकहरूलाई कहिले काहीँ पुरस्कृत गर्ने होइन अनुदान त दिइराखेको कुराहरू आयो पालिका भरिकै जिल्ला भरिकै जिल्ला ज्ञान केन्द्रले होला स्थानीय सरकारले पालिका भरिको होला कसले राम्रो गरेको छ त्यसलाई पुरस्कृत गर्ने व्यवस्था गर्यो भने अझै राम्रो अझै ऊर्जा बढ्थ्यो होला त्यो सुरुवात गरेको छ स्थानीय सरकारले
2: स्थानीय सरकारले गरेको छ सर योभन्दा अगाडि लगभग 78 सालमा आएको थियो मलाई एकपटक पुरस्कार भएको थिए के अरे पालिकाको उत्कृष्ट कृषक भनेर 10,000 जति सहयोग भएको थियो पुरस्कार भएको थियो
1: कति खुसी हुनुभएको थियो
2: त्यसो त खुसी भएको थियो सर
1: पहिलो पुरस्कार
2: थियो सर हजुर
1: अनि त्यसमा कहिले चाहिँ पालिकाको प्रमुख आएर पनि राम्रो गर्नुभएको रहेछ है तपाईँले भन्दाखेरि कति आफूलाई ऊ हुन्छ आफूले गरेको कामप्रति सन्तुष्ट हुन्छ
2: सर पालिकाको के अरे पालिकाको प्रमुखहरू त्यसपछि यही वडाबाट त्यसपछि गाउँ के अरे ज्ञान केन्द्रबाट सरहरू आएर यता राम्रो गरेछस् भन्नु पनि त्यसपछि आएर आफ्नो बारीमा यसरी हजुरी जस्तै पत्रकारहरू चाहिँ आएर प्रत्यक्ष आफ्नो किसानको बारीमा आएर यस्तो फिल्डमा किसानको अन्तर्वार्ता लेख्दाखेरि एकदम गर्व महसुस हुन्छ सर किनभनेपछि किसानहरूले थप ऊर्जा हुनेछ के सर हजुरहरू पनि मालाश्री एफएमबाट चाहिँ लगभग 2-3 जति इन्टरभ्यू दिनुभएको थियो सर मेरो हजुरहरू आइदिँदाखेरि अहिले त्यसमा योभन्दा अझै व्यवस्थित तरिकाले चाहिँ योभन्दा अझै राम्रो तरिकाले गर्न पाउँदाखेरि एकदम राम्रो गर्विलो महसुस हुन्छ सर
1: त्यस्तो कुराकानी हेरेर सुनेर कहिले फोन गर्नुहुन्छ कसैले
2: फोन गर्नुहुन्छ सर हजुर
1: खुसी लाग्छ
2: हजुर खुसी लाग्छ सर हजुर
1: बाहिरको तालिम के छ कहाँ कहाँ पुग्नुभयो एउटा त कुन जिल्ला
2: यो काभ्रे प्लान्टसँग गएको थियो सर एउटा काभ्रेमा त्यसपछि गाउँपालिकाबाट चाहिँ यता मेग्दीमा त्यतातिर भ्रमणहरू गएको छ
1: राख्नको लागि
2: हजुर हेर्नको लागि सर
1: अब पश्चिमको समय भनिन्छ नि जस्तो हजुरले त गर्नुभयो गाउँभरिमा नै एकै प्रकारको कुनै पनि बारी फलफुल होला तरकारी होला त्यो उत्पादन गर्ने भने बाहिरबाट ठुला गाडीहरू आएर एकैचोटि लैजानको लागि सजिलो हुन्छ बजार पनि पाइन्छ यो खुद्रा रूपमा बेच्नु पनि झ्याउ हुन्छ भन्ने कुराहरू छ त्यतातिर सरकारले अलिकति प्रमोट गर्न नसके हो कि स्थानीयको त अगाडि कुरा गर्नुभयो होइन हामीसँग ज्ञान क्षमताकै कमीकै कारणले हामी त्यता जान सक्दैनौँ कि भनेर भन्नुभयो त्यो गर्न पाए राम्रो हुन्थ्यो होइन
2: त्यो पकेट क्षेत्र बनाएर जस्तै यो एरियाले कुन उत्पादन गर्दाखेरि राम्रो हुन्छ त्यसपछि कुन बाली गर्दाखेरि राम्रो हुन्छ भनेर पकेट एरिया बनाएर गर्दाखेरि चाहिँ उताबाट व्यापारीहरू आउँदाखेरि आएर लग्दाखेरि पनि गाडी भरिने एकदम राम्रो हुन्थ्यो सर त्यसपछि हामी किसानहरूले पनि जस्तै अहिले चाहिँ उता बाहिरबाट आउने जस्तै फलफुलहरू तरकारीहरू रोक्दाखेरि स्थानीय बजारहरूमा बढी महँगो बिक्री भयो भनेर मान्छेहरूले के अरे आर्थिक चाप परिरहेको छ त्यसले गर्दाखेरि हामी किसानहरूले पनि यही हो मौका बाहिरबाट सरकारले रोकिदिएको छ हामीले पैसा पार्ने मौका यही हो भनेर बढी मूल्य लिन भएन चाहिँ आफ्नो श्रम त्यसपछि त्यसपछि आफूले गरेको लगानी त्यसपछि मलाई यति भए पुग्छ भनेर चाहिँ व्यापार गर्दाखेरि राम्रो हुन्थ्यो भने जस्तो लाग्छ मलाई
1: कहिले सरकारसँग यो प्रस्ताव लगेर जानुभएको छ जस्तो गाउँभरि हामीले एक प्रकारको यसरी गर्न सकियो भने हामीलाई सजिलो हुन्छ, त्यसको लागि स्थानीय सरकारले पनि केही पहल कदम गरिदिनु पर्यो भन्ने हिसाबले
3: हजुर भनेका छौँ सर। तर स्थानीय सरकारले पनि भन्नुहुन्छ स्थानीय सरकारमा यस्तै कार्यक्रमहरूमा जाँदाखेरि पनि स्थानीय सरकारले यस्तो गरिदिनु भएपछि राम्रो हुन्थ्यो भनेर भन्नुहुन्छ, तर हामी स्थानीय कृषकहरूले पनि यसमा जाँड गर्न सकेका छैनौँ। नत्र भने स्थानीय सरकारले तपाईँहरूले यहीँ उत्पादन गर्नुहोस्, यहीँ उत्पादन गरेको उत्पादनलाई चाहिँ यहीँ बिक्री गरिदिने भएको हाम्रो हो, हाम्रो भन्दा नि बाहिरबाट आउने उत्पादनहरूलाई रोकिदिन सक्छौँ हामी भनेर भन्नुहुन्छ, तर हामीले चाहिँ उत्पादन गर्न सकेका छैनौँ सर।
1: अब हामी यो कुराकानीको अन्त अन्ततिर छौँ होइन
3: सर,
1: परिवारको भूमिका त महत्वपूर्ण नै हुन्छ सफल हुनलाई, जुनसुकै काममा पनि कृषि होस् अन्य कुनै क्षेत्रमा पनि।
3: हजुर सर,
1: सुरुवातीमा यहाँले पाल्दै गरेको गौबालीलाई उखालेर फाल्दाखेरि काटेर फाल्दाखेरि परिवारमा कुनै कलहको सुरु भएको कुन यस्तो गरिस् भन्ने कुरा बिचमा पहिलोपल्ट चाहिँ जुन उत्पादन थियो त्यो राम्रो नहुँदाखेरि यतातिर नगरेकै त्यो हुन्थ्यो भन्ने हिसाबले चाहिँ त्यस्ता निराशापरका कुराहरू परिवारबाट आयो।
3: त्यस्तो आएन सर, त्यस्तो आएन, परिवारले एकदम सपोर्ट गर्नुभएको छ सर, मेरो घर परिवारले पनि त्यस्तो भएन।
1: कतिपयका छोराछोरीहरू आमा बुवाको पेसाप्रति लाग्दैनन् होइन, वफादार पनि नहुने नलाग्ने त्यो बाटोमा नहेक्ने हुन्छ, तपाईँको त्यो समस्या छ?
3: त्यस्तो छैन सर, मेरो त्यो परिवारको सहयोगले नै यस्तै पुगिरहेको छ सर। परिवार के बढ्दो विद्यार्थी भएकोले गर्दाखेरि जे होस् बिदा 4 बजे पछाडि हुन्छ या 3 बजे पछाडि हुन्छ, त्यो समयले ख्याल गरिदिनु पर्ने हुन्छ। त्यसपछि बिहानको समयदेखि स्कुल जाँदासम्मको समय, त्यसपछि बिदाको समय शनिबार शुक्रबारको आधा दिन भन्ने हुन्थ्यो, अहिले त झन् आइतबार र शनिबार भन्ने 2 दिन भइहाल्छ। त्यसपछि परिवारको विद्यार्थी केटाकेटीको सहयोगले नै सहज भएको छ सर।
1: यहाँलाई पनि विशेष धन्यवाद, महत्वपूर्ण आफैमा पनि व्यस्त हुनुहुन्छ होइन, त्यसको त्यसको बावजुद पनि हामीलाई महत्वपूर्ण समय दिनुभयो, विशेष धन्यवाद।
0: कार्यक्रम सुनिल स्मृति डायरीमा अहिले तपाईँले सुन्नुभयो सुनिल स्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोटमा रहेको अमर कृषि तथा पशुपन्छी फर्मका संचालक इन्द्रबहादुर थापा छेत्रीसँग गरिएको कुराकानी। उक्त कुराकानी सुन्दा सुन्दै हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौं। आजको कार्यक्रमको हाम्रो सामग्री हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि सुनिल स्मृति गाउँपालिकाको कार्यालयमा र तपाईँले अहिले सुनिरहनु भएको रेडियोमा पनि सुझाव पठाउन सक्नुहुन्छ। उचित सल्लाह सुझाव प्रतिक्रियालाई हामी कार्यक्रममा स्थान दिनेछौ। हौस् त, यतिन्जेलसम्म हामी सँगै रहनुहुने तपाई र सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मीहरूलाई धन्यवाद। अर्को श्रृंखलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पनि बिदा हुन्छु, रेडियो सुन्दै रहनुहोस्। नमस्कार।
4: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी
1: FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय संघ

0: सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस। नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जर्जला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
1: लीज दर्ता र दर्तित्वको सम्बन्धमा त्यसो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
0: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च

0: र कम पाउने 2 अर्ब रूपियाँ बचत। काठमाडौँका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 सम्म अस्थायी बसोबास सहायता दिइने।
1: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड। गाउँको विकासमा बजेट मौन।
2: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
0: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
3: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
5: मुद्दाहरूको दर्जीको आदेश इत्यादिका रोकिएको हो कि भन्ने कुराहरू गर्नु भएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्जीको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यस्तो चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
4: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4थो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजु गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
1: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तुर्किएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
4: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै र स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकताले आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
6: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानी कन्या स्कूलको प्रयोग एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन।
7: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
8: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
9: अनुदान र ऋणको भेद संसदलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
2: सिद्धान्त प्रथाइन त त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
4: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएमसँग कुरा गर्दै अर्थविज्ञ दिल्लीराज खनाल,
10: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई लाग्छ।
11: बेरोजगो बढेको छ, मध्यपूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रे साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
10: एकदम कस मूलको कुरा उठाउनु भयो। अब मैले त्यसैले पनि अनुत्पादक खर्च गर्छ भनेको कारण त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, पर्यटनमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भनिहाल्छ, जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भाव्यता अध्ययनै भएको छैन। सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजना त्यो रकम अर्कोतिर रकमान्तर नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गर्ने गरिरहनु भएको छ, छुटको पनि धेरैवटा रेक कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ। यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्प्लोसनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ, यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
4: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने, आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव पर्ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगम ट्रस्टको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। ताजा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ। बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
12: झन्डै 300 जति बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेको चाहिँ ठूलो संख्या हो।
13: 1400 भन्दा बढ़ी बालबालिका प्रभावित, रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला, संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमानदारीता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यसको आदेश दिएको हो। बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा 2 महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो। बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
16: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ फेला भयो। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
13: डुडुवा गाउँपालिकामा 3,845 बालबालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
17: जति हुन्छ सानैमा वृद्धि विकास हुन्छ, 2 वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको पनि हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नु।
13: राप्ती सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
18: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनस्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
13: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्बर सुनार।
12: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको 5 वटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिराखेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1,100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
13: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
19: छोरा जन्मे भनेर चाहिँ छोरा बुहारीले पनि अनि त्यसपछि त्यो बसेर पनि पोषणयुक्त खानेकुरा फलफुलहरू हरेक कुराहरू चाहिँ बोली खुवाउने, तर छोरी त अर्थको घर जाने जात हो, यसले किन चाहिँ राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ हाम्रो त्यो तथ्याङ्कले नै।
13: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। नेसु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँकी।
20: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने,
21: बहुकोनी धान 1, बहुकोनी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
20: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञसँगको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
24: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
20: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
11: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ। म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
0: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म छवटा जात रिलिज गरेको छ। सुखा धान एक, सुखा धान दुई, सुखा धान तीन, सुखा चार,
1: नामै सुखा एक, नामै सुखा छन्,
0: सुखा पाँच र सुखा छ छ। त्यसै गरी हामीसँग दुईटा अरू छन्, बहुगुणी धान एक, बहुगुणी धान दुई। त्यसै गरी हामीसँग एक दुईवटा अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ तीन, हरदिनाथ दुई, हरदिनाथ पाँच छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
1: यहाँले भन्नुभएको सुक्खा एकदेखि छसम्म, त्यसपछि हरदिनाथको कुरा गर्नुभयो, यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि?
0: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्। तिन ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कृषक, केही कम्पनीहरू छन्, सिड कम्पनीहरू, बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
1: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यस्तो?
0: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुखा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
1: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
0: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान तीन देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुक्खा एक दुई चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुक्खा तीन मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले यस सुक्खा तीनलाई रोजेका छन्। त्यसै गरी अर्को चाहे सुक्खा धान छ पनि हो। सुक्खा धान छमा चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
1: तराईको लागि त धेरै राम्रो, यदि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो, डुबान पनि सहने
0: हजुर। यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरदिनाथ पाँच छ, हरदिनाथ दुई छ, तीन छ, यिनीहरू 115-125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौ। त्यसै गरी सर्जु 52 छ। सर्जु 52 चाहे मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्। त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
1: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
0: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौ, बढी उत्पादन पाउन सक्छौ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन्, होइन, जसले गर्दा उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो
21: यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मालमा पार्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
1: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
21: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भन्ने। त्यसको लागि पूर्वतिर तरहरा एक हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू एक दुई तिन हुन सक्छन्, होइन तिन सबभन्दा राम्रो हो। त्यस्तै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदीनाथ पाँच हुन सक्छ, हरदीनाथ तीन हुन सक्छन्, सुक्खा तीन छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सब्जी बाहुन, सुक्खा तीन, बहुगुनी दुई, यी जातहरू छन्। अलिक उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाडका केही भागहरू छ, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौँ।
1: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
21: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टाढा स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। तीन किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप
1: गर्दा
21: बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मङ्सिरसम्म धान पाक्छन्। 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
3: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड छ र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, 10 जनाको मृत्यु, 1,000 किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाडौँमा हुने भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
6: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
7: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमलसेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: फास्ट ट्र्याकमा प्रधान न्यायाधीशको नाम अनुमोदन आजै शपथ। न्यायपालिकाभित्रको विवाद नयाँ नभएको विज्ञको प्रतिक्रिया।
0: युवाहरू विदेशी न आन्दोलन गर्नुपर्ने अवस्थामा रासोपा सांसद कार्की विवादको चंगुलमा छानबिन गरी कार्यवाही गर्न माग।
1: उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। असार 1 गतेदेखि कक्षा 11 पठन पाठन थाल्ने सरकारको निर्णय। नयाँ भर्ना खुला।
0: ट्रम्प र नेतान्याहुको हत्या गर्नेलाई पुरस्कार दिने इरानको तयारी। आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोक्ने ट्रम्पको घोषणा।
1: र काभा महिला भलिबल च्याम्पियनशीपका लागि कजाकिस्तानको टोली नेपालमा। आईपीएलमा टस हारेर लखनऊ ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नयाँ सरकार बनेको करिब 2 महिनामा न्यायपालिकाले नेतृत्व पाएको छ। निवर्तमान प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतको कार्यकाल गत चैत 17 गते सकिएको थियो। 65 वर्ष उमेर हदका कारण उहाँ अनिवार्य अवकाशमा गएपछि पहिलो नम्बर वरियतामा रहनुभएकी न्यायाधीश सपना मल्ल प्रधानले कार्यवाहक प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको थियो। त्यसको करिब 1 महिनापछि वर्तमान सरकारले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउने गरी अध्यादेश ल्याएको थियो। सो परिषदले वरियतामा 4 नम्बरमा रहनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। शर्मालाई संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा अनुमोदन गरेको छ। आज बिहानै शुरू भएको समितिको बैठकले एकै दिन 16 उजुरीमाथि छलफल गरेको थियो। सत्तापक्षले हतार हतार नाम अनुमोदन गर्न खोजेपछि विपक्षी दलका सांसदले असहमति जनाएका थिए। यद्यपि समितिको बैठकबाट अनुमोदित भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका शर्माले बेलुकी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्नुभएको छ।
1: नयाँ प्रधान न्यायाधीश सिफारिश प्रकरणले पछिल्ला केही दिन सर्वोच्च अदालतभित्रकै काम कार्यवाही प्रभावित भएको छ। कायम मुकायम प्रधान न्यायाधीश मल्लले सर्वोच्च प्रशासनलाई दिएको लिखित आदेश कार्यान्वयन नभएपछि न्यायपालिकाभित्र स्पष्ट कित्ताकाट देखिएको हो। शर्मा विरूद्ध दायर रिट निवेदन अदालत प्रशासनले दर्ता नगरेपछि कामु प्रधान न्यायाधीश मल्लले हिजो दिउँसो 1 बजेसम्म निवेदन दर्ता गरी आजका लागि पेशी तोक्न लिखित आदेश दिनुभएको थियो। कर्मचारीले नमानेपछि अदालतभित्रको शक्ति संघर्षप्रति सामाजिक सञ्जालमा पनि धेरैले चासो व्यक्त गरेका थिए। तर जानकारहरू भने यो घटनालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन्। संविधानविद काशीराज दाहालले यसलाई कुनै विवाद वा कित्ताकाट भनेर व्याख्या गर्नु उचित नहुने बताउनुहुन्छ। पञ्चायतकालको एक उदाहरण पेश गर्दै उहाँले कार्यपालिका न्यायपालिका र विधायिकाको बीचमा बेला बेलामा विवाद उत्पन्न हुने गरेको बताउनुभयो।
3: न्यायपालिका कार्यपालिका न्यायपालिका विधायिकाका बीचमा बेला बेलामा विवादहरू उत्पन्न हुने गर्छन्। 2037 सालमा राष्ट्रिय पञ्चायत हुँदा पनि न्यायालय र राष्ट्रिय पञ्चायतको बीचमा विवाद उठ्यो। त्यो बेला पनि निरूपण के भयो भन्दाखेरि पञ्चायतले गरेका काम कार्यवाही पनि सर्वोच्च अदालतले बदर गराउन सक्छ, राष्ट्रिय पञ्चायत चाहिँ एउटा सल्लाहसभा मात्रै हो, सर्वोच्च अदालत चाहिँ सर्वोच्च अदालत हो भन्ने व्याख्या 2035 सालमा सर्वज्ञ रत्न प्राधार विरुद्ध पञ्चायतको मुद्दामा व्याख्या हो। त्यस्तै बेला बेलामा यस्ता प्रश्नहरू उठ्छन्।
1: पूर्व न्यायाधीश बलराम केसीले अहिले नै निष्कर्षमा पुग्न हतारो हुने बताउनु भएको छ। नयाँ प्रधान न्यायाधीश आएपछि अनावश्यक विवाद भन्दा पनि न्यायपालिकालाई प्रभावकारी रूपमा अघि बढ़न दिनुपर्ने उहाँको धारणा छ।
3: अब अहिले पर्खर हेरौँ बाबा, अहिले त्यसरी भनिहाल्न मिल्दैन। अहिले ज्यादै ज्यादै तपाईँको हतार र उत्तौलो हुन्छ। अहिले नयाँ मान्छेलाई काम गर्न दिनुपर्छ, अहिले विवाद ल्याउनै हुँदैन।
1: यद्यपि नेपाल बार एसोसिएशनले भने वरिष्ठताको दोस्रो नम्बरमा रहनुभएका न्यायाधीशलाई छोडेर चौथो नम्बरका न्यायाधीशको नाम प्रधान न्यायाधीशमा सिफारिश गरिएको विषयलाई गम्भीर रूपमा लिएको छ। बार अध्यक्ष विजय प्रसाद मिश्रले नयाँ प्रधान न्यायाधीश आइसकेको अवस्थामा व्यक्तिगत रूपमा कसैसँग विवाद नरहेको स्पष्ट पार्दै न्यायपालिकामा कार्यपालिकाको प्रभाव पर्न नदिन आफूहरू सचेत रहने बताउनुभयो।
4: न्यायपालिका विधि विधान अनुसार चल्छ। 20-30 न्यायाधीश पछाडि गएको न्यायाधीश ल्याइएको छ, कारण युक्ति त केही छैन। तर आइसक्नुभयो, आइसकेको कारणले गर्दा बारको व्यक्तिगत झगडा कहिले कसैसँग थिएन, हुँदैन। अब न्यायपालिकालाई स्वच्छ सफा गर्नलाई उहाँको के योजना छ त्यो हामी हेर्छौ, त्यसलाई अध्ययन गरेर हामी डोएको उद्देश्य न्याय पार्ने भएको हुनाले कार्यपालिकाको छाया न्यायपालिकामा पत्न नदिनु, भ्रष्टाचार मुक्त न्यायपालिका बनाउनको लागि हामी सधैँ लागेका छौँ लाग्छौ।
0: रोजगारीका लागि नेपाली युवाहरू युद्धग्रस्त देशमा जान समेत आन्दोलनमा उत्रिनु परेको छ। पढ्दै कमाउँदै शैक्षिक कार्यक्रममा इजरायल गएका कञ्चनपुरका विपिन जोशी हमासको कार्यवाहीमा मारिएका थिए। विपिनको मृत्यु पुष्टि भएको वर्ष दिन नपुग्दै अन्य युवाहरूले काठमाण्डुमा सोही देश इजरायल जान पाउनुपर्ने माग गर्दै सड़क प्रदर्शन गरेका छन्। देशभित्र पर्याप्त मात्रामा नयाँ रोजगारीको सृजना नहुँदा ईपीएस भाषा परीक्षा पास गरेकाहरूले दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन्। यसै गरी जापान लगायतका देशमा वर्षेनी लाखौं विद्यार्थी गइरहेका छन्। जेएनजी आन्दोलनपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि युवालाई आश्वस्त पार्न छोडेर थप 16 देशसँग श्रम सम्झौताका लागि प्रस्ताव गरेको छ। एक सामग्री सहकर्मी दिनेश सोसीबाट।
5: इजरायल जान योग्य भए पनि गोलापट्ट छनौट गर्दा नपरेका युवाले आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्। दुई वर्षदेखि पर्खदा पनि पालो नआएको भन्दै उनीहरूले छुट्टै कोटाको व्यवस्था गर्न माग गरेका छन्। आन्दोलनकारी मध्येका एक युवराज वनले प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरूलाई छोडेर वैदेशिक माफियाको इशारामा नयाँ भर्ना लिने तयारी भएको आशंका व्यक्त गर्नुभयो।
6: अहिले भनेको चाहिँ सीमित ट्रेनिङ सेन्टरहरू, वैदेशिक माफियाहरू, यो बाहिरी चर्खेलहरूबाट सञ्चालित भएर हाम्रो मागलाई सुनवाई नगरिकन नयाँ खुल्दैछ भनेर जुन मिडियावादी सरकारको तर्फबाट गरियो, यो सरकारले गर्न लागेको कार्यक्रमलाई चाहिँ स्थगित गरेर हाम्रो माग सुनवाई होस् भनेर हामी सम्पूर्ण साथीहरू एकजुट भएर यहाँ आएको।
5: इजरायलका लागि करिब 2300 नयाँ कोटा खुल्ने चलेपछि पुरानो प्रक्रियामा सहभागी हुनुपर्ने माग गर्न थालेका हुन्। प्रदर्शनमा सहभागी अर्का युवाले आफूहरूको मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेका छन्।
7: टाइम पनि लस भयो, हामी शारीरिक मेन्टली रूपमा एकदमै तनाव भयो, स्ट्रेस भयो, होइन। त्यही भएर विभिन्न निकायले के भन्छ सम्बन्धित निकायले नै हामीलाई चाहिँ विभिन्न समयमा आश्वासन देखाएको थियो, प्रतिबद्धता नै जनाएको थियो, तपाईँहरूलाई लान्छौँ, तपाईँहरू ढुक्क हुनुहोस्, कतिपय साथीहरूलाई चाहिँ अब मेडिकलको लागि रेडी पनि हुनु भनेर भनिरहँदाखेरि अहिले आएर चाहिँ सरकारले हाम्रो कुरालाई चाहिँ नसुनिकन हामीलाई प्राथमिकतामा नराखिकन चाहिँ तोडमोड गरेर नयाँ आह्वान खुलाउने भनिरहेको छ। यसमा चाहिँ हामी असहमत।
5: इजरायलमा हेरचाह क्षेत्रमा काम गर्न जाने नेपाली कामदार गोला प्रथाबाट छनौट गर्ने गरिएको छ। यसअघि गोला प्रथामा 1100 बढ़ी कामदार छनौट हुन सकेका थिएनन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण पीवाले गोला प्रथा गरी कामदार छान्ने भएकाले नेपाल सरकारले केही गर्न नसक्ने श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे बताउनुहुन्छ।
8: 1153 जना भने साथीहरू चाहिँ लटी आउट हुनुभएको थियो। अब हामीलाई पनि चाहिँ जाने व्यवस्था मिलाइदिनु पर्यो, हामी इजरायल जाने इच्छुक छौँ भन्दै हुनुहुन्थ्यो। अब हामीले कुटनीतिक पहलदेखि लिएर त्यतातिर भुटिङ गऱ्यौँ, तर अब अहिले उहाँहरू लटरी आउट भएको हो, उहाँहरूलाई लान सकिँदैन। लटरी आउट भएका साथीहरूलाई चाहिँ अब हुने विज्ञापनहरूमा अब त्यो प्रोसेस पुऱ्याएर फेरि छनौट भने ओके, नभएदेखि त्यसरी लाने प्रावधान उताको नियम कानुनमा पनि हामी सक्दैनौँ भन्ने खालको जस्तो जवाब आयो, होइन। अब त्यो सिस्टम नै उनीहरूको लटरीबाट लानेछ, त्यही भएर चाहिँ जान पाउनु भएन।
5: यद्यपि वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सरकारले 16 मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइसकेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।
8: लेबर एग्रिमेन्टको लागि हामीले त्यसलाई प्रस्ताव पठाएर कल गरिरहेका छौँ, उताबाट कहीँबाट जवाफ आउँदैछ।
5: नेपालले हाल 13 मुलुकसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ। अनौपचारिक तथ्याङ्क अनुसार विश्वका 170 भन्दा बढ़ी देशमा नेपाली श्रमिकहरू काम गरिरहेका छन्। श्रम सम्झौता भएको भन्दा पनि नभएका मुलुकमा ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि जाने भएकाले आर्थिक ठगी र श्रम शोषणको समस्या ठूलो छ। विदेश पठाउनेको ठगी धन्दा बन्द गराउनेतिर ध्यान नदिएको सरकारले थप देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढ़ाएपछि रोजगार व्यवसायी उत्साहित देखिएका छन्। श्रम सम्झौता श्रमिकका लागि कानूनी सुरक्षा र अधिकार सुनिश्चितता कायम गर्ने प्रमुख आधार भएकाले यो आवश्यक रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरूङले बताउनुभयो।
9: श्रम सम्झौता गर्दाखेरि के हुन्छ भन्दा हाम्रो कामदारले त्यहाँको चाहिँ कानुन नै गर्न पाइयो नि त, बढी सुरक्षित र अधिकारमुखी हुन्छ है कामदार चाहिँ। श्रम सम्झौता कामदारको लागि एकदमै लाभदायक हो। गर्न त त्यति पनि चाहिँ तपाईँको भइरहेछ, अब तपाईँको ह्युमन राइट्सको लागि भ्याउने कानुनले धनी गरिरहेको छ, तर त्यति नै राज्य तर्फबाटै बोथ कन्ट्रीको जिटिजी एग्रिमेन्ट बढी इफेक्टिभ हुन्छ कि भन्ने कुरा क्या।
1: संसदमा पनि खाड़ी मुलुकमा नेपाली नागरिकले भोगेका समस्याबारे आवाज उठेको छ। प्रतिनिधि सभामा राप्रपाकी सांसद खुशबू ओलीले हिजोको बैठकमा उठाएको घरेलु कामदारको विषय आज पनि दोहोर्याउनुभयो। देशभित्र र बाहिर मान्छे बेच्ने एजेन्ट नेटवर्क ध्वस्त पार्नुपर्ने भन्दै उहाँले राजदूतहरूको समेत ध्यानाकर्षण गराउनुभयो।
10: मानव बेचबिखनको उक्त भयावह नेटवर्कको विरूद्ध लड़िरहेका सामाजिक अभियन्ताहरू जसको नाम मैले हिजो पनि लिएको थिएँ, विशाल डल्लाकोटी जस्ता अभियन्ताहरूलाई अहिले कुवेतमा ज्यान मार्ने, झुटा मुद्दामा लागु औषध गाजा वा मदिराको मुद्दा लगाएर जेल हाल्ने धम्की दिइँदैछ। यो धम्की कुनै सामान्य अपराधिक समूहबाट आएको होइन सभामुख महोदय, यो नेपाली चेलीबेटीहरू बेचेर धन कमाउने मानव तस्करहरूको संगठित सञ्जालबाट नै आएको हो।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, टेलिफोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
12: गुणस्तरीय प्लम्बिङको परिवर्तन मार्बल,
13: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन भएको।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्ण कुमार कार्की यति बेला विवादको चंगुलमा फँसेका छन्। नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप उनीमाथि लागेको छ। हिजोको प्रतिनिधि सभाको बैठकमा बोल्न पालो आएपछि सभामुख डोल प्रसाद अर्यालले 3 पटकसम्म बोलाउँदा पनि उनी देखिएनन्। सामाजिक सञ्जालमा उनको काण्ड भाइरल भएपछि आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले उनीमाथि छानबिन गरी कार्यवाही अघि बढ़ाउन माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले राष्ट्रपा सांसद कार्कीमाथि लागेको आरोपले नेपालको संसदकै बेज्जत भएको भन्दै घटनाको छानबिन गरी कार्यवाहीको दायरामा ल्याउन माग गर्नु भएको छ।
15: यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ। यदि हावाका भरमा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि त्यो कुरा सही हुँदैन। यदि यथार्थ हो भने पनि सम्बन्धित मानिनेहरूलाई सिधै कार्यवाहीको दायरामा ल्याउनु।
1: नेकपा एमालेकी सांसद सजिता खातुन सिद्दिकीले मोरङ क्षेत्र नम्बर दुईका सांसद कार्कीको नाम जोडेर आएको उक्त प्रकरणले सिंगो संसदलाई लज्जित बनाएको बताउनु भएको छ। नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय संचार माध्यममा पनि यो प्रकरणमा समाचार आएको उल्लेख गर्दै नेपालको कानून अनुसार अनुसन्धानको माग गर्नु भएको छ। मानव अधिकारको क्षेत्रमा 25 वर्ष काम गरेकाले आफूलाई पनि उहाँको न्यायका लागि फोन आएको उहाँले बताउनुभयो।
16: मसँग यो विषयमा 10 वटा फोन आइसक्यो। उहाँको न्यायको लागि अब के गर्ने भन्ने कुरा, महिलाका लागि बनेको विभिन्न कानूनहरू छन् जुन महिलाको हक अधिकार सुनिश्चित गर्छ, यसै गरी समाजमा महिला र पुरुषलाई समानताको हकका लागि लडिरहेको बोल्ने म एउटा मान्छे पनि हो, तर नेपाल संविधान, नेपालको संविधान 2072 भाग 3 अन्तर्गत मौलिक हकमा 16 देखि 46 मा पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्छ, र मलाई लाग्छ आज हामी एउटा मान्नेका कारणले हामी सबै जवाबदेहितामा उभिएका छौं।
0: संघीय संसदमा आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाका छोटा छोटै बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो। अर्थमन्त्री वाग्लेले सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मात्र होइन सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समेत विपक्षी दलले आलोचना गरेपछि चुनाव जितेर सरकार बनाउन चुनौती दिनुभएको छ। आफूहरूले चुनावमा मतदातासँग गरेको वाचा पत्र र नीति कार्यक्रम अनुसार नै बजेट ल्याउन खोजेको संकेत गर्दै अर्थमन्त्री वाग्लेले चित्त नबुझे चुनाव जितेर सरकार बनाउन विपक्षीलाई सुझाउनु भएको हो।
17: वो पुरानै शब्दजाल आफूले बोल्दै लेख्दै घोक्दै आएका दस्तावेजकै खोजी गर्न उद्यत माननीयजीहरूलाई मेरो विनम्र आग्रह छ। गत भाद्र 23 र 24 विस्फोट अनि फागुन 21 आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार या जे प्रस्तुत गरिएको हो त्यो नै हो। अब आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नु पर्ला।
0: यसअघि वैशाख 31 बसेको बैठकबाट सरकारको नीति कार्यक्रम बहुमतले पारित गरिएको थियो। सरकारको नीति कार्यक्रम र बजेटलाई पुरानै र कर्मकाण्डी भन्ने सांसदहरूलाई उहाँले सरकार अविच्छिन्न उत्तराधिकारी संस्था हो भन्ने नभुल्न सुझाउनु भएको छ। नयाँ सरकार बनेसँगै केही नयाँ योजना र कार्यक्रम आउने भए पनि पुरानालाई निरन्तरता दिनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो।
17: धेरै मान्य सदस्यहरूले अघिल्लो पटक नीति तथा कार्यक्रममा केही पुरानै कुराहरू दोहोरियो भनेर पनि टिप्पणी गर्नुभयो। अहिले पुनः त्यही नीति तथा कार्यक्रमका आधारमा प्रस्तुत सिद्धान्त र प्राथमिकतामाथि यसमा पुरानो केही पनि भएन भनेर पनि गुनासो गर्नुभएको छ। त्यसलाई म पुनः सम्मानपूर्वक दोहोर्याउन चाहन्छु, राज्य कुनै अस्थायी राजनैतिक संरचना होइन, यो एक अविच्छिन्न उत्तराधिकारी संस्था हो, कन्टिन्युटी भन्छ। 1769 यो राज्य चलिरहेको छ। हामी जस्ता राजनैतिक पात्रहरू आउँछौ जान्छौ तर राज्य चलिरहन्छ।
0: नीति कार्यक्रमकै आधारमा सरकारले आगामी वर्षको बजेट ल्याउने गर्दछ। बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अड्यालले सांसदहरूले दिएका सुझाव संकलन गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि र राष्ट्रिय सभाको बैठक 8 बस्ने गरी तोकिएको छ।
1: सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट 25,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज दिउँसो बसेको मन्त्री परिषद बैठकले पुनर्स्थापना खर्च बाफत सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले वैकल्पिक बसोबासको व्यवस्था आफै गर्ने प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम 15,000 प्रति महिना 3 महिनासम्मका लागि उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो।
18: जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
1: त्यस्तै बैठकले वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो। बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
0: सरकारले कक्षा एघारको पठन पाठन आगामी असार एक गतेदेखि थाल्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्र प्रसाद अधिकारीले छठपछि असार एक गतेदेखि पठन पाठन थाल्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार कक्षा एघारको पठन पाठन असार एक गतेदेखि शुरू हुने भएकाले त्यसअघि नै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुनेछ। यसपटक राष्ट्रिय परीक्षा बोर्डले एक महिना अर्थात वैशाखभित्रै 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशित गरेपछि कक्षा एघारको पठन पाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो। मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव अधिकारीका अनुसार यति बेला कक्षा एघारमा खाली छैन। अघिल्लो शैक्षिक सत्रको कक्षा एघारको पठन पाठन र परीक्षा नसकिएको उहाँले बताउनुभयो। यही जेठभित्रै कक्षा एघारको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र शुरू हुने सहसचिव अधिकारीले बताउनु भएको छ। निजी तथा सामुदायिक विद्यालय कलेजहरूले कक्षा एघार बाह्रको नयाँ भर्ना धमाधम खुलाएका छन्। अघिल्लो वर्षहरूमा एसईको नतिजामा ढिलाइ हुने गरे पनि यसपटक भने परीक्षा सकिएको एक महिनामा नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएपछि बोर्डले समयमै नतिजा प्रकाशन गरेको थियो।
1: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 को वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच के बाद डिस्क हो
1: टेशो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले बढ्दो मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स बनाएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा गठन गरिएको 15 सदस्यीय टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्नेछ।
3: काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रूपियाँको लेखा परीक्षण गरिएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकोमा पालिकाले यो तेस्रो पटक शून्य बेरुजु बनाउन सफल भएको हो।
4: साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार घटेको छ। आज निफ्टी 6.51 अंकले घटेर 2724 बिन्दुमा झरेको छ। परिसूचक घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। आज 3,08,77,30,962 रूपियाँ बराबरको शेयर कारोबार भएको हो। आज 113 कम्पनीको शेयर मूल्य 145 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य आज स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु हत्या गर्नेलाई पुरस्कार दिनुभएको छ। यसका लागि इरानको संसद अन्तर्गत राष्ट्रिय सुरक्षा आयोगले विधेयक तयार गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्, जसमा ट्रम्प वा नेतान्याहुको हत्या गर्ने व्यक्ति वा संस्थालाई 4,35,00,000 पाउण्ड अर्थात नेपाली रूपियाँ झण्डै 9 अर्ब इनाम दिने प्रस्ताव गरिएको छ। नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु हत्या गर्नेलाई पुरस्कार दिनुभएको छ।

0: जवाफी कार्यवाही शीर्षकमा विधेयक तयार भइरहेको बताउनुभयो, जसले ट्रम्प वा नेतान्याहुलाई मार्ने कुनै पनि व्यक्ति वा संस्थालाई 4 करोड़ 35 लाख पाउण्ड स्टर्लिङ दिने कुरालाई औपचारिकता दिने उहाँले बताउनुभयो। इरानका सांसद महमूद नवाबिहनका अनुसार संसदले यो विधेयकलाई चाँडै मतदान गर्ने सम्भावना छ। इरानले अमेरिका र इजरायलले गत फेब्रुअरीमा संयुक्त हवाई हमला गरी आफ्ना तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सहित धेरैजना सैन्य अधिकारी तथा राजनीतिक नेता मारेपछि बदला लिन यो विधेयक ल्याएको हो।
1: अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तालाई अर्को मौका दिनका लागि आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोकेको बताउनु भएको छ। युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उहाँले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको दावी गर्नु भएको छ। ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै पनि क्षणको पूर्व सूचनामा इरानमाथि पूर्ण तथा ठूलो स्तरको आक्रमण शुरू गर्न तयार रहन आफूले अमेरिकी सैन्य नेतृत्वलाई निर्देशन दिएको समेत उल्लेख गर्नु भएको छ। उहाँले पश्चिम एसियामा अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य हुने सम्झौता हुन सक्ने सम्भावनाप्रति क्षेत्रीय नेताहरू आशावादी रहेको दावी गर्नुभयो। वार्ताको सुस्त गतिबाट असन्तुष्ट बनेपछि ट्रम्पले वरिष्ठ सैन्य सल्लाहकारहरूले दिएको विकल्पहरूको सूचीका आधारमा आज इरानका विभिन्न ठाउँमा आक्रमण गर्ने योजना बनाउनु भएको थियो।
0: नेपाल परिवेशमा अब खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपका लागि काजाकिस्तानको महिला टोली नेपाल आइपुगेको छ। आज काजाकिस्तानको महिला टोली नेपाल आइपुगेको हो। च्याम्पियनशीपमा सहभागी हुन आएको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। कजाकिस्तानले समूह चरणको पहिलो चरणको पहिलो खेलमा श्रीलंका, दोस्रो खेलमा बंगलादेश र अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ। कजाकिस्तान, बंगलादेश, श्रीलंका र इरान रहेको समूह बीमा छ। नेपाल भने भारतसँगै किर्गिस्तान र मालदिव्स रहेको समूह एमा छ। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग खेल्नेछ, दोस्रो खेलमा किर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनशीप जेठ 8-15 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवर हलमा हुनेछ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। सवाई मानसिंह रंगशाला जयपुरमा राजस्थानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको लखनऊले ताजा अवस्थामा 8 ओभर 2 बलमा 1 विकेटको क्षतिमा 109 रन बनाएर खेलिरहेको छ। लखनऊ प्लेअफ दौड़बाट बाहिरिसकेको छ भने राजस्थानका लागि प्लेअफ सम्भावना कायमी राख्न आजको खेल जित्नै पर्ने दबाव छ। राजस्थान अंक तालिकाको 5औं स्थानमा छ भने लखनऊ 10औं स्थानमा छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: फास्ट ट्र्याकमा प्रधान न्यायाधीशको नाम अनुमोदन, आजै शपथ। न्यायपालिकाभित्रको विवाद नयाँ नभएको विज्ञको प्रतिक्रिया।
0: युवाहरू विदेशी आन्दोलन गर्नुपर्ने अवस्थामा रासोपा सांसद कार्की विवादको चंगुलमा छानबिन गरी कार्यवाही गर्न माग।
1: नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिइने। असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन थाल्ने सरकारको निर्णय। नयाँ भर्ना खुला।
0: ट्रम्प र नेतान्याहुको हत्या गर्नेलाई पुरस्कार दिने इरानको तयारी। आजदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोक्ने ट्रम्पको घोषणा।
1: र काभा महिला भलिबल च्याम्पियनशीपका लागि कजाकिस्तानको टोली नेपालमा। आईपीएलमा टस हारेर लखनऊ ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखि।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचान

0: आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, जिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोध, स्वास्थ्य कार्यालय रोल्पा।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
6: अहिले के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा त छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, किबुराले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ टुरीखेत रोल्पा।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: लो किन नि के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति ठामले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने जोड्ने दुख्ने ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पैतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
5: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 082-591-670 98-478-076-77 98-578-43-123 समयमै उपचार गरौ स्वस्थ जीवन बाँचौ सुपरिजित फार्मेसी नेसनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ
6: सुन्न हाम्रो मम्मीले भन्नुभएको उसले पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
7: हो र होइन होला त्यस्तो त
8: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
7: के भएन मिस
8: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: हुन्छ
9: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: आवाज तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: यसका लागि नीतिगत व्यवस्था र सहजीकरण पनि गर्न सक्छ।
2: उहाँहरूलाई सचेतना गराउने सवालमा, सम्मान गराइदिने सवालमा स्थानीय सरकारले भूमिका खेल्न सक्छ।
3: नवल परासी, रूपन्देही, कपिल वस्तु, दाङ, बाँके, बर्दियामा झन्डै 400+ यी कम्बाइन हार्वेस्टहरूले निजी क्षेत्रले चाहिँ लगानी गरेर सेवा दिइरहेको चाहिँ अवस्था छ।
4: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
5: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
4: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा
6: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: बीबीसी नेपाली सेवाको साझापखबाट संजय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठाले समर्पण रहेको छ।
0: वरिष्ठताको कुरोक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती।
2: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओद्वारा जानकारी। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्,
3: This current strain of the virus does not have a vaccine.
0: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पुर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाव बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छुट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा दिने 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठाले समर्पण रहेको छ। संविधानमा न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
4: झन्डै दुई साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
1: न्याय प्रशासन दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र पूरा हुन्छ, जुन सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी दर्ता गर्ने दर्पित गर्ने जनता सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अथवा त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्नु छैन।
4: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
4: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
2: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको त्यही डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो शासकको विषय बन्छ र सबैले जाँच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
4: भनेपछि आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
4: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनीभन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीश हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के त भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँको बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय केन्द्रित भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको सङ्केतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
4: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
2: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू चल्छ अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सङ्घको बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कमिट सरकारले आफ्नो ठाउँमा राखेर उसले अगाडि बढ्ने
4: थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साके. अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनस्थापना खर्च दिने निर्णय गरेको छ. मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए. साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए.
5: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने.
4: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ. साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ. फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ. मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ. यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये 1 जना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनो अशोक दाहालबाट।
6: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनईएनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनौँ भनौँ जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइट मा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला आसन 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियोहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा रेडियो जलजला एफएम 96.4 MHz फेसबुक पेजबाट त्यो लाइभ सुन्दै हुनुहुन्छ भने हामीलाई तपाई विभिन्न रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। हामीलाई सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो हापुरे 89.4 MHz हापुरे दाङबाट जुन खड्काले साथ दिइरहनु भएको छ भने हामीलाई यति बेला सामुदायिक रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिना श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट हामीलाई संजीता लिम्बुले साथ दिइरहनु भएको छ। कार्यक्रम गुड नाइटको आज हामी मंगलबारी बसाईमा छौं र मंगलबारी बसाईमा तपाईँलाई थाहै छ गाउँ लिने र गाउँ दिने बसाई गाउँ खाने कथाको बसाई हामी लिएर तपाईँको माझमा उपस्थित हुने गर्छौं र तपाईँ पनि आउन सक्नुहुन्छ। सही जवाब दिनुभयो भने गाउँ पाउनुहुन्छ, सही जवाब दिन सक्नु भएन भने तपाईँले गाउँ दिनुपर्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला 98 68 60 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं 98 68 60 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने अनि सम्झिन्छौ आजको कार्यक्रममा पुरस्कारको व्यवस्था गर्ने पुरस्कार प्रायोजकलाई जो जाजरकोटबाट हुनुहुन्छ अमर बहादुर बुढा मगर खेडागार नगरपालिका निवासी हुनुहुन्छ होइन, उहाँले प्रायोजन गर्नुभएको छ र तपाईँलाई पुरस्कारको व्यवस्था गरिदिनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईलाई उहाँले पुरस्कारको व्यवस्था गरिदिनु भएको छ। जसले सही जवाब मिलाउनुहुन्छ सही जवाब मिलाउने मध्येबाट एकजनालाई उहाँले पुरस्कार दिनुहुनेछ, उहाँको तर्फबाट पुरस्कार पाउनुहुन्छ। त्यसैले आउनुहोस् 98 68 60 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौं।

0: योगेश तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौ तपाई त्यसलाई कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा पहिलो साथी आउनु भएको छ 9860 6040 40 मा नमस्कार हजुर हेलो यो कल हामी लिन सक्दैनौ माफ गर्नु होला उहाँको आवाज हामीले सुन्न सकेनौ सुन्न पाएनौ अथवा सुनेनौ है आउनु होला 9860 6040 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौ यति बेला साथी हुनुहुन्छ स्वागत गर्छौ नमस्कार हजुर नमस्कार हजुर
1: नमस्कार हजुर
0: कहाँदेखि को बोल्नुभयो भोजपुरबाट मौसम राई प्राइमरी मित्र व्याकरण टुन अलि कम गर्नुहोला फोनको आवाज अलि टाटो आवाजमा बोल्नु पर्यो हजुर
1: हुन्छ
0: अनि कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ
1: बसिरहनु
0: भएको छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन छ है खाना खानुभयो ल कार्यक्रममा आउनु भएको छ म तपाईँलाई गाउँ खाने कथा राख्छु है तपाईँको नाम के भन्नु फेरि भन्नु त
1: मौसम राई
0: मौसम राई ल मौसम जिल्ला म प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोस् ल तपाईँ भोजपुरको कुन ठाउँबाट बोल्नुभयो के भन्नुभयो
1: दलगाउँ
0: ल म तपाईँलाई प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नु होला एउटै रूपमा आफ्नै काम एउटै शरीरमा भिन्न भिन्न नाम ल भन्नुहोस् के हो एउटै शरीरमा भिन्न भिन्न नाम एउटै रूपमा आफ्नै काम उही शरीरमा भिन्न भिन्न नाम मौसमजी समय भन्नुहुन्छ कतिको ढुक्क हुनुहुन्छ समयमा झटारो हुनुभयो होइन तपाईँ भोजपुरको कुन ठाउँमा बाट बोल्दै हुनुहुन्छ दलीगाउँ कि कुन गाउँ भन्नुभयो
1: दलगाउँ
0: होइन ल हामी चेक गर्छौँ हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन कुन गाउँ दिनुहुन्छ दल गाउँबाट होइन तपाईँ बोल्याएको अनि आफ्नै गाउँ दिनु पर्यो नि होइन ल आजदेखि भोजपुरको दल गाउँ आजदेखि हाम्रो भयो होइन भोजपुरको दल गाउँ को राम्रो राम्रो जति हाम्रो भयो नराम्रो बिग्रेको भत्केको सबै तपाईँको है त हुन्छ अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्
1: नाइटको शब्द राख्नुपर्दा यहीँ हुनुहुन्छ हाम्रो मम्मी तारा राईलाई
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते अल्मलिनुभयो अरूले सिकाएको भरमा बोलेपछि अल्मलिने हुन्छ होइन त्यसैले अरूले सिकाएको भरमा होइन तपाईँले आफै बोल्ने पानीको विकास गर्नुहोला पछाडिबाट अरूले सिकाएर बोल्न थाल्नुभयो भने अल्मलिनुहुन्छ होइन हामी सहज तरिकाले तपाईँलाई बोल्नको लागि सहज बनाउँछौ होइन त्यो कारणले गर्दाखेरि आफै बोल्ने कोसिस गर्नुहोस् होइन आफै बोल्दै बोल्दै सिक्ने कुरा हो त्यो कारणले गर्दाखेरि अरूले सिकायो सिकाउनु होला र म भनौँला भन्नुभयो भने त तपाईँ अल्मलेर बस्नुहुन्छ होइन त्यो कारणले गर्दाखेरि आफै बोल्ने बानी विकास गर्नुहोला आफै बोल्ने बानी गर्नुभयो भने असाध्यै राम्रो हुन्छ है त यति बेला अर्को साथी हुनुहुन्छ हाम्रो मौसम राई आउनु भएको थियो भोजपुरको दलगाउँबाट मौसम राई आउनु भएको थियो उहाँले मिलाउन सक्नु भएन पालो तपाईँको यति बेला अर्को साथी नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: प्युठान
0: कुन ठाउँबाट ऐरावती वार्ड नम्बर छ बैरेनीबाट के छ नि ऐरावती वार्ड नम्बर छ बैरेनी तिराको हालखबर हाम्रो पनि एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ अनि कतिको तयारी गरेर आउनु भएको छ गाउँखाने कथा खेल्नका लागि प्रयास गरौँ क्यारे होइन प्रश्न त सुन्नुभयो होला क्यारे फेरि क्लियर हुन पर्यो होइन ल म तपाईँलाई प्रश्नमा क्लियर गराइदिन्छु एउटै रूपमा आफ्ना काम उही शरीरमा भिन्न भिन्न नाम रौँ भन्नुहुन्छ होइन कतिको ढुक्क हुनुहुन्छ ल हुन्छ रौँमा हामी लग गर्छौ तपाईँ ऋषिराम पाण्डे प्युठान कुन ठाउँबाट भन्नुभयो अहिरावती छ बैरनी प्युठानबाट ऋषिराम पाण्डे हुन्छ हामी चेक गर्छौँ हेरौँ जवाब मिल्छ मिल्दैन तपाईँले दिनुभएको जवाब एकदमै सही छ है अब हाम्रो यहाँ एउटा गाउँ भोजपुरको दलगाउँ अब तपाईँले लानुपर्ने भयो होइन त्यही त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: सर्वप्रथम त हजुरलाई अनि जलजला एफएम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई सम्झना बिदा हुन्छ
0: नमस्ते टेलिफोन सम्पर्कमा ऋषिराम पाण्डे आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो उहाँ हामीलाई फोन गर्नुभएको थियो ऐरावती छ बाहिरन्नेबाट ऋषिराम पाण्डे आउनु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 फोन डायल गर्नुहोला उहाँले सही जवाब दिएर जानुभएको छ यो कुरा म तपाईँलाई जानकारी गराए र अब यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
3: गुड इभिनिङ नमस्ते दादा
0: नमस्ते को बोल्नु भयो कहाँबाट
3: अश्विनीबाट झरना राई भनेर
0: अश्विनीबाट झरना राई होइन के छ अश्विनीतिरको हालखबर झरनाजी
3: एकदमै ठिकठाक छ अनि दादा हजुर लगायत रोलपत्रको के कस्तो छ नि
0: रोलपत्रको पनि एकदम ठिकठाक छ म तपाईँलाई प्रश्न राख्छु है दा खेत खेतकी चरी ट्वर्रा ट्वर्रा गर्छिन् पानी नपाए ठहरै मर्छिन् ल भन्नुहोस् के हो भ्यागुता भन्नुहुन्छ कतिको ढुक्क हुनुहुन्छ झटारो हान्नुभएको होइन के गरौँ लग गरौँ भ्यागुता भन्नुभएको छ तपाईँको नाम झरना राई भन्नुभयो होइन भ्यागुता भन्नुभएको छ झरना राई असिने भोजपुरबाट ल तपाईँले पनि एकदमै सही जवाब दिनुभएको छ धेरै धेरै बधाई छ है एकदमै सही जवाब दिनुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँलाई र अहिलेको लागि तपाईँलाई विदा गर्छु तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्
3: हुन्छ फर्स्टमा त दादा हजुरलाई नै यति मिठो भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दादा हजुरलाई नै गुड नाइट सपनी भन्छु
0: ए तपाईँलाई मैले गाउँ दिनै बिर्सिएछु कुन गाउँ लग्नुहुन्छ लिबाङ टुडखेल सत्ताली अनि साधु बाटो कुन गाउँ लग्नुहुन्छ भन्नुहोस् त ल साध बाटोको राम्रो राम्रो जति तपाईँलाई नराम्रो राम्रो जति हामीले सुधार्छौँ हामीले यताबाट पनि गाउँ दिनुपर्ने हुन्छ होइन अब बल्ल गुड नाइटको शब्द राख्नुहोस्
3: हुन्छ सर्वप्रथम त हजुरलाई गुड नाइट शुभ सपनी भन्न चाहे
0: धन्यवाद
3: मस्ट वेलकम अनि प्रायोजित मित्र अनि जजला चाहिँ इन्टर टिमलाई गुड नाइट शुभ सपनी भन्छु अनि छेउमै हुनुहुन्छ प्यारो दादा सङ्गुराई उहाँलाई पनि गुड नाइट शुभ सपनी भन्छु अनि छेउमै हुनुहुन्छ प्यारो भाइ गौरव राई उसलाई पनि गुड नाइट शुभ सपनी भन्दै
0: नमस्ते टेलिफोन सम्पर्कमा भोजपुरबाट भोजपुरको असिनीबाट झरना राई आउनु भएको थियो उहाँले सही जवाब दिएर जानुभएको छ दुईजनाले सही जवाब दिइसक्नु भएको छ आज त गोला प्रथा गर्नै पर्ला जस्तो छ गाह्रो छ मलाई यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
4: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? प्रदीप विश्वकर्मा, जाजरकोट छेडागार नगरपालिकाबाट बोल्नुभयो होइन? के छ प्रदीपजी खबर तपाईँको? ल ठिक छ, म तपाईँलाई प्रश्न राखेँ है त। आमा कुप्री झुप्री, छोरी बर्बर सुन्दरी, ल भन्नुहोस् के हो? आमा कुप्री झुप्री, छोरी बर्बर सुन्दरी।
4: म चाहिँ कला भन्छु।
0: कला भन्नुहुन्छ?
4: हजुर।
0: लग गरौँ?
4: हजुर लग गर्नु।
0: हुन्छ, हामी लग गर्छौँ, हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन। कुन गाउँ दिनुहुन्छ?
4: दशेरा।
0: दशेराबाट प्रदीप विश्वकर्मा होइन त? तपाईँ दशेराबाटै हो? ल दशेराबाट प्रदीप विश्वकर्माले अब दशेरा गाउँ दिनुभएको छ। दशेरा गाउँको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँले सुधार्ने जिम्मा लिनु पर्यो है त। हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौँ, तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
5: हजुर नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
5: प्युठानबाट ध्रुवसा।
0: प्युठानबाट ध्रुवसा होइन?
5: हजुर।
0: के छ प्युठानतिरको हालखबर ध्रुवजी?
5: सबै ठिकै छ,
0: सबै ठिकै छ। प्युठान कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
5: मान्डवी गाउँपालिका 5 रम्दीमा।
0: रम्दीमा हुनुहुन्छ, ल म तपाईँलाई प्रश्न राखेँ है त।
5: हजुर राख्नुहोस्।
0: प्रश्न छ, आमा कुप्री झुप्री, छोरी बर्बर सुन्दरी, ल भन्नुहोस् के हो?
5: मुला।
0: मुला भन्नुहुन्छ?
5: हजुर।
0: कतिको ढुक्का हुनुहुन्छ?
5: झटारो त झटारो आने हो, त्यति ढुक्का त छैन।
0: त्यति ढुक्का त हुनुहुन्न होइन?
5: हजुर।
0: हुन्छ, मुलामा मुलामा हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन। कुन गाउँ दिनुहुन्छ? रम्दी।
5: हजुर रम्दी लानु।
0: तपाईँको नाम के भन्नुभयो अरे? ध्रुवा।
5: ध्रुवा
0: शाह प्युठान रम्दीबाट।
5: हजुर।
0: हुन्छ, तपाईँको रम्दीको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँलाई है
5: त।
0: हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: सबभन्दा प्रथम त हजुरलाई ताकि मलाई चिन्ने नचिन्ने सबैलाई गुड नाइट भन्दै बिदा हुन्छु। हवस् नमस्कार।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी ध्रुव शाह, उहाँले रम्दीतिर गइसक्नु भएको छ। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि हामी सही जवाब भनिदिनेछौ। यति बेला के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, नमस्कार हजुर।
6: नमस्कार। नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट?
6: म तिलक घरती हजुर, जाजरकोटदेखि।
0: जाजरकोटबाट तिलक घरती बोल्नुभयो, जाजरकोट कुन ठाउँबाट हजुर?
6: जाजरकोट शिवालयदेखि।
0: शिवालयबाट बोल्नुभयो, शिवालय गाउँपालिकाबाट
6: हजुर?
0: कुन गाउँ? शिवालय त गाउँपालिका भयो, कुन गाउँ ठ्याक्कै?
6: वार्ड नम्बर 2 नेपा।
0: ए नेपा भन्ने गाउँबाट होइन? हुन्छ, म तपाईँलाई प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोस् ल। गाउँ खाने प्रश्न, आमा कुप्री झुप्री, छोरी बर्बर सुन्दरी, ल भन्नुहोस् के हो?
6: सिन्टा भन्छु हजुर।
0: सिन्टा भन्नुहुन्छ? कतिको ढुक्का हुनुहुन्छ? झटारो आउनुभएको होइन? हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। चिन्ता भन्नुभएको छ। तपाईले दिनु भएको जवाब मिलेन कुन गाउँ दिनुहुन्छ
6: हजुर नेपा
0: नेपा गाउँ दिनुहुन्छ हैन तपाईको नाम के भन्नुभयो
6: तिलक घर्ती
0: तिलक घर्ती जाजरकोट नेपाबाट हुन्छ नेपाको राम राम जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईलाई है त
6: हजुर हजुर
0: ल हुन्छ कार्यक्रममा आउनुभयो अहिलेका लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्न सक्नुहुन्छ
6: सर्वप्रथम त हजुरलाई
0: तपाईँको नाम के भन्नुभयो
6: तिलक घर्ती
0: तिलक घर्ती जाजरकोट नेपाबाट हुन्छ नेपाको राम राम जति मेरो

0: हामीले गुड नाइटको शब्दहरू बोल्न दिइसकेपछि तपाईँले लगातार बोल्ने हो होइन, अलमल्ली अलमल्ली रोकी रोकी बोल्ने होइन, फटाफट बोल्ने हो। म तपाईँलाई आग्रह गर्छु हामीले तपाईँलाई गुड नाइटको शब्दहरू बोल्नुहोस् भनिसकेपछि तपाईँ फटाफट बोल्ने हो है, म तपाईँलाई आग्रह गर्छु। अब आउने साथीलाई यो कुरा म आग्रह गर्छु है, हामीले तपाईँले अब अलमल्ली अलमल्ली बोल्नु भयो भने के हुन्छ होइन, गाह्रो हुन्छ नि त, तपाईँलाई नै गाह्रो हुन्छ, तपाईँले सबैलाई सम्झिन पाउनुहुन्न। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर,
1: नमस्कार,
0: कहाँदेखिको बोल्नुभयो? सल्यानबाट सीताओली होइन, के छ सीताजी हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। तपाईँले प्रश्न राख्नुभन्दा अगाडि मैले अग्निको गाउँखाने कथाको मैले सही जवाब भनिदिन्छु, त्यसपछि तपाईँलाई नयाँ प्रश्न राख्नेछु है। त अग्नि मैले सोधेको थिएँ आमा कुप्री झुप्री छोरी बरबर सुन्दरी, यसको सही जवाब हो गुलाबको फूल, गुलाबको फूल हो। र म अब तपाईँलाई म प्रश्न राख्छु है, त म तपाईँलाई प्रश्न राख्छु, प्रश्न खोजिराखेको छु मैले होइन, ल आयो प्रश्न। आमा झुत्री छोरी चुच्चीला भन्नुहोस् के हो? आमा झुत्री छोरी चुच्चीला भन्नुहोस् के हो? सीताजी आमा झुत्री छोरी चुच्चीला भन्नुहोस् के हो? सीताजी तित्ते करेली भन्नुहुन्छ, कतिको ढुक्का हुनुहुन्छ? झटारो हान्नुभएको होइन, लग गरौं, हामी लग गर्छौ, हेरौ जवाब मिल्छ या मिल्दैन। तपाईँले तित्ते करेली भन्नुभएको होइन, मिलेन, गाउँ दिनुहोस्, कुन गाउँ दिनुहुन्छ? हजुर धादे मारे, सल्यानको धादे मारे बाट सीताओली होइन, ल हुन्छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। अहिलेसम्म हामीसँग 1, 2, 3, 4, 5, 6, 7 साथी आइसक्नु भएको छ है। स्टुडियोको घडीमा कति 9:31 गएको छ, 7 साथी आइसक्नु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? भोजपुरबाट कल्पना राई। कल्पनाजी के छ खबर? के छ हालखबर भन्दा सोधिरहेको छु, तपाईँले कार्यक्रम सुनेर बसिरहेको छु भन्नु, एउटा प्रश्नको एउटा जवाब,
2: ठिकै छ।
0: के हो कल्पनाजी? त्यस्तो त गर्नु भएन नि, तपाईँको ध्यान हामीतिर छैन हो, भएको भए त तपाईँले भनौँ न हामीलाई मजाले उ गरिदिइहाल्नुहुन्थ्यो त होइन, हामीतिर हामीतिर ध्यान दिनुहुन्थ्यो होला नि त होइन। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, म तपाईँलाई प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोस् ल। प्रश्न यस प्रकार रहेको छ,

0: आमा झुप्री छोरी चुच्चीला भन्नुस् के हो
1: सिरु
0: हजुर
1: सिरुको बोट होला
0: सिरुको बोट भन्नुहुन्छ
1: हजुर
0: कतिको ढुक्का हुनुहुन्छ
1: होइन होइन झटारो मात्रै हानेको
0: झटारो मात्रै हानु भएको
1: हजुर
0: के गरौँ लक गरौँ
1: लक गर्नु
0: ल हुन्छ हामी लक गर्छौँ हेरौँ जवाफ मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाफ मिलेन कुन गाउँ दिनुहुन्छ
1: देवन्तार लानु
0: हजुर
1: देवन्तार
0: बिहानतार
1: हजुर
0: भोजपुरको बिहानतार
1: हजुर
0: बाट कल्पना राई हुन्छ बिहानतारको राम्रो राम जति मेरो नराम्रो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त हुन्छ अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्
1: गुड नाइटको शब्द तपाईँलाई अनि मेरो साथीहरूलाई मित्र राई लक्ष्मी राई अनि इच्छा राई सबै मलाई चिन्ने नचिन्ने सबैलाई गुड नाइट कसो पनि राख्दै बाई बाई
0: हुन्छ अहिलेको लागि बिदा गर्छौँ हामीसँग यति बेला आउनु भएको थियो भोजपुरको बिहानटारबाट कल्पना राई आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: देवीराम खनाल स्वर्गद्वारी नगरपालिका तीनबाट
0: देवीराम खनाल स्वर्गद्वारी नगरपालिका तीनबाट होइन त
2: हजुर
0: हुन्छ देवीरामजी कार्यक्रममा आउनु भएको छ प्रश्न के छ खाना खाइसक्नुभयो
2: हजुर खाइसकेर बिस्तारमा पल्टिराखेको छ
0: ल म प्रश्न राख्छु है त
2: हजुर
0: प्रश्न छ आमा झुत्री छोरी चुच्ची ल भन्नुहोस् के हो
2: यो खुर्सानी हो कि सर
0: खुर्सानी हो कि भन्नुहुन्छ होइन
2: हजुर हजुर
0: कतिको ढुक्का हुनुहुन्छ
2: झटारो हानेको है
0: झटारो आउनु भएको के गरौँ लक गरौँ हुन्छ हामी लक गर्छौँ हेरौँ जवाफ मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाफ मिलेन र अब कुन गाउँ दिनुहुन्छ स्वर्गद्वारीको कुन ठाउँ यो त नगरपालिका भयो क्यारे
2: खोलाहरूको लग्नु
0: खोला खर्का होइन प्युठान स्वर्गद्वारीको खोला खर्काबाट देवराम खनाल त्यो गाउँको राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईँलाई है
2: त
0: हुन्छ अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस् हुन्छ अहिलेको लागि बिदा गर्छौ यसको सही जवाब भनिदिन्छु पहिला त्यसपछि तपाईँलाई बिदा गर्छौ यसको सही जवाब हो चुच्चे करेला है गइसक्नु भएको रहेछ यो प्रश्नको सही जवाब हो चुच्चे करेला हो चुच्चे करेला भन्नुभएको ठिकै हुन्थ्यो तित्ते करेला भनेर चाहिँ मार्यो अहिले मिलेन चुच्चे करेला भन्नुभएको चाहिँ ठिक हुन्थ्यो है यो कुरामा तपाईँलाई जानकारी गराए यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नुभयो कहाँबाट हेलो नमस्ते को बोल्नुभयो कहाँबाट यो कल हामी लिन सक्दैनौ माफ गर्नु होला हाम्रो साथी आउनु भएको थियो दाई नमस्ते भन्नुभयो उहाँको आवाजलाई हामी राम्रोसँग सुन्न सकेनौं पालो तपाईँको हो फोन गर्नुहोला 9868 6040 40 यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर हेलो
3: हजुर नमस्ते
0: हजुर को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट यो कल हामी लिन सक्दैनौँ माफ गर्नुहोला उहाँले रेडियोसँग बोलिरहनु भएको छ फोनसँग बोल्न छोडेर रेडियोसँग बोलिरहनु भएको छ है रेडियोसँग बोलेपछि हामी फोन काटिदिन्थ्यौँ है रेडियोसँग होइन टेलिफोनसँग बोल्नु पर्यो तपाईँको फोनसँग फोन पो बोल्नको लागि बन्या हो त अनि रेडियो बोल्नको लागि बन्या हो र रेडियो त सुन्नको लागि बन्या हो साथी होइन त्यसैले फोनसँग बोल्नुहोस् रेडियोसँग होइन है म तपाईँलाई आग्रह गर्छु 9868 6040 40 अर्का सहभागी हुनुहुन्छ नमस्कार हजुर
4: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट
4: प्युठानबाट मणिकला मगर है
0: मणिकला मगर प्युठान कुन ठाउँबाट
4: प्युठानको नौबैनी गाउँपालिका लिगाबाट है
0: लिगाबाट बोल्दिनुहुन्छ होइन
4: हजुर हजुर
0: तपाईँ त धेरै पुरानो मान्छे हो होइन
4: हजुर
0: धेरै पुरानो मान्छे हो अनि कार्यक्रम लोकसारथीमा असाध्यै पहिला फोन गर्ने मान्छे अहिले भने धेरै लामो समयपछि आउनुभयो किन
4: आफ्नै कार्य व्यस्तताको कारणले गर्दा कहिले फेरि छिटै सुतिन्छ अलि सुत्न सुतेन
0: ए आज चाहिँ अलि सुत्नु भएको छैन होइन कुन रेडियोबाट सुन्नुभयो
4: हिजो भयो अनि त्यही भएर रेडियो जलजलाबाट आयो होला भनेर दौखाने कथा भनेर फोन हानेको फोन पनि लाग्यो
0: ल कुन रेडियोबाट सुन्नुभयो रेडियो जलजलाबाटै हो
4: हजुर फेसबुक लाइभबाट सुन्दैछु
0: ए उता त प्युठानमा त रेडियो जलजला टिप्छ त रेडियोबाट सुन्नुपर्छ त
4: हाम्रोतिर त खासै टिप्दैन
0: स्काई टिप्छ होइन
4: स्काई त टिप्छ जलजला चाहिँ हाम्रो उता लिगातिर चाहिँ टिप्दैन अनि उता सुरुगारीतिर चाहिँ टिप्छ यतातिर टिप्दैन है
0: अनि रेडियो स्काईबाट पनि त बच्छ नि कार्यक्रम त
4: हजुर
0: कार्यक्रम गुड नाइट त रेडियो स्काईबाट पनि बच्छ नि होइन
4: हजुर हजुर
0: हुन्छ म तपाईँलाई प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोस्
4: ल हुन्छ
0: प्रश्न रहेको छ एका देशमा थिए एउटा राजा होइन एका देशमा थिए राजा खुवाउँथे सबलाई मिठो खाजा एका देशमा थिए राजा खुवाउँथे सबलाई मिठो खाजा ल भन्नुहोस् के हो एका देशमा थिए राजा खुवाउँथे सबलाई मिठो खाजा एका देशमा मौरीको मह भन्नुहुन्छ के छ लग गरौँ लग गरौँ है तपाईँको मणिकला मगर प्युठानको लिगाबाट होइन त ल हुन्छ हामी लग गर्छौँ हेरौँ जवाब मिल्छ या मिल्दैन ला मिलेन त गाउँ दिनु पर्यो नौ बहिनी गाउँपालिका दुई लिगाबाट मणिकला मगर होइन ल अब लिगाको राम्रो राम जति मेरो भयो नराम्रो बिग्रिएको भत्केको सबै तपाईँको है त
4: हुन्छ
0: अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ तर त्योभन्दा अगाडि तपाईँले के गर्नुपर्छ थाहा छ नि
4: गुड नाइट बोल्नुपर्छ होला
0: गुड नाइट बोल्नुपर्छ होला बोल्नुहोस्
4: सबै त हजुरलाई यसो पनि गुड नाइट मिठो मिठारीको कामना भन्न चाहे अनि मलाई मणिकला मगर भनेर चिन्दैन चिन्ने सम्पूर्ण साथीहरूलाई पनि शुभेच्छा पनि गुड नाइट भन्न चाहे अनि मसँगै हुनुहुन्छ साथी चिनेका बुढा मगरलाई पनि शुभेच्छा पनि गुड नाइट भन्दै थिएँ नमस्ते भाइ
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग पनि कुराकानी गरिसकेका छौँ मणिकला मगर नौ बहिनी गाउँपालिका दुई लिघाबाट फोन गर्नु भएको थियो उहाँले लिघा गाउँ दिनुभएको छ धेरै धन्यवाद ज्ञापन गर्छौँ लिघा गाउँको राम्रो राम जति मेरो भयो क्यारे नराम्रो बिग्रेको भत्केको सब उहाँलाई भयो होइन यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर ए हजुर नमस्कार भन्दै थिए फोन काट्नुभयो यस्तो अब भनौँ न टेलिफोनतिर ध्यान केन्द्रित गर्नुहोस् न हजुर टेलिफोनतिर ध्यान केन्द्रित गर्नु भएन भने कसरी हुन्छ त गाह्रो हुन्छ नि हजुर अन्य फोन लगाउने साथीहरूलाई पनि गाह्रो हुन्छ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर साथी हुनुहुन्छ नमस्कार हजुर
5: नमस्ते
0: भाइ को बोल्नु कहाँबाट
5: गुल्मीदेखि
0: लक्ष्मण सुनार गुल्मीबाट होइन
5: हजुर
0: के छ लक्ष्मणजी खबर तपाईँको ल म तपाईँलाई प्रश्न राख्छु गुल्मी कुन ठाउँबाट हो धुर्कुट कुन ठाउँ हजुर बेसी थोक होइन
5: हजुर
0: हुन्छ म तपाईँलाई प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला एका देशमा थिए राजा खुवाउँथे सबलाई मिठो खाजा ल भन्नुहोस् के हो एका देशमा थिए राजा खुवाउँथे सबलाई मिठो खाजा गाह्रो पर्यो होइन एका देशमा थिए राजा खुवाउँथे सबलाई मिठो खाजा खिर भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ ल हामी चेक गर्छौ खिर भन्नुभएको छ हेरौँ मिल्छ मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन तपाईँको गाउँको नाम धुरकोट के थोक भन्नुभयो के थोक भन्नुभयो बेसी थोक होइन गुल्मी धुरकोटको बेसी थोकबाट लक्ष्मण सुनार होइन हुन्छ आउनुभयो धेरै धेरै धन्यवाद छ तपाईँलाई बेसी थोकको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईँलाई भयो होइन अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् ल नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी लक्ष्मण सुनार आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
6: हेलो हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
6: गङ्गादेव चारदेखि हो गणेश डागी
0: गणेश डागी गङ्गादेव चारबाट गङ्गादेव चार कुन ठाउँ
6: गङ्गादेव चार गैरानेटादेखि
0: गैरानेटाबाट होइन
6: हजुर
0: गणेश डागी भन्नुभयो होइन
6: हजुर
0: गङ्गादेव चार गैरानेटाबाट गणेश डागी तपाईँको के छ हाल खबर भन्नुहोस् त
6: एकदमै ठिक छ खाना खाएर आएको अनि हजुरको के छ
0: एकदम ठिकठाक छ प्रश्न सुन्नु भएको छ
6: हजुर एकचोटि भनिदिनु न
0: प्रश्न मैले तपाईँलाई एकचोटि दोहोऱ्याउँछु ध्यान दिएर सुन्नु होला है त एका देशमा थिए राजा खुवाउँथे सबलाई मिठो खाजा
6: मौरी
0: मौरी भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ हुन्छ हामी चेक गर्छौँ हेरौँ जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन है त यसको अब तपाईँले गैरानेटा हाम्रो भयो गैरानेटाको राम्रो राम्रो जति मेरो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है अहिलेको लागि तपाईँलाई विदा गर्नुपर्ने हुन्छ तर त्योभन्दा अगाडि गुड नाइटका शब्दहरू राख्नुहोस्
6: फर्स्ट अफ अल त हजुरलाई अनि प्रगति मित्रलाई दिनेश ड्यागी गणेश ड्यागी भनेर चिन्नेन चिन्नु सम्पूर्णलाई भन्दै बिदान्छु
0: नमस्ते यसको सही जवाब मैले तपाईँलाई जानकारी गराउनु पर्ने हुन्छ यसको सही जवाब हो घट्टा है यसको सही जवाब हो घट्टा हो घट्टा भन्नुभएको भए मिल्थ्यो तर घट्टा कसैले पनि भन्नु भएन यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो रोल्पाबाट नाम के भन्नुभयो नवीन डागी ल ठिक छ नवीनजी म तपाईँलाई प्रश्न राख्छु रोल्पा कुन ठाउँबाट गैरानेटैबाट हो ल म तपाईँलाई प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोस् ल काली गाईको पेटभरि दुध ल भन्नुहोस् के हो काली गाईको पेटभरि दुध ल भन्नुहोस् के हो काली गाईको पेटभरि दुध हजुर बुझेन हजुर सेलरोटी नरिवल हुन्छ हामी नरिवलमा लक गर्छौँ नवीनजी हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन कुन गाउँ दिनुहुन्छ गैरनेटा त एकजना साथीले दिइसक्नु भएको छ कति कतिचोटि दिनुहुन्छ हौ हजुर बसारे चौर गंगादीपको बसारे चौर नवीन लागि हुन्छ त्यहाँको राम राम जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868-39-40 को नम्बर यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट अमर बहादुर बुढा मगर बोल्दिनुहुन्छ होइन अमरजी तपाईँ त कार्यक्रमको प्रायोजक हुनुहुन्छ प्रायोजक भएर सहभागिता जनाउन मिल्न र भने होइन भए पनि त तपाईँको चाहिँ बरु अरू अरूलाई फोन गर्न लगाउने हो अनि प्रायोजक आफै फोन गर्न लाग्नु भयो भने त अलिकति मिल्दैन नि मैले अशोक तिमल सिन्हाजीले प्रायोजन गर्दाखेरि उहाँलाई पनि मैले त्यही भनेको थिएँ है हुन्छ अहिलेको लागि बिदा गर्छौँ है त बरु गुड नाइटको शब्दहरू राख्नुहोस् ल गुड नाइटको शब्दहरू राख्नुहोस्
7: मलाई जसले अमर बहादुर गुडा मगर भनेर चिन्नु नै नचिन्नु नै सम्पूर्ण लागि अनि विशेष गरी हाम्रो मिठो शोकको धनी हजुरको लागि अनि यता प्राविधिक मित्रमा रहनुहुने उहाँको लागि सम्झिँदै बिदा भइहाल्छ
0: नमस्ते टेलिफोन सम्पर्कमा अमर बहादुर बुढा आउनु भएको थियो उहाँले कार्यक्रममा प्रायोजन गर्नु भएको छ होइन उहाँले पुरस्कारको व्यवस्था गर्नु भएको छ र पुरस्कार उहाँ दाता हुनुहुन्छ होइन दाता भइसकेपछि पुरस्कार प्रायोजन गर्ने मान्छे चाहिँ कार्यक्रममा कुनै पनि कार्यक्रममा सहभागिता जस्तै कुनै पनि शोहरू हुन्छ नि त्यो शोहरूमा सहभागिता जनाएको हामीले पाउँदैनौँ त्यो कारणले गर्दाखेरि उहाँलाई हामीले प्रश्न राखेनौँ यो कुरा म तपाईँहरूलाई जानकारी गराए उहाँहरूले विजेता साथीलाई पुरस्कारको व्यवस्था गर्नुभएको छ त्यो कारणले गर्दा यो कुरा म तपाईँहरूलाई जानकारी गराएँ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट दिपा डागे गंगादीपबाट बोल्नु भयो है के छ दिपा हालखबर ठिक ठाक छ ल म तपाईँलाई प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोस् ल काली गाईको पेटभरि दुध ल भन्नुहोस् के हो काली गाईको पेटभरि दुध दुधको कराई भन्नुहुन्छ कतिको ढुक्क हुनुहुन्छ जटारो मात्रै आउनुभएको होइन हुन्छ हामी लग गरौँ हुन्छ हामी लग गर्छौँ हेरौँ जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन कुन गाउँ दिनुहुन्छ हजुर हजुर दल सिङ्री भन्नुभयो गङ्गादीपको दल सिङ्री दिपा डागी हुन्छ कार्यक्रममा आउनुभयो गंगादेवको दल सिङ्गरीको राम्रो राम्रो जति मेरो भयो नराम्रो बिग्रेको भत्केको सबैको सबै तपाईँको है त हुन्छ अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस् गुड नाइट राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ हाम्रो दिपा डागी आउनु भएको थियो अब म सही जवाब भन्नुपर्ने हुन्छ यसको सही जवाब थियो मास है काली गाईको पेटभरि दुध यसको सही जवाब हो मास मास भन्नुभएको भए मिल्थ्यो तर मास कसैले पनि भन्नु भएन अब अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ यो कार्यक्रमको अन्तिम साथी हुनुहुन्छ है म स्वागत गर्छु नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनुहोला 9868-39-40 नमस्कार हजुर
8: हजुर नमस्कार।
0: को बोल्नु भएको कहाँबाट?
8: हजुर म माडी एकबाट कमल बिएम।
0: कमल बिएम माडी एकबाट?
8: हजुर।
0: ल हामी कार्यक्रमको अन्तिममा छौँ, म प्रश्न राखिहालेँ है त।
8: हजुर।
0: धरानी न बिसाउनी दुई हातले उचाली ल भन्नुहोस् के हो?
8: चस्मा हो कि?
0: चस्मा हो कि भन्नुहुन्छ? लग गरौँ? हुन्छ हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ मिल्दैन। चस्मा मिलेन। कुन गाउँ दिनुहुन्छ?
8: हजुर मेरो माडी एक जापान नै दिन्छु।
0: माडी एक कुन गाउँ?
8: जापान।
0: जापान जापान कि जापान? जापान। माडी एकबाट जापाङबाट तपाईँको नाम के भन्नुभयो?
8: कमल घरती मगर।
0: कमल घरती मगर।
8: हजुर।
0: जापाङको राम्रो राम्रो जति मेरो भयो, नराम्रो बिग्रेको भत्केको सब तपाईँको है त।
8: हजुर।
0: हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते।
8: नमस्कार।
0: अब यसको सही जवाब मैले भनिदिन्छु, यसको सही जवाब हो शिरको टोपी हो, धरनी नबिसाउने दुई हातले उचाली, किनभने कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ। हामीलाई कसले फोन गर्नुभयो भन्ने कुरा जानकारी गराउँछु। अब हामीलाई भोजपुरको दलगाउँ मौसम राईले फोन गर्नुभएको थियो। यसै क्रममा ऐरावती छ बाहुन्नी प्युठानबाट ऋषिराम पाण्डेले सही जवाब दिनुभएको छ। झरना राई अश्विनी भोजपुरबाट उहाँले पनि सही जवाब दिनुभएको छ। हामीलाई दशहराबाट प्रदीप विश्वकर्मा आउनु भएको थियो। यसै क्रममा दुर्वशाह प्युठान रन्दीबाट फोन गर्नुभएको थियो। तिलक घरती मगर नेपा जाजरकोटबाट फोन गर्नुभएको थियो। सल्यानको धादीमारीबाट सीता ओलीले फोन गर्नुभएको थियो। यसै क्रममा कोबियानटार भोजपुरको कोबियानटार भोजपुरको बिहानटारबाट कल्पना राईले फोन गर्नुभएको थियो। प्युठान स्वर्गद्वारीको खोला खर्काबाट देवराम खनालले सही जवाब फोन गर्नुभएको थियो, सही जवाब दिन सक्नु भएको छैन। यसै क्रममा नौ बहिनी गाउँपालिका दुई लिगाबाट मणिकला मगरले फोन गर्नुभएको थियो। गुल्मी धुर्कोट बेसी थुकबाट लक्ष्मण सुनारले फोन गर्नुभएको थियो। गंगादेव गाउँपालिका चार गंगादेव गैरानेटाबाट हामीलाई गणेश डागीले फोन गर्नुभएको थियो। गैरा नेताबाटै नवीन डागीले पनि फोन गर्नुभएको थियो, उहाँले बसारे चौर गाउँ दिनुभएको छ। यसै क्रममा गंगादेवको गंगादेवको गैरा नेताबाटै दीपा डागीले फोन गर्नुभएको थियो, दल सिंहरी गाउँ दिनुभएको छ। यसै क्रममा माडी एक जापाङबाट कमल घरती मगरले फोन गर्नुभएको थियो, र जसमध्ये दुईजना साथीले सही जवाब दिनुभएको छ, अश्विनीबाट झरना राई र प्युठानबाट ऋषिराम पाण्डे। र आजको गोला प्रथा गर्दाखेरि गोला प्रथाबाट विजेता निकाल्दा अश्विनीबाट झरना राई विजेता हुन सफल हुनुभएको छ। धेरै धेरै बधाई छ अश्विनीबाट झरनाजी, तपाईँ कार्यक्रममा विजेता हुन सफल हुनु भएकोमा। मलाई भोलि बिहान 8 बजेतिर तपाईँले फोन गर्नुहोला, म तपाईँलाई आग्रह गरे। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैले सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौं। घर बाहिर कुनै सामान छोड्नुभयो भएको छ कि भित्र ल्याउनु पर्ने, भित्र ल्याउनु भयो कि ल्याउनु भएन, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, अनि तपाईँ औषधि खानुपर्ने मान्छे औषधि खानुभयो कि खानु भएन, भान्सामा भनौँ न ग्यास का चुलोहरू अनि आगोहरू खाना पकाइसकेपछि आगोहरू निभाउनु हो कि नाइ, पानीको धारा बन्द गर्नु भएको छ कि बिर्सनुभयो होइन, त्यो पनि सम्झाइदिएको छु। विद्युतीय उपकरणहरू खुल्लै छोड्नु भएको छ कि होइन, अनि खाने पानी आफूसँगै राखेर सुक्दै हुनुहुन्छ नि, त्यो पनि नबिर्सनु होला भन्दै लौ त आजको लागि सुझाव सल्लाह वा प्रतिक्रिया भए मलाई फोन गर्नुहोला। फोन गर्नका लागि 98-644-17-298 9-8-6-4-4-1-7 2988 मा फोन गर्नु होला भन्दै म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 94.4 मेगाहर्ज। जलजला ट्राई चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
2: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
1: जीवन गंगा।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको ससराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू सागर भेट्ने यात्रामा अविरल अविच्छिन्न प्रवाहित चहरा छाँगा र नदी नालाहरू यी सबै सबै कति दिव्य छन्, कति पवित्र छन्। यिनको पवित्रतासँगै यो समग्र प्रकृति नै

कति सुन्दर र कति दिव्य देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्यतासँगै तपाईँसँग सत्सङ्ग गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हाम्रा निमित्त कस्तो किसिमको भोजन आवश्यक छ? भोजनको प्रभाव हाम्रो जीवनमा कस्तो पर्दछ? आउनुहोस् आज यही विषयमा जीवन गङ्गामा सत्सङ्ग गरौँ। प्रिय सज्जन, विद्वानहरूले भोजन नै जिन्दगी हो भनेर भनेका छन्। हामी नखाइकन बाँच्न सक्दैनौँ, भोजन नै त्यसै भएका हुनाले हाम्रो जीवनको सबैभन्दा ठुलो ऊर्जा हो, शक्ति हो। संसारमा जड पदार्थले पनि भोजन गर्नुपर्ने आवश्यकता छ। हामीले मोटरसाइकल चलाउँछौँ, कार जीप चलाउँछौँ, तिनलाई पनि पेट्रोल डिजलको आवश्यकता पर्दछ र बल्ल ती गोड्न सक्दछन्, उड्न सक्दछन्। जड पदार्थहरूलाई पनि यस्तो किसिमको इन्धनको आवश्यकता पर्दछ, शक्तिको आवश्यकता पर्दछ। भने चेतन प्राणीका निमित्त, सजीवहरूका निमित्त त झन् भोजनको अत्यन्त ठुलो आवश्यकता पर्दछ। बोट बिरुवाहरूले पनि जमिनबाट आफूलाई चाहिने सम्पूर्ण भोजन सोसेर लिन्छन्, ग्रहण गरेर लिन्छन्। पक्षीहरूले पनि आफ्नो भोजनको व्यवस्था आफै गर्दछन्। किट पतङ्गदेखि लिएर बोट बिरुवासम्म सबै सबैका लागि भोजन अत्यन्त आवश्यक र प्राथमिक विषय हो। तर कस्तो किसिमको भोजन आवश्यक छ, खास गरिकन मनुष्यका निमित्त? प्रिय सज्जन, यस सम्बन्धमा भने हामी चिन्तनशील बन्न अत्यन्त जरुरी छ। प्रकृतिमा पशु पक्षीलाई हेरौँ हामीले, चाहे बोट बिरुवाहरूलाई हेरौँ, सबैको जीवन अत्यन्त नियमित छ, प्राकृतिक छ। जे कुरा निर्देश गरिएको छ प्रकृतिले जन्मजात रूपमा पशु पक्षीहरूलाई जुन भोजन स्वीकृत गरिदिएको छ, उनीहरूले त्यो बाहेक अरू कुनै पनि किसिमको भोजन गर्दैनन्। जसरी गर्नुपर्छ भनिएको छ त्यसरी नै गरिदिन्छन् उनीहरूले भोजन शरीरका लागि, र त्यसै अनुसारको प्राकृतिक ऊर्जा उनीहरूलाई प्राप्त हुन्छ। प्रकृतिले सिकाए अनुसारको भोजन ग्रहण गर्ने हुनाले प्रकृतिको नियमभित्र नियमित दिनचर्या र जीवनचर्या बिताइरहेका हुनाले उनीहरू स्वस्थ छन् र परमायु बाँच्दछन्। कुनै पनि पशु पक्षीहरू बीचमै आत्महत्या गर्नुपर्ने अवस्थामा पनि पुग्दैनन्, विभिन्न रोग व्याधिका शिकार पनि कमै मात्र बन्दछन्। यसको कारण के हो त भन्दा, उनीहरूको जीवनमा भोजनको प्राकृतिक व्यवहार छ। कहिलेकाहीँ प्राकृतिक प्रकोपका कारण जङ्गलमा बसेका चराचुरुङ्गीहरू मर्नुपर्ने अवस्था आउँछ। त्यसबाहेक भोजनकै कारणले, आहार विहार र हिडुलकै कारणले जीवन गुमाउनु परेको पशु पक्षीको घटना भने त्यस्तो तथ्य भने हामीले अत्यन्त कम पाउँदछौँ। यसको अर्थ हो उनीहरू प्राकृतिक भोजनमा विश्वास गर्दछन्। प्राकृतिक रहन सहन उनीहरूको
जीवन बनेको छ। सम्पूर्ण रूपमा प्राकृतिक जीवन बाँचेका छन् पशु पक्षी वर्गीहरूले, जीव जनावरहरूले। त्यसैले मनुष्यका सन्दर्भमा कुरा गरौँ। मनुष्यले नै आत्महत्या गरेको छ। थरी थरी रोगहरू मनुष्यलाई नै लागेका छन्। अनेक किसिमका व्याधिहरूबाट, आपतहरूबाट, जटिलता र अप्ठ्याराहरूबाट मानिस गुज्रिनु परेको अवस्था छ। प्रिय सज्जन, दुःखद जीवन, असन्तुलित र रुग्ण जीवनका पछाडि धेरै कारणहरू छन् मान्छेका। सबैभन्दा महत्त्वपूर्ण कारण भनेको उसको आहार विहार हो, उसको भोजन हो, उसले ग्रहण गर्ने भोजन हो। प्रिय सज्जन, जसरी जीव जन्तुको जीवन सुखमय बनेको छ, मान्छेको जस्तो रोगग्रस्त तनावग्रस्त छैन, त्यसका पछाडि उनीहरूको प्राकृतिक जीवनको हात रहेको छ, त्यसरी नै हामी मनुष्यको जीवनमा पनि यदि प्राकृतिक आहार विहारको प्रभाव धेरै परे भने हामी पनि स्वस्थ रहन सक्दछौँ, सुन्दर रहन सक्दछौँ। अर्थात् प्राकृतिक भोजन हाम्रो जीवनको सबैभन्दा ठुलो आवश्यकता हो। प्राकृतिक भोजनभित्र धेरै कुराहरू पर्दछन्। हाम्रो शरीरका निमित्त उपयुक्त भोजन, निश्चित समयमा ग्रहण गर्नुपर्ने भोजन, निश्चित अनुपातमा ग्रहण गर्नुपर्ने भोजन, निश्चित तालिकामा भोजन गर्नुपर्ने भोजन, सन्तुलित भोजन, यी सबै प्राकृतिक भोजनभित्र पर्दछन्। मान्छेका लागि त भोजन नै सबै थोक हो। भोजन नगरिकन हामीले भजन गर्न सक्दैनौँ। भजनको अर्थ हाम्रो विचार, हाम्रो व्यवहार हो। हामी जस्तो व्यवहार गर्दछौँ, जस्तो चिन्तनको विकास गर्दछौँ, चिन्तनका पछाडि त्यस्तै किसिमको चिन्तनका पछाडि र व्यवहारका पछाडि हामीले त्यस्तै किसिमको भोजन रोज्नु जरुरी छ। कुनै पनि मानिस दुःखी हुन चाहँदैन, पीडित हुन चाहँदैन, असन्तुलित हुन चाहँदैन, उद्विग्न हुन चाहँदैन, क्रोध र आक्रोशमा आउन चाहँदैन कुनै पनि मानिस। तर त्यसै अनुसारको भोजन गर्न भने मान्छेले कहिले पनि ध्यान दिएन। विभिन्न किसिमका भोजनहरू छन्, सात्विक र असात्विक। जुन भोजनले हामीभित्र सात्विकताको वृद्धि गर्दछन् ती सात्विक भोजन भए, जुन भोजनले हामीभित्र असात्विकताको वृद्धि गर्दछन् ती असात्विक भोजन भए। असात्विक भोजनको ग्रहणले हामी तनावको शिकार बन्छौँ, बेचैनीको शिकार बन्छौँ, अनावश्यक उत्तेजनाका शिकार बन्दछौँ। अनगिन्ती समस्याहरूले एकपछि अर्को क्रममा हामीलाई आक्रमण गर्ने अवस्था सिर्जना हुन्छ असात्विक भोजनका कारण। हाम्रो रक्त प्रवाहमा असन्तुलन देखा पर्दछ। हाम्रो वृत्ति पनि हिंस्रक बन्दै बन्दै जान्छ, असात्विक बन्दै बन्दै जान्छ। समाजमा एकताबद्ध भएर मिलेर बस्नुपर्ने भावनाको अभाव, सद्भावनाको वृद्धि, यी सबै कुराहरू केवल कल्पनाका विषय बन्दछन् असात्विक भोजनका कारण। असात्विक भोजनले असात्विकताको वृद्धि गर्छ, यसमा कुनै शङ्का छैन। यो त प्रष्ट छ, जगजाहिर छ। संसारमा यस्तो कुनै पनि व्यक्ति छैन जसले प्रशस्त रक्सी खाएर नमातेको होस्, उपद्रो नगरेको होस्। किनभने रक्सीमा त शक्ति छ, असात्विकता छ, र त्यसले व्यक्तिलाई असात्विक बनाइदिन्छ। गाईको दुध खाएर मान्छे मातिएको कतै पनि छैन, बौलाएको कतै पनि छैन। किनभने गाईको दुधमा नै यस्तो किसिमको सात्विक शक्ति छ जसले व्यक्तिलाई स्थिर बनाउँछ, शान्त बनाउँछ, प्राज्ञिक बनाउँछ। त्यसैले हामीले हाम्रो शरीरभित्रको रक्त प्रवाहलाई असन्तुलित नतुल्याउने, तीव्र नतुल्याउने, उत्तेजित नबनाउने किसिमका भोजनहरू गर्नुपर्दछ। ती भोजनहरू हुन् सात्विक भोजनहरू, जसमा नुनको